सुप्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज शुक्रबार विक्रम सम्वत 2083 साल 12 गते असार तदनुसार सन् 2026 को आज 26 तारीख जुन समय यस बेला बिहानीको ठीक 6:25 अनि 39 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग र हामीसित जोडिसक्नुभएका हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। यहाँहरू सबैले मलाई अवश्य साथ दिनुहुनेछ आशा साँचै।

0: आउनु श्रोता, आरम्भ गरिरहेछौँ आजको हाम्रो यो प्रसारण यात्रा मुहर्रमको अवसरमा विशेष आध्यात्मिक कार्यक्रमबाट।
1: हामीले गर्ने प्रत्येक काम, प्रत्येक सोच, प्रत्येक शब्द एउटा सानो बिउ जस्तै हो, जुन समय आएपछि फल बनेर हामी सँगै फर्कने गर्दछ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रममा।

आदरणीय श्रोता, आज हाम्रा मुस्लिम समुदायहरूको विशेष चाड मुहरम, यसैले प्रथम त हाम्रा सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङ मुहरम पर्वको शुभकामना व्यक्त गर्दछ। र आज मुहरम के हो त र यसलाई कसरी पालना गरिन्छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई अवगत गराउनु हुनेछ खरसाङका समाजसेवी अख्तर हुसेनज्यू र मौलाना मुफ्ती जैन उद्दिन साहेबले।

0: لیکن آج پوری دنیا میں ایک بھی یزید آپ کو نہیں ملے گا، نہ اس کی کوئی اولاد۔ وجہ کیا ہے کہ امام حسین صحیح راستے پر تھا، تو اللہ نے اس کی نسل میں برکتیں دے دیا کہ صبح قیامت تک تمہاری نسل بڑھتے چلے جائے گی۔
1: حق کو نمتی امام حسین حسن رضی اللہ تعالیٰ عنہ لے جن پرکار لے کربلا میں شہید ہونے بھائی تی شہید لے گردا کر آج اسلام دنیا بھری میں زندہ چھ۔ آج یہ محرم لائی دوئی پرکار لے منائیں چھا، جن چھ سیام لے چھ یہ محرم لائی سارے رامرو پرکار لے مناؤں چھا۔ کستو پرکار لے مناؤں چھا بھندا کر لے یہ محرم مہینہ میں آئمی ہوس کیٹاکیٹی ہوس لوگنے منچے ہو سب جانے نے کالو لگا لگایا اس کو ماتم وہاں لے منا سیاح لے اس ایک دم ڈر لگو کر منا ایون وہاں لوگنے سواسنی یہ مہینہ بھری میں ایوڑا اچھن میں بھی سوتن ہونے بھوئی میں سوچا تیس پرکار وہاں شردا جلاؤن ہوس پرکار وہاں جگہ جگہ میں مجلس راخر اس وشے میں سب جانا جانکاری دونوں र त्यही सुन्नेले चाहिँ फेरि नौ दसमा एघारमा तिन दिनमा दुई दिन चाहिँ उहाँको उसमा रोजा राखेर यसलाई मनाउनुहुन्छ। साथै कुरान पढेर मिलाद गरेर गरिब दुखीहरूलाई खानापिना खिलाएर उहाँको नामलाई शरण गर्नुहुन्छ। सिया र सुन्नी यो हाम्रोमा दुईवटा फ्याक्टर छ। यसै प्रकारले सारा संसारभरिमा आफ्नो आफ्नो तरिकाले मुहर्रम जुन चाहिँ छ त्यो मनाइन्छ। र यो पहाडमा पनि यसको एउटा बेग्लो इतिहास छ। यो मुहर्रम सुरु भएको 1877 सालदेखिको बाहिरबाट पनि यहाँको मुहर्रम हेर्नु आउँछ। बडा भक्ति श्रद्धाले यहाँको मुहर्रम हामीले मनाउँछौँ। यसमा हामीले परम्परागत एउटा सिप्पर ताजिया निशानहरू जो भाकल दिएर पुरा भएकोले निशान चढाउँछ। त्यसै प्रकारले लाठी अनि हतियारहरू लिएर साथसाथ डङ्का लिएर मासिया पर्दैखेरि यहाँ हामी मस्जिदबाट निकालेर हामीले यसलाई सेलाउँछौँ आजको दिन नै। अनि सबै संसारको लागि शान्तिको कामना पनि गर्छौँ। हामीले सबजना मिलिजुली बसौँ। जुन चाहिँ यो संस्कृति छ यो सबै सम्प्रदायहरूले एक मिलेर सबैजनाले आफ्नो आफ्नो भाकल लिएर आउनुहुन्छ, आफ्नो आफ्नो भाकल माग्नुहुन्छ र उहाँको पुरा पनि हुन्छ। यस 1448 हिजरीको शुभकामना। र म अख्तर हुसेन चेयरमेन अन्जुम इस्लामिया वरिष्ठ नागरिक समाजसेवकले यही सबैलाई अनुरोध गर्छु, हामी सत्यको बाटोमा लागौँ, सत्यले नै शान्ति पाइन्छ भन्ने मेरो शुभकामना छ। र मौलाना सरफ दुई साहब भन्ने अनुरोध गर्छु।
0: जी बेशक बेशक, आजका दिन हम लोगों के लिए बहुत महत्वपूर्ण दिन है। अल्लाह ताला इस मुहर्रम उल हराम के सदके में قوم مسلم کو دین دوگنی رات چگنی اور ترقی عطا فرمائے، اور یہ امام حسین کی محبت تمام مسلمانوں کے دل اور ذہن و فکر میں ادا کرے۔ ایک تاریخ ہے کہ جب امام حسین 10 محرم کو کربلا کے سرزمین پر شہید ہوا، اس تاریخ کو مدینہ میں اتنا غم لوگ منایا، غم کی وجہ سے مدینہ میں کوئی بھی آدمی اگر گھر کے لیے فاؤنڈیشن کھودتا تھا زمین کے اندر سے تازہ خون نکلتا تھا۔ اس دن پورا اندھیرا ہو گیا تھا، یعنی پوری دنیا کے چاند سورج سب امام حسین کی شہادت کا غم منایا۔ اسی لیے کہتے ہیں کہ امام حسین تو مطلب قتل ہوئے ہیں، اصل میں تو مرے ہیں یزید۔ امام حسین اگر مر جاتے تو آج ان کا نام لینے والا کوئی نہیں ہوتا، بلکہ وہ زندہ ہے۔ اللہ تعالیٰ ہم امام حسین کو توسل سے جملہ پہاڑ باسی کاشیان دیگر لوگوں کو خوب خوب امام حسین کی فیوز و برکات سے ہم لوگوں کو سرفراز و ممتاز عطا فرمائے۔ آمین. ہر سال ہم لوگوں کو اس محرم المحرم کا حرم منانے کی ہمیں توفیق عطا فرمائے۔ آمین. آخر میں امام حسین کی شان میں ایک منقبت آپ لوگوں کے سامنے حاضر ہے، ذرا توجہ کے ساتھ سماعت فرما لیں گے۔

श्रोता, आजको कार्यक्रममा हजुरहरूले सुन्नुभयो मोहरम पर्वको महत्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो अख्तर हुसेनज्यू र मौलाना मुफ्ती जैन उद्दिनज्यूले, अनि साथसाथमा सुन्नुभयो नाच शरीफहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैको आजको दिन मङ्गलमय रहोस् भन्ने कामना ईश्वर गिराख्दै कार्यक्रम प्रस्तुता मन

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि पुनः एकचोटि हाम्रा सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा म उद्घोषिका रश्मि। समय बेला बिहानीको 7:05 अनि 31 सेकेन्ड भइरहेछ र बिहानीको यो समय हो कार्यक्रम शुभप्रभातको। ताउनु श्रोता आरम्भ गरिरहेछौँ आजको शुभ प्रभात कार्यक्रम खेतीपाती बारे सल्लाहबाट। र खेतीपाती बारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई मरिचको खेती विषयमा मुख्य कुराहरूको जानकारी दिइरहेका छौँ। मरिच भारतको एउटा पुरानो अनि मुख्य मसाला हो। यो एउटा स्थायी लहरे पौधा हो। दक्षिण भारतको पश्चिमी अञ्चलमा मरिचको खेती सर्वप्रथम गरिएको थियो। यसको खेती मुख्यत केरला, कर्नाटक अनि तमिलनाडुमा गरिन्छ। केही अंशमा आसाम र पश्चिम बङ्गालमा पनि गरिन्छ। हिजोआज आन्ध्र प्रदेश, अण्डमान द्वीपहरूतिर पनि यसको खेती सफलतापूर्वक गरिँदैछ। यसबाहेक श्रीलङ्का, इन्डोनेसिया, मलेसिया, ब्राजिल अनि कम्बोडिया पनि मरिच उत्पादन गर्छ मुख्य देशहरू नै हुन्। मरिच विशेष गरी सुगन्धको निम्ति व्यवहार गरिन्छ। यसको तेल एउटा औषधि हो। मरिचको निम्ति हावापानी र माटो। मरिचको खेती विशेष गरी उष्ण अनि आर्द्र मौसममा गर्न सकिन्छ, जसको वार्षिक वर्षा 2500 देखि 3000 मिलिलिटरसम्म रहन्छ। योभन्दा केही बढ्ता वर्षा हुने ठाउँहरूमा पनि मरिचको खेती सफलतापूर्वक गर्न सकिन्छ। यसले 10 डिग्रीदेखि 40 डिग्री सेन्टिग्रेडको तापक्रम सहन सक्छ अनि 1200 मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ। पश्चिमी घाटको रातो माटोको ढालु जमिन यसको निम्ति असल हुन्छ। मरिचको वंशवृद्धि। मरिचको बोटको फेदबाट उम्रेको टुसाबाट यसको वंशवृद्धि गर्नुपर्छ। मूल बोटबाट पलाएको हाँगाहरूबाट पनि यसको वंशवृद्धि हुन सक्छ। फरवरी मार्च महिनामा यी टुसाहरूबाट 2-3 आँखा भएको टुक्राहरू बनाएर राम्ररी तयार पारेको पलङमा अथवा पोलिथिनको धोक्रो अथवा चोयाले बुनेको टोकरीमा मलिलो फुरफुराउँदो माटो हाली कमसेकम एउटा आँखासम्म माटोमा गाड्नुपर्छ अनि छहरीमा राख्नुपर्छ। बिहान र बेलुकी पखको घामको किरण पर्न सके उत्तम हुन्छ। त्यसपछि जुन जुलाई महिनामा यो रोप्न तयार हुन्छ, अर्थात् जरा पलाइसकेको हुन्छ। यसबाहेक यसका कलमहरू सोझै जमिनमा रोप्न पनि सकिन्छ। दक्षिण पश्चिमी मौसम हावा जुन जुलाईको मौसम सुरु हुन साथै बोटको प्राय 30 सेन्टिमिटरको दूरीमा 4-5 यस्ता कलमहरू सोझै लगाउन पर्छ। बिउबाट पनि यसको वंशवृद्धि हुन सक्छ। त खेतीपाती बारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो मरिचको खेती विषयमा मुख्य कुराहरू सम्बन्धी जानकारी।

खेतीपातीबारे सल्लाहपछि अब आउनु श्रोता अघिल्लो क्रममा केही छन् आनन्द लिउ आधुनिक गीतबाट स्वर छ रञ्जित सुब्बाको आफ्नै शब्दहरूमा स्वीकार्नुहोस्।

हवस् त श्रोता, माया प्रधानको स्वरमा यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय सबैलाई बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म रश्मि हाम्रा सबै श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा स्वागत जनाउन चाहन्छु।

0: बाँच्निस विश्वप्रसाद रायको स्वरमा केही भक्ति सङ्गीतहरूको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्याण्ड्सकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि 29 जूनसम्म सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेनबीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक हो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुँदैछ। अनि आईसीसी महिला T20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्याण्ड्सकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले बैठकमा उहाँले भारतको डिजिटल सार्वजनिक पूर्वाधारले कसरी जीवनयापनलाई सजिलो बनाइरहेको छ र वित्तीय सेवाहरूलाई अझ सुलभ र किफायती बनाएर ठूलो मात्रामा मानिसहरूलाई सशक्त बनाइरहेको भन्ने बारेमा छलफल गरिएको बताउनुभएको छ। प्रधानमन्त्री मोदीले विश्वभरिका साझेदार देशहरूसँग आफ्नो अनुभव बाँड्न भारत प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जून 27 अर्थात भोलिदेखि 29 सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्रीको सेसेल्सको यो दोस्रो भ्रमण हो। यसअघि उहाँले 2015 सेसेल्सको भ्रमण गर्नुभएको थियो र विदेश मन्त्रालयका अनुसार उक्त समारोहमा भारतीय रक्षा बलको एक दल र भारतीय नौसेनाका दुई जहाज पनि सहभागी हुनेछ। प्रधानमन्त्रीले सेसेल्सको राष्ट्रिय सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हार्मेनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताले आपसी सहयोगका विविध क्षेत्रलाई समीक्षा गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुनेछ र भारतीय प्रवासी सदस्यहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक हो। लन्डनमा इण्डिया ग्लोबल फोरमको युके इण्डिया विक कार्यक्रममा उहाँले भन्नुभयो, यस सम्झौताले दुवै देश बीच लगभग 48 अरब पाउन्डको वार्षिक व्यापारलाई अझ प्रोत्साहन मिल्नेछ।
2: The United Kingdom Free Trade Agreement has...
3: भारत ब्रिटेन मुक्त व्यापार समझौता हमारे उद्योगों को नई दिशा दे रहा है। दोनों देशों के उद्योग वैश्विक मूल्य श्रृंखलाओं में साथ काम करेंगे। ये समझौता दोनों अर्थव्यवस्थाओं को मजबूती प्रदान करेगा। भारत और ब्रिटेन मिलकर वैश्विक स्तर पर नई संभावनाएं पैदा करेंगे।
2: And together becoming a force multiplier.
1: केन्द्रीय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत हिज नयाँ दिल्लीमा आपतकालको 50 वर्ष पूरा भएको उत्सवको समापन समारोहमा सहभागी हुनुभयो। यो कार्यक्रम सन् 1975 घोषित संकटकालको दमनकारी अवधिको सम्झना गर्न र लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ गर्न गतिविधिहरूको श्रृङ्खलाको परिणति थियो। यस अवसरमा श्री शेखावतले स्वतन्त्रता संग्रामसँग सम्बन्धित स्थानीय र ऐतिहासिक घटनाहरूको डिजिटल अभिलेख प्रस्तुत गर्ने लोकतान्त्रिक अमर रहे र डिजिटल जिल्ला भण्डार प्रदर्शनीको अवलोकन गर्नुभयो। श्री शेखावतले भन्नुभयो, यो कार्यक्रम स्वतन्त्रता संग्रामका गुमनाम नायकहरूलाई श्रद्धाञ्जली दिन, संवैधानिक लोकतन्त्रलाई सुदृढ पार्न र भारतको सांस्कृतिक विरासतलाई हर्षित रूपमा स्मरण गर्न समर्पित थियो। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुँदैछ। मादक पदार्थ नियन्त्रण ब्युरो एनसिबीले आयोजना गरेको बैठकमा केन्द्रीय मन्त्रालय, राज्य सरकार र देशमा लागू औषध ओसार्प

आकाशवाणीबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा एट एआईआर न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। उत्तर प्रदेश सरकारले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र दानमा कथित अनियमितताको सम्बन्धमा 8 नामजद अभियुक्त र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध पहिलो एफआईआर दर्ता गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विदेश अनुसन्धान टोली एसआईटीको सिफारिसपछि एफआईआर दर्ता गरेको हो। ट्रस्टका सदस्य कृष्णमोहन लिखित शिकायतमा आधारमा श्रीराम जन्मभूमि पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ। यस प्राथमिकतामा अविनाश शुक्ला, अनुकल्प मिश्रा, लवकुश मिश्रा, मनीष कुमार यादव, करुणेश पाण्डे, रमा शंकर मिश्रा, सुभाष श्रीवास्तव र राम शंकर यादव उर्फ टिन्नु सहित अन्य अज्ञात अभियुक्तहरूको नाम दर्ता भएका छन्। अभियुक्तहरूलाई भारतीय न्यायिक संहिताको विभिन्न धाराहरू र भ्रष्टाचार निवारण ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दायर गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमआरले इरान संघर्षको आर्थिक प्रभाव र ऊर्जाको बढ्दो मूल्य हुँदाहुँदै पनि भारत विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख चालक रहेको बताएको छ। आइएमएफकी संचार निर्देशक जुली कोजाखले भारतको अर्थतन्त्र बलियो घरेलु मागका कारण लचिलो रहेको बताउनुभयो। आइएमएफले वित्त वर्ष 2026-27 भारतको आर्थिक वृद्धि दर 6.5% कायम रहेको छ। आसुरा ए मुहर्रम आज देशका विभिन्न भागमा पूर्ण श्रद्धाको साथ मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसैन र उनका साथीहरूको शहादतको सम्झना गरिन्छ, जसले कर्बलामा सत्य, न्याय र धार्मिकताको रक्षाका लागि आफ्नो जीवन बलिदान दिए। समारोहमा ताजिया जुलुस निकालिनेछ। कर्बलाका शहीदहरूको सर्वोच्च बलिदानको सम्झनामा मजलिस र धार्मिक सभाहरू पनि आयोजना गरिएको छ। समारोहमा सुरक्षाको व्यापक व्यवस्था मिलाइएको छ। भेनेजुएलाका नेशनल एसेम्ब्लीका अध्यक्ष जर्ज रोड्रिगेजले दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 188 पुगेको र 1,520 घाइते भएको बताएका छन्, जबकि 200 अझै पनि भग्नावशेषमा फँसेका छन्। राजधानी काराकासमा दुई शक्तिशाली भूकम्पमा लगभग 2,927 परिवार विस्थापित भएका रोड्रिगेजले बताउनु भएको छ। राजधानीको तटीय क्षेत्र लागु आयरामा सबैभन्दा बढी क्षति भएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संकटकाल घोषणा गर्नुभयो। सुश्री रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै अर्को आदेश नभएसम्म कक्षाहरू र गैर आवश्यक गतिविधिहरू स्थगित गर्ने घोषणा गर्नुभयो। राष्ट्रपति रोड्रिगेजले यस कठिन समयमा भारत र भेनेजुएला बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्दै भारतको एकजुटता र सहयोगको प्रस्तावका लागि कृतज्ञता व्यक्त गर्नुभयो। आईसीसी महिला T20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 136 रन बनाएको थियो। बॉलिङतर्फ भारतका लागि राधा यादवले 3 तथा चर्नीले 2 विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले 16 ओभर 5 बलमा 5 विकेट गुमाएर लक्ष्य भेट्टायो। शेफाली वर्माले 53 रनको उत्कृष्ट इनिङ खेलिन्। फिफा विश्वकप फुटबलमा आइवोरी कोस्टले कुराकाओलाई 2-0 पराजित गर्दै पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ। अर्को खेलमा इक्वेडरले जर्मनीलाई 2-1 पराजित गरेको छ र यसअघि मेन्टेरेमा भएको खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा पुगेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्यान्ड्सकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि 29 जुनसम्म सेसल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्ये एक हो। अनि आईसीसी महिला T20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय बेला बिहानीको 7:35 अनि 30 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो क्रममा संगीत नै यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा, आउनुहोस् आनन्द लिऊ।

ध्रुव चौहानको शब्द थियो, संगीत थियो पेमा लामाको स्वर, सुरक्षा सिन्चुरीको सुन्नुभयो यो प्रथम गीत। अब अघिल्लो क्रममा सुनाइरहेछौ थुपदेन भुटियाको स्वरलाई, शब्द छ कमल रेग्मीको, संगीत दीप वाइबाको।

0: हवस् त श्रोता, अनिल फागुको स्वरमा यस गीतको साथै अब अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। हाम्रो अघिल्लो प्रस्तुतिको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष नागरिकहरूलाई शासनको केन्द्रमा राख्न प्रधानमन्त्रीको आग्रह। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार 23 जुन 2026 नयाँ दिल्लीमा सेवा तीर्थमा भारतीय प्रशासनिक सेवा आईएएस 2024 ब्याचका 183 अधिकारी

0: प्रशिक्षार्थी सित कुराकानी गर्नुभयो, जो विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा नियुक्त भएका छन्। यो अफिसर प्रशिक्षार्थीहरूले उनीहरूको क्षेत्र, प्रशिक्षण र मन्त्रालयहरूमा उनीहरूको संलग्नताबाट आफ्ना अनुभवहरू साझा गरे। अधिकारीहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, 2 वर्षको फिल्ड एक्सपोजर र प्रशासनिक शिक्षापछि उनीहरू अब एक महत्वपूर्ण चरणमा उभिएका छन्, जहाँ उनीहरूको निर्णयले उनीहरूको आफ्नै करियर मात्र होइन करोडौं नागरिकहरूको भविष्यलाई पनि आकार दिनेछ। सार्वजनिक सेवाको वास्तविक परीक्षा वास्तविक जीवनको परिस्थितिलाई निष्ठा, संवेदनशीलता र प्रतिबद्धतासित सामना गरेर सुरु हुनेमा उहाँले जोड दिनुभयो। प्रधानमन्त्री मोदीले युवा सिभिल सेवकहरूलाई दृढ उद्देश्य, नवाचार र नागरिक केन्द्रित शासनसित राष्ट्र निर्माणमा समर्पित हुन आग्रह गर्नुभयो। उहाँले अधिकारीहरूलाई हरेक प्रशासनिक फाइलको पछाडि पर्ने मानवीय प्रभावलाई सधैँ याद राख्न आग्रह गर्नुभयो। उहाँले प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा, चिन्ता र जीवनलाई प्रतिनिधित्व गर्दछ भनी बताउनुभयो। नागरिक देवो भवको मन्त्रमा जोड दिनुहुँदै अधिकारीहरूलाई निर्णयको केन्द्रमा नागरिकहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण, उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आह्वान गर्नुभयो। प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा, चिन्ता र जीवनको प्रतिनिधित्व गर्दछ। प्रधानमन्त्रीले युवा आईएएस अधिकारीहरूलाई भन्नुभयो, उनीहरूलाई हरेक निर्णयको केन्द्रमा मानिसहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण, उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आग्रह गर्नुभयो। श्री मोदीले यो पनि टिप्पणी गर्नुभयो कि प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न सकिँदैन र सार्थक र दिगो परिणामहरू प्राप्त गर्न विभागहरू माझ प्रभावकारी समन्वय आवश्यक छ। समग्र सरकारको दृष्टिकोणको आह्वान गर्नुहुँदै प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न नसकिने कुरामा प्रधानमन्त्रीले जोड दिनुभयो। अर्थपूर्ण र स्थायी परिमाणहरू प्राप्त गर्न विभागहरू बीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो। विकसित भारत 2047 को दृष्टिकोणमाथि प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, आगामी दशकहरूमा प्रत्येक नीतिगत र प्रशासनिक निर्णयले विकसित भारत निर्माणमा योगदान पुर्याउनुपर्छ। आज भारतका प्राथमिकताहरूमा आत्मनिर्भर भारत, मेक इन इन्डिया, म्यानुफ्याक्चरिङ ग्रोथ, ऊर्जा सुरक्षा र युवाहरूका लागि अवसरहरू सृजना गर्न समावेश रहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले पछिल्लो दशकमा शासनमा भएको परिवर्तनलाई जोड दिनुहुँदै भन्नुभयो, प्रशासनिक प्रक्रिया केन्द्रित मोडेलबाट परिणाममुखी दृष्टिकोणमा अघि बढेको छ। उहाँले सेवा प्रवाहमा सुधार गर्न, नागरिकहरूलाई सजिलो र पारदर्शीसित सेवाहरूमा पहुँच गर्न सक्षम बनाउन डिजिटल शासन, कृत्रिम बुद्धिमत्ता र प्रविधिको बढ्दो भूमिकालाई उद्ग्रेत गर्नुभयो। डाटा सञ्चालित शासनको महत्वमा जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, तथ्याङ्कहरूलाई संख्याको रूपमा मात्र हेरिनुहुन्न तर लाखौं जनताको सामूहिक जीवन, चुनौती र आकांक्षाको प्रतिबिम्बको रूपमा हेरिनुपर्छ। उहाँले अधिकारीहरूलाई नियमित रूपमा नीतिहरू प्रभावकारी रूपले धरातलमा परिणामहरूमा अनुवाद भइरहेको छ कि छैन भनेर प्रमाणित गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री मोदीले राष्ट्र निर्माणमा महिलाहरूको बढ्दो भूमिकामाथि प्रकाश पार्नुहुँदै वर्तमान ब्याचमा 40% भन्दा बढी महिला अधिकारीहरू रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले युवा अधिकारीहरूलाई राष्ट्र निर्माणमा उनीहरूको योगदानको निरन्तर मूल्याङ्कन गर्न र उनीहरूले धारण गर्नुभएका पदहरूबाट होइन तर उनीहरूले प्राप्त गरेको मापन योग्य परिणामहरूबाट सन्तुष्ट प्राप्त गर्न आग्रह गर्नुभयो। उहाँहरूको ऊर्जा, प्रतिभा र समर्पणले भारतको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कार्मिक राज्य मन्त्री जितेन्द्र सिंह, प्रधानमन्त्रीका प्रधान सचिव पीके मिश्र, प्रधानमन्त्रीका सचिव शक्तिकान्त दास, मन्त्री परिषद सचिव टीबी सोमनाथन, सचिव रचना शाह, सचिव डीओपीटी श्रीराम तर्णीकान्त, निर्देशक लालबहादुर शास्त्री राष्ट्रिय प्रशासन प्रतिष्ठान र अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको थियो।
1: समय यसबेला बिहानीको 8 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षण नै दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।
2: मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी और नीदरलैंड्स की महारानी मैक्सिमा ने भारत में डिजिटल

जसले कुनै पनि परिस्थितिदेखि हार मान्दैन उसले अवश्य इतिहास रच्दछ। यो भनाई यथार्थमा परिणत भएको प्रमाण तपाईँ हामी अघि प्रत्यक्ष पाउँछौ। हजुर श्रोता, त्यो प्रमाण हो विश्वकै प्रथम भारतीय दिव्याङ्ग पर्वतारोही अरुणिमा सिन्हा, जसले एउटा कृत्रिम खुट्टा

यस राज्यको लखनऊ शहरदेखि 200 किलोमिटर टाढा अम्बेडकर नगरको एउटा गाउँमा भएको थियो। पिता सेनामा अभियन्ता थिए भने माता एक सरकारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। ठुली दिदी लक्ष्मी सिन्हा र भाइ राहुल सिन्हा माझको उनी दोस्रो सन्तान थिइन्। उनी 3 वर्षको छँदा नै उनको पिताको मृत्यु भएको थियो। पिताको मृत्युपछि आमासँगै अरुणिमाको भेना उनीहरूको अभिभावक बने। अरुणिमाको परिवारमा सबैले खेल रुचाउने गर्थे अनि अरुणिमा पनि बाल्यकालदेखि नै खेलकुदमा रुचि राख्थिन्। साइकल चलाउनु, विद्यालयमा पढ्दा हुँदै फुटबल खेल्नु लगायत पछि कलेजमा अध्ययनको क्रममा राष्ट्रिय स्तरमा भलिबल खेल पनि खेलिन्। स्नातकको पढाइ पूरा गरेपछि कानुनको पढाइ पूरा गरिन् अनि एउटा दरिलो करियर सुरु गर्ने सोच बनाइन् अरुणिमाले। तर यो प्रतिस्पर्धाको युगमा रोजगार पाउनु त्यति सजिलो थिएन। उनी कतै न कतै बेरोजगारको शिकार बनिरहेकी थिइन् अनि यही रोजगारको भागदौडमा उनको खेलप्रतिको लगाव पनि पछि छुट्न थाल्यो। तर धेरै प्रयासहरू पछि पनि उनले सफलता भने प्राप्त गर्न सकिरहेकी थिइनन्। उनी हताश बन्दै गइरहेकी थिइन्। यसैबीच अरुणिमाले सन् 2011 सालमा केन्द्रीय औद्योगिक सुरक्षा बलमा हेड कन्स्टेबल पदको निम्ति आवेदन गरिन्। जब उनलाई कल लेटर प्राप्त भयो, उनले देखिन् त्यो चिठीमा उनको जन्मतिथि गल्ती लेखिएको थियो। तर यो रोजगारको निम्ति आएको अन्तर्वार्ता बोलावटमा उनको गलत जन्मतिथिले नै अरुणिमालाई रेलगाडीमा दिल्लीको यात्रा गर्नुको निम्ति प्रेरित गर्यो, जसले उनको जीवनको दिशा सधैँको निम्ति परिवर्तन गरिदियो। तर यो घटनाले अरुणिमाको जीवन लथालिङ्ग भतभुङ्ग हुनुको सट्टा उनलाई विश्वकै सबैभन्दा अग्लो चुचुरा सागर माथामाथि विजय प्राप्त गरेर इतिहास रचाउनुमा मनोबल बढाइदियो, अशक्ततामाथि विजय प्राप्त गर्ने दृढ संकल्प जगाइदियो। 11 अप्रेल सन् 2011 राति पद्मावत एक्सप्रेसबाट लखनऊदेखि दिल्ली जाने क्रममा रेलगाडीमा उनी यात्रा गरिरहेको बग्गीमा केही स्थानीय लुटेराहरूको एउटा समूहले यात्रीहरूमाथि लुटपाट गर्न थाल्यो। उनीहरूले अरुणिमाको घाँटीबाट चेन खोज्ने प्रयास गरिरहेका थिए। तर अरुणिमा एक खेलाडी भएकी हुनाले उनीमा पनि निकै स्फूर्ति थियो। एक एकजनासँग बराबर हातापाई गरिरहेकी थिइन्। बाँकी यात्रीहरू ट्वाल्ल परेर हेरिरहेका थिए। यसैले अरुणिमा एक्ली भएकीले उनीहरूसित लामो समयसम्म लड्न सकेनन्। अन्तत लुट अनि हमलाको शिकार बनेकी अरुणिमालाई ती निर्दयी लुटेराहरूले हिँडिरहेको रेलगाडीबाट बाहिर बरेली नजिक फ्याँकिदियो। यस समय अर्को दिशाबाट हिँडिरहेको रेलगाडीसित अरुणिमा ठोकिएर रेलगाडी हिँड्ने लिकमाथि लड्न पुगिन्। त्यसपछि जे घटना घट्यो त्यो केही सेकेन्डमा नै भयो। रेलगाडी हिँड्ने लिकमाथि अरुणिमाको खुट्टा परेकोले त्यो लिकबाट हिँड्ने रेलगाडी उनको देब्रे खुट्टामाथि भएर हिँडिरहेको थियो। लगभग 40-50 रेलगाडीको डिब्बा उनको खुट्टामाथि भएर हिँडिसकेको थियो। यस्तो भयावह घटना हुनलाई त अरुणिमाको मृत्यु त्यही हुन सक्थ्यो, तर अरुणिमाको जीवन कथामा इतिहास रच्नु लेखिएको थियो। यस्तो अवस्थामा पनि अरुणिमा उठ्ने कोसिसमा नै थिइन्। तर आफू उठ्न नसक्दा मात्र उनलाई थाहा लाग्यो कि उनको देब्रे खुट्टा काटिएको रहेछ र आफ्नो शरीरबाट अलग भएको रहेछ, र यो रेलको लिकमा कुदिरहेको मुसाहरूले उनको घाउ चाटिरहेको रहेछ। गुहारको निम्ति धेरै कराए, चिच्याए, तर सुनसान त्यो अन्ध्यारो रातमा अरुणिमाको गुहार सुन्ने कोही भएन। पीडा झेल्दै गुहार लगाउँदा लगाउँदै घाम झुल्केको आभास भयो अरुणिमालाई। अब त गुहार पाउँछु भनेर सोच्दा नसोच्दै सबै गाउँवासीहरू त्यहाँ भेला भए। सबै अरुणिमाको शरीरको यस्तो भयावह घटना देखेर निशब्द बने। सबै मिलेर उनलाई नजिकैको जिल्ला अस्पतालमा भर्ना गराइदिए। अरुणिमाको देब्रे खुट्टा पूर्ण रूपले क्षतिग्रस्त भएको थियो। खुट्टाबाट लगातार रगत बगिरहेको थियो। अब अरुणिमाको देब्रे खुट्टा घुँडादेखि मुनि तुरन्तै काट्नुपर्ने अवस्थामा थियो। त्यस समय अस्पतालमा एनेस्थेसियाको अभाव थियो, तर खुट्टा काट्ने पर्ने अवस्था अन्य कुनै विकल्प नै थिएन। अरुणिमाले एनेस्थेसिया नलगाइकन खुट्टा काट्ने प्रक्रिया सुरु गर्ने निर्देश दिइन्। पूर्ण रूपले सचेत अवस्थामा रहँदा रहँदै उनको देब्रे खुट्टा काट्ने प्रक्रिया पूरा भयो। यति मात्र होइन, उनको दाहिने खुट्टामा पनि निकै ठूलो चोट लागेको थियो। उनको यो खुट्टामा पनि घुँडादेखि मुनि एउटा रड लगाइएको थियो। 18 अप्रेल सन् 2011 अब उनको अघिको उपचारको निम्ति दिल्लीको अखिल भारतीय आयुर्वेद विज्ञान संस्थानमा लगियो, जहाँ उनले 4 महिना बिताइन्। दिल्ली स्थित एउटा निजी भारतीय कम्पनीले उनलाई निशुल्क कृत्रिम खुट्टा उपलब्ध गरायो।
उनी कमनवेल्थ वार्ड

थिइन् अनि त्यहीबाट उनको कृत्रिम खुट्टाको यात्राको सुरुवात भयो। अब उनको एउटा खुट्टा काटिसकिएको थियो। सबैले उनलाई दयाको दृष्टिले हेर्न थाले। यस्तो अवस्थामा अस्पतालमा उपचाराधीन रहेको समय उनले धेरै आलोचनाहरूको सामना गर्नु परिरहेको थियो। रेलगाडीबाट बाहिर झरेको कारणलाई मानिसहरूले आत्महत्याको प्रयाससम्म भने। कतिले त बिना टिकट रेलगाडीमा यात्रा गरेको लाञ्छना पनि लगाए। तर उनले निर्णय लिइन्, म उनीहरूलाई यसको उत्तर शब्दहरूले होइन तर आफ्नो कार्यले दिनेछु। एक दिन अरुणिमा अस्पतालको पलङमा ढल्केर खबर कागज पढिरहेकी थिइन्। त्यहाँ उनले सगरमाथाको बारेमा एउटा लेख पढिन्। त्यहाँ लेखिएको थियो, सगरमाथासम्म पुग्ने 15 मार्गहरू छन्, जसमा 14 मार्गहरू भएर पर्वतारोहीहरूले चढाई गरिसकेका छन्। अब एउटा मार्ग अझ बाँकी छ। त्यस समय अरुणिमाको भेना उनको छेउमा बसिरहेको थियो। अब अचानक उनको मनमा यो 15 मार्गको बारेमा अनि यसलाई फतेह गर्ने विचार आयो, इच्छा भयो र आफ्नो यो इच्छाको बारेमा अरुणिमाले भेनालाई बताइन्। उनको भेनाले विश्व रेकर्डको सूची हेर्न थाले। त्यो सूची हेरेर उनले अरुणिमालाई बताए कि आजसम्म कसैले पनि कृत्रिम खुट्टा लिएर सगरमाथामाथि चढाई गरेको रेकर्ड छैन। यो शब्द अरुणिमा भित्र जोश भर्नुको निम्ति पर्याप्त थियो। त्यस समयदेखि नै अरुणिमाले सबैभन्दा असम्भव सपनाको बारेमा सोच्नु आरम्भ गरिन्। अब उनले सगरमाथामाथि चढ्ने निर्णय लिइन्। मानिसहरूको सोचले अरुणिमालाई या त पीडित या आत्महत्याको प्रयास गर्ने महिलाको रूपमा हेरेको थियो। यस्तैमा सगरमाथामाथि चढाई यही मात्र एउटा यस्तो तरिका थियो जसद्वारा उनले आफूलाई साबित गर्न सक्थिन्। उनले आफ्नो योजनाको बारेमा कसैसित पनि जब साझा गर्थिन् तब सबैले या त उसको खिल्ली उडाउँथे या त यो घटनाले अरुणिमाको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पारेछ भन्ने गर्थे। तर अरुणिमा भन्ने गर्थिन्, एकपल्ट जब मैले यो कुरा गर्छु भनेर निश्चय गरिसकेपछि मेरो दृढ संकल्प आत्मविश्वासमाथि प्रभाव पर्न दिने छुइन। अब सगरमाथामाथि चढाई गर्ने निर्णय लिएपछि उनलाई तयारी गर्नुको निम्ति मार्गदर्शनको आवश्यकता थियो। यसको निम्ति अरुणिमाले पर्वतारोही वछेन्द्रीपाललाई चुनिन्। उनको परिवार अतिरिक्त वछेन्द्रीपाल मात्र एकजना व्यक्ति थिइन् जसले उनको योजनाको सराहना गरिन् र यसको निम्ति प्रोत्साहित गरिन्। यसरी अरुणिमाले वछेन्द्रीपालबाट अझ प्रेरणा पाएर त्यहीबाटै उनले पर्वतारोहणको प्रशिक्षण आरम्भ गरिन्। अरुणिमाले नेहरू पर्वतारोहण संस्थान उत्तरकाशीबाट बुनियादी पाठ्यक्रम पूरा गरिन्। 18 कठोर प्रशिक्षण चल्यो। कृत्रिम खुट्टासित प्रशिक्षण लिनु कुनै सजिलो कुरा थिएन, तर अरुणिमाको दृढ इच्छा शक्तिले यो प्रशिक्षण पनि पूरा गरेर अन्तत 1 अप्रेल 2013 सगरमाथा चढाई गर्ने अभियान सुरु गरिन्। कृत्रिम खुट्टाको कारण अरुणिमाले धेरै समस्याहरू झेल्नु परिरहेको थियो। कहिलेकाहीँ त खुट्टाबाट रगत बगिरहेको हुन्थ्यो। भएन चारैतिर पर्वतारोहीहरूको मृतक शरीर यताउता छरपष्ट पहिरिरहेको थियो। एकजना साथीले त उनकै अघि अन्तिम श्वास पनि लिएका थिए। तर अरुणिमाले आफूसँग यसो भन्दै अघि बढिन् कि न त म यहाँबाट फर्किएर जान सक्छु, न त सगरमाथा पुग्न अघि नै मर्न सक्छु। कृत्रिम खुट्टासित यसरी सङ्घर्ष गरेको देखेर उनको गाइडले अरुणिमालाई फर्किने सल्लाह पनि दिए। यो शिखरमाथि विजय प्राप्त नगरिकन मर्न सक्दिन भन्ने अरुणिमाको वाक्यले रहल अभियानको निम्ति उनलाई प्रेरित गरे। यसरी धेरै चुनौतीहरू पार गर्दै अन्तत 52 लामो चढाईपछि 21 मई 2013 सगरमाथाको चुचुरामा पुगेर भारतको तिरङ्गा फहराउन सफल बनिन् अरुणिमा। 21 मईको दिन उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन थियो। त्यस दिन उनले आफ्नो कमजोरीलाई जीतमा परिवर्तन गरिदिन्। उनले विश्वलाई जवाब दिइरहेकी थिइन्, आफूमाथि गर्व गरिरहेकी थिइन्। एकजना दिव्याङ्ग महिला जसले विश्वकै सबैभन्दा अग्लो चुचुरोमाथि पुगेर आफ्नो परिवार देशको नाम उच्च गरिन्। उनी विश्वकै प्रथम महिला दिव्याङ्ग पर्वतारोही बनिन्। अरुणिमा यतिमा मात्र सीमित रहिनन्। उनले सगरमाथापछि 2016 विश्वको 5 अन्य चुचुराहरूमाथि पनि चढाई गरिन्, जसको निम्ति उनी विभिन्न पुरस्कारले सम्मानित बनिसकेकी छिन्। जसमध्ये 2015 भारत सरकारद्वारा देशको 4 नागरिक सम्मान पद्मश्रीद्वारा पनि सम्मानित बनिसकेकी छिन्। अरुणिमा वर्तमानमा समाज कल्याणप्रति समर्पित छिन्। असहाय र दिव्याङ्गहरूको निम्ति एक गैर लाभकारी संस्था शहीद चन्द्रशेखर आजाद खेल अकादमीसित आबद्ध छिन्। उनको खेल अकादमीको उद्देश्य ती शारीरिक रूपले असक्षम बाल बालिकाहरूलाई प्रशिक्षण दिनु अनि पूर्ण रूपले सहयोग प्रदान गरेर उनीहरूलाई सशक्त बनाउनु, ताकि उनीहरूलाई समान अवसर प्राप्त होस्

र समाजमा पूर्ण रूपले भाग लिन सकोस्। आज उनी एक प्रेरक वक्ताको रूपमा विभिन्न मञ्चमा गएर आफ्नो प्रेरणादायी कथा साझा गर्छिन्, ताकि उनको जीवन कथा अरूको निम्ति प्रेरणादायी बनोस्। कुनै पनि परिस्थिति लक्ष्य प्राप्तिको निम्ति बाधा नबन्दो रहेछ। पर्वतारोही अरुणिमाको कथाबाट हामीले यही शिक्षा प्राप्त गरेका छौँ। उनी सबैको निम्ति प्रेरणाको स्रोत हुन्। अब आजलाई कार्यक्रमबाट बिदा माग्ने समय भएकोले कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म रश्मि आजलाई बिदा माग्छु। नमस्ते। कथा सफलताको यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता केही छन्। आनन्द लिउँ लोकगीतको स्वर छ शोभा प्रधानको।

0: तपाईको दृष्टि धमिलो छ,
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: हवस् श्रोता, अब अहिलेलाई भने हामी बिदा माग्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यसबेला बिहानीको 8:45 अनि 43 सेकेन्ड भइरहेछ। यो हो आकाशवाणीको खरसाङ केन्द्र FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अन AIRमा पनि हामी उपलब्ध छौँ। आज शुक्रबार र शुक्रबारको बिहानी यो समय हो सन्दर्भको, साथै फिल्म संगीतको प्रस्तुतिहरू पनि रहनेछ।

र आजको सन्दर्भको विषय अवश्य पनि राख्नेछौ। पहिलेलाई सुनौ यो फिल्म संगीत।

0: शब्द थियो प्रकाश मेहराको, संगीत कल्याणजी आनन्दजीको, स्वर सुरेश वाटकर अनि आशा भोसलेको। चलचित्र इमानदारबाट सुन्नुभयो यो पहिलो फिल्म संगीत।
1: बदलो बदलो आदत बदलो,
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो, अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
0: आउनुस अब अघिल्लो क्रममा लिऊ आजको हाम्रो सन्दर्भको विषय। लघु औषधि मुक्त भारत अभियान सरकारको मात्र नभएर समाजको पनि सहभागिता हो, यो विषय रहेको छ। लघु औषधिको दुरुपयोग विश्वमा एउटा गम्भीर समस्या बनेको छ। यसले बिस्तारै बिस्तारै मानिसहरूलाई क्षति पुर्याउँछ, परिवार अनि समुदायमाथि नराम्रो प्रभाव पार्छ। यसले दीर्घकालिक शारीरिक मानसिक अनि सामाजिक क्षति पुर्याउँछ। भारतमा 65% भन्दा अधिक जनसङ्ख्या 35 वर्षभन्दा कम आयुका छन्, जसद्वारा युवा नशामुक्त अनि विकसित भारतको निर्माणको प्रमुख प्रेरक बनेको छ। र 15 अगस्त 2020 सरकारद्वारा लागू औषध मुक्त अभियानको सुरुवात गरेको थियो, जसको उद्देश्य लागू औषधिको दुरुपयोग विरुद्ध विशेष युवा पुस्ताहरूलाई दहरिलो बनाउनु हो, यसप्रति जन जागरूकता फैलाउनु रहेको हो। यो एउटा अभियान आधारित कार्यक्रम हुनाले यस अभियानले ती हितधारकहरूलाई लक्षित अनि सामेल गरेको छ जो लागू औषधिको दुरुपयोगबाट प्रत्यक्ष अनि अप्रत्यक्ष रूपले प्रभावित बन्न सक्छ, साथै जो यसप्रति संवेदनशील छ। लागू औषधि मुक्त भारतको प्रमुख हितधारक अनि लाभार्थी युवा, महिला, बाल बालिकाहरू, शैक्षणिक संस्थान, नागरिक समाज अनि व्यापक समुदाय हो। यो योजनाको शुरूआतपछि देशभरिमा व्यापक गतिविधिहरू आयोजित गरिएको छ, जसले समाजका सबै वर्ग अनि हितधारकहरूको भागीदारीलाई बढावा दिएको छ। लागू औषधि मुक्त भारत अभियान अब भारत सरकारद्वारा सञ्चालन गरिएको एउटा महत्त्वपूर्ण पहल हो, तर यसको सफलता सरकारको प्रयास मात्र नभएर हुँदैन। यो अभियानमा समाजका सबै पक्षको सहभागिता आवश्यक हुन्छ। परिवारले बाल बालिका र युवालाई सही मार्गदर्शन, स्नेह र निगरानी प्रदान गर्न सक्छ। विद्यालय तथा शैक्षणिक संस्थानहरू द्वारा लागू औषधिको हानिकारक प्रभावबारे नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ। समुदाय, सामाजिक संस्थान तथा सञ्चार माध्यमले पनि जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निभाउन सक्छन्। युवाहरूलाई खेलकुद, सांस्कृतिक तथा सृजनात्मक गतिविधिमा संलग्न गराई लघु औषधिबाट टाढा राख्न सकिन्छ। साथै लागू औषधिको कुलतमा फसेका व्यक्तिहरूलाई घृणा होइन, सहयोग, परामर्श र पुनर्स्थापनाको अवसर पनि प्रदान गर्नुपर्छ। लागू औषधिको अवैध कारोबारबाट या प्रयोगबारे सम्बन्धित निकायहरूलाई जानकारी गराई कानून कार्यान्वयनमा सहयोग पनि पुर्याउन सकिन्छ। र लागू औषधि मुक्त भारत अभियान सरकारको मात्र नभई यो जिम्मेवारी सम्पूर्ण समाजको साझा दायित्व हो। सचेत, जिम्मेवार र सक्रिय समाजको सहभागिताबाट मात्र स्वस्थ, सुरक्षित र औषधि मुक्त राष्ट्र निर्माण गर्न सकिन्छ। आउनुहोस् तपाईँ र म हामी सबै प्रत्येक नै यसप्रति जागरूक बनाऊ। सरकारको यो महत्त्वपूर्ण पहलमा हामी सबै सहभागिता जनाऊ।

0: स्वर थियो लता मंगेशकरको चलचित्र एक दुजी के लिएबाट श्रोताहरूले सुन्नुभयो। शब्द थियो आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको। हवस्त श्रोता, चलचित्र एक दुजी के लिएबाट लता मंगेशकरको स्वरमा यस गीतसँग अहिलेलाई भने पूरा हुन्छ फिल्म संगीतको साथमा आजको सन्दर्भ। र अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 27 जुनदेखि 29 जुनसम्म सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी रहनुहुनेछ। प्रधानमन्त्रीको सेसेल्सको यो दोस्रो भ्रमण हो। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्ये एक हो। कृषि अनि किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान आज उत्तराखण्डको रुद्रपुरमा खेत बचाओ अभियान कार्यक्रममा किसानहरूसित बातचित गर्नुहुनेछ। यस अवधि श्री सिंह कृषि क्षेत्रको भ्रमण गर्नुहुनेछ, फसलहरूको स्थितिको जायजा लिनुहुनेछ। ट्रम्प प्रशासनले अमेरिका फर्स्ट दृष्टिकोण अन्तर्गत इन्डो पेसिफिक क्षेत्रमा गठबन्धनलाई बलियो बनाउँदैछ। अमेरिकाले क्वाड मार्फत भारतसँग सहकार्य बढाइरहेको छ।

र चीनबाट टाढा महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खलाहरूलाई विविधीकरण गर्न कदम चालिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान संघर्षको आर्थिक प्रभाव र ऊर्जाको बढ्दो मूल्य हुँदाहुँदै पनि भारत विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख चालक रहेको बताएको छ। भेनेजुएलाको नेशनल एसेम्ब्लीबाट अध्यक्ष जर्ज रोड्रिगेजले दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 188 पुगेको र 1520 जना घाइते भएको बताएका छन्, जबकि 200 जना अझै पनि भग्नावशेषमा फँसेका छन्। अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपमा इक्वेडरले जर्मनीलाई 2-1 हराउँदै अर्को चरणमा प्रवेश गर्यो। गोन्जालो प्लाटाको उत्कृष्ट प्रदर्शनले इक्वेडरलाई 2-1 पुनरागमन जीत दिलाउन मदत गर्यो। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता रहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौँ। र समय यस बेला बिहानीको 9:02 भइरहेछ। पुनः उपस्थित भइसकेकी छु लिएर फिल्म सङ्गीत श्रोताहरूको मनोरञ्जनको निम्ति। र फिल्म सङ्गीत सुनाउने क्रममा अब यहाँहरूको मनोरञ्जनको निम्ति सुनाइरहेछु पुराना चर्चित फिल्म सङ्गीत विभिन्न चलचित्रबाट।

यो अघिल्लो फिल्म संगीत श्रोताहरूको निम्ति सुनाइरहेछौ लता मंगेशकरको स्वरमा चलचित्र सौतनबाट शब्द सावन कुमारको छ भने संगीत छ उषा खन्नाको।

राज्यका वित्त मन्त्री डाक्टर स्वपन दास गुप्ताले प्राकृतिक प्रकोप र ठूला दुर्घटनाहरूको सामना गर्न 200 उच्च प्रशिक्षित कर्मचारीहरूको एक विशेष बल गठन गर्ने घोषणाप्रति दार्जिलिङ सांसद राजु विष्टले आभार प्रकट गर्नुभयो। एक विज्ञप्तिमा जारी गर्दै सांसद विष्टले यस पहल ऐतिहासिक पहल रहेको बताउनुभयो। उहाँले भन्नुभयो, यस अग्रगामी सोचको पहलको लागि माननीय मुख्यमन्त्री शुभेन्द्र अधिकारी र माननीय वित्त मन्त्री डाक्टर स्वपन दास गुप्ताप्रति आभारी छु। यस एकाइमा पहाडी क्षेत्रका 50, सुन्दरवनका 50 र राज्यका अन्य भागहरूबाट 100 सदस्यहरू समावेश हुनेछन्, जुन यो विशेष बल प्रकोप जोखिम क्षेत्रहरूमा तैनात गरिनेछ। सेवोकस्थित राष्ट्रिय राजमार्ग 10 पहिरोको जोखिम कायम रहेकोले आज उक्त क्षेत्रमा सवारी आवागमन प्रतिबन्ध लगाइएको छ।

0: दार्जिलिङ पुलिसका अनुसार सिलगढीतर्फ जाने तथा सिक्किम साथै कालिम्पोङबाट आउने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। यसको साथमा यात्री तथा सवारी चालकहरूलाई यात्रा अघि मार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। कोलकाताको तारातला क्षेत्रमा एक निर्माणाधीन गोदामको छत भत्किँदा मृत्यु हुनेको संख्या 11 पुगेको छ। दुर्घटनामा घाइते 20 जनाभन्दा अधिकको अस्पतालमा उपचार भइरहेको छ। अधिकारीहरूका अनुसार दुर्घटनामा 10 जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइतेको उपचारका क्रममा बिहिबार 1 जनाको थप मृत्यु भएपछि मृत्यु हुनेको संख्या 11 पुगेको छ। यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारीहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा पनि गर्नुभयो। घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली गठन गरिएको छ। यसको नेतृत्व कोलकाता पुलिसका अतिरिक्त पुलिस कमिश्नरले गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो कोलकातामा गोदामको छत भत्किँदा ज्यान गुमाएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। पीएफ ग्रेजुटी तथा अन्य बकाया रकमहरूको भुक्तानीको माग गर्दै खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घन्टे अनसन आज 5औं चरणमा प्रवेश गरेको छ। राज्यमा सरकार परिवर्तन भए पनि हालसम्म श्रमिकहरूको माग र मुद्दाप्रति सम्बन्धित निकायबाट कुनै प्रभावकारी पहल हुन सकेको छैन। बिहिबार अनसन स्थलबाट युनियन सचिव तनुजा लामाले श्रमिकहरू आफ्नो न्यायोचित माग पूरा गराउन आवश्यक परे आमरण अनसनमा समेत बस्न तयार रहेको बताउनु भएको छ। किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यको साथमा मिरिक खण्ड कृषि विभागद्वारा बुङकुलुङ एग्रिकल्चर मोडल भिलेजमा उन्नत जातको कालो दाल अनि कोदोको बिजन वितरण गरिएको छ। गत वर्ष झैँ मिरिक खण्ड कृषि विभाग कार्यालयबाट उक्त बिजनहरू कृषि अधिकारीहरूको विशेष पहलमा गाउँका खेतीवालाहरूलाई वितरण गरेको छ। बुङकुलुङ एग्रिकल्चरल मोडल भिलेजका कृषकहरूलाई विभिन्न प्रकारको सागसब्जी लगायत धान, मकै, गहुँ, कोदो, कालो दाल, तोरीको बिजन, टमाटरको बिजन, काँक्रा, करेला को विजनहरू समय समयमा वितरण गरिँदै आएको छ। साइरम च्यारिटेबल ट्रस्ट कोलकाताले मङ्पूको एक शैक्षिक संस्थान डाक्टर अम्बेदकर इन्स्टिट्युटलाई इन्भर्टर साथै अन्य सामग्री प्रदान गरेको छ। यसै गरी विद्यालय भवनमा स्वास्थ्य सचेतना तथा विद्यार्थी कल्याण सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रसिद्ध मृगौला रोग विशेषज्ञ डाक्टर पार्थ सारथी मुखर्जी तथा समाजसेवी अमित मुखर्जीको उपस्थितिमा उक्त कार्यक्रम भएको हो। विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य, शिक्षा र उज्जवल भविष्यका विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो। इजा प्रकाशन घुम दार्जिलिङले 4थो इजा स्मृति युवा साहित्यिक पुरस्कार 2026का लागि 2-स्तरीय जुरीको मूल्याङ्कन प्रक्रियाबाट छनौट भएका 10 उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गरेको छ। प्रकाशित विज्ञप्ति अनुसार उत्कृष्ट सूचीमा प्रशान्ति राईको अन्तस्करणका आवाज कविता संग्रह, राजकुमार तिमसिनाको अन्तिम खरानी कविता संग्रह, कुशल राईको आगो टेकेर रुबाई संग्रह, स्वस्तिका गुरुङको उज्योसा उपन्यास, विनिता छेत्रीको एक्लो लुङदर कथा संग्रह, अमरकृत राईको गुमनाम इडिपस कविता संग्रह, कृष्ण शर्मा सुमुको झरिच्याउ व्यङ्ग्य संग्रह, रिना सुब्बाको परिवर्तित अनुहार उपन्यास, प्रीतम मैनालीको प्रतिबिम्बित विमर्शका कविता संग्रह तथा दुर्गा राईको मुर्दाको देश कविता संग्रह छनौट भएका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समय यस बेला बिहानीको 9:30 भइरहेछ। यो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। र अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ सन्देश प्रभाव, जोडिरहनुहोला आकाशवाणीसँग।

बाट बोलिरहेका छौ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला बिहानको 9:31 अनि 5 सेकेन्ड भइरहेछ। त कार्यक्रम सन्देश प्रवाह लिएर हामी उपस्थित भइसक्यौँ।

0: शुभकामना सन्देश हामी समक्ष पठाउनु भएको छ र त्यसरी नै अर्को सन्देश हामी समक्ष रहेको छ मतिगरामा शिक्षकको रूपमा काम गरिरहनु भएको सिविटार चियाबारीको गैरीगाउँ निवासी असित राई हुनुहुन्छ उहाँ खरसाङमा बसेर पढिरहेकी प्यारी छोरी सुम्निमा राईलाई सम्झना गर्दै धेरै धेरै माया भन्नुभएको छ भने सिविटारको गैरीगाउँ स्थित घरमा रहेकी आफ्नी प्यारी पत्नी श्रीमती सोमा तामाङ राईलाई पनि सम्झना गर्नुभएको छ त उहाँ हुनुहुन्थ्यो असित राईज्यू मतिगरामा शिक्षकको रूपमा उहाँ कार्यरत हुनुहुन्छ उहाँले आफ्नी छोरीलाई सम्झना गरी गर्नुभएको छ यस सन्देशमा र हामी पनि हाम्रो आकाशवाणी पुरै टिम परिवार असित राई छोरी सुम्निमालाई धेरै धेरै आशीर्वाद अनि शुभकामना दिन चाहन्छौँ
1: त्यसरी नै अर्को सन्देश म यहाँ लिन चाहन्छु रेबिना है सर्वप्रथम त सम्पूर्ण श्रोता मित्रहरूलाई उद्घोषिका म सरकोबाट नमस्कार है धेरै समयको अन्तरालपछि आज हजुरहरूसँग फेरि भेट हुने मौका पाइरहेको छु र कार्यक्रम सन्देश प्रवाहमा अर्को सन्देश म दिन चाहन्छु र यो सन्देश रहेको छ पुष्प तामाङज्यूको उहाँ हुनुहुन्छ नक्सलबारीबाट र उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ कि मेरो छोरा अनि बुहारी आफ्नो कार्यक्षेत्रमा व्यस्त रहेका छन् त्यसैले मैले उहाँहरूलाई धेरै सम्झना गरिरहेकी छु र चाँडै आउनु है भनेर उहाँहरूलाई भन्न चाहन्छु त अवश्य पनि पुष्पज्यू हजुरको सन्देश हजुरको छोरा बुहारीले सुनिरहनु भएको होला है
0: र सरु यो सन्देश त हामी अहिले लिने नै छौँ है अहिलेलाई भने हामी साङ्गीतिक विश्रामतर्फ लागौँ है
1: अवश्य नै

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम सन्देश प्रवाहमा। कार्यक्रम सन्देश प्रवाहबारे भन्नुपर्दा, कार्यक्रम सन्देश प्रवाह मासिक कार्यक्रम हो जुन हरेक महिनाको चौथो शुक्रबार बिहान 9:30 देखि 10 बजेसम्म प्रसारण हुने गर्छ र यस कार्यक्रममा श्रोताहरूले आफ्ना प्रियजनहरूलाई, साथीभाइहरूलाई, परिवारहरूलाई सन्देश हाम्रो व्हाट्सएप नम्बर मार्फत पठाउन सक्नुहुनेछ र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9434071720 9434071720। त झट्टैभन्दा झट्टै श्रोताहरू आफ्ना प्रियजनहरूलाई हाम्रो मार्फत सन्देश साझा गर्नुहोस्।
1: र सर, यसरी नै अर्को सन्देश हामी समक्ष आइसकिसकेको छ है। यो सन्देश रहेको छ दिपजोई फ्रम मिरिक,
0: हजुर
1: है। उहाँले आफ्नो भाइलाई पठाउनु भएको रहेछ र उहाँको भाइको नाम रहेछ दीप मिलन। भाइ, तिमी नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ सम्झनाहरू बटुल्ने अवसर मिल्दैछ तिमीलाई र तिम्रो यात्रा सुखद र सफल रहोस् भन्ने कामना गर्दछु। शुभ यात्रा भनेर लेखी पठाउनु भएको छ है। एकदमै छोटो मिठो लेखी पठाउनु भएको छ। भनेपछि दिपजोई को भाइ दीप मिलन चाहिँ कहीँ कतै जानु हुँदै रहेछ है, अनि उहाँको यात्राको निम्ति चाहिँ उहाँले शुभकामना सन्देश हामी समक्ष पठाउनु भएको छ र आशा छ है भाइ दीप मिलनले यो सन्देश सुनिरहनु भएको छ है।
0: हजुर हजुर। र त्यसरी नै म मेरो कम्प्युटर स्क्रिनमा देख्दैछु रेबिना, सन्देशहरू त हामीलाई भटाभट आइरहेको छ है। र यसै बिचमा एउटा सन्देश लिन चाहन्छु। नमस्कार शुभप्रभात दुवै बहिनीहरूमा, हजुरलाई पनि नमस्कार। म रिना छेत्री दुधेबाट हजुरहरूको कार्यक्रम सुनिरहेछु, एकदमै राम्रो लागिरहेछ। हजुरहरूको कार्यक्रमको मार्फत म आफ्नो छोरी दिव्यालाई परीक्षाको निम्ति शुभकामना भन्न चाहन्छु। त रिनाज्यू हुनुहुन्छ दुधेबाट है, उहाँले आफ्नो छोरीको परीक्षाको निम्ति शुभकामना भन्न चाहनु भएको रहेछ हाम्रो कार्यक्रमको मार्फत। र हामी उहाँको छोरी दिव्यालाई पनि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट परीक्षाको निम्ति धेरै धेरै शुभकामना भन्न चाहन्छौँ।
1: र अर्को सन्देश हामी समक्ष आइसकिसकेको छ। उहाँ हुनुहुन्छ नारायणज्यू। उहाँले यसरी लेखी पठाउनु भएको छ, प्रिय साथी आस्था, नर्सिङको करियर चुनेर तिमीले जनसेवालाई नै आफ्नो जीवनको उद्देश्य बनाउने जुन निर्णय गरेको छौ, म त्यसले एकदमै हर्षित छु। हुन त प्रत्येक प्रोफेसन नै चुनौतीपूर्ण हुन्छ, झन् तिमी दिन रात नभनी खट्नु पर्ने र बिमारीहरूको सारथी बनेर सेवा गर्नुपर्ने जिम्मेवारीमा छौ। त्यसैले तिम्रो जिम्मेवारी प्रति इमान्दार भएर आफ्नो कर्तव्य पालन गर्दै बिमारीको रोगलाई जितेर स्वास्थ्य बन्ने प्रेरणा र हौसला बढाइदिनु भन्न चाहन्छु। यसका साथै तिम्रो सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्दछु। धेरै माया, कति मिठो, कति राम्रोसँग लेखी पठाउनु भएको छ है उहाँले सन्देश। उहाँ हुनुहुन्थ्यो नारायणज्यू। उहाँले आफ्नो साथी आस्थालाई सम्झना गर्नुभएको छ है। र हामी पनि आस्थाज्यूलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना दिन चाहन्छौँ है।
0: हजुर हजुर। र त्यसरी नै अर्को सन्देश म यहाँ लिन चाहन्छु। शुभप्रभात बहिनी रेबिना अनि सरु, म सरोज लामा खरसाङबाट म मेरो दिदीलाई शुभयात्रा भन्न चाहन्छु। आज उनी दुबईको लागि प्रस्थान हुनुहुँदैछ, त्यसैले उहाँलाई शुभयात्रा अनि धेरै धेरै सम्झना भन्न चाहन्छु। यहाँ हुनुहुन्थ्यो सरोज लामा खरसाङबाट है, उहाँले आफ्नो दिदीलाई शुभयात्रा भनेर शुभकामना सन्देश हाम्रो कार्यक्रमको मार्फत

0: भएको छ र उहाँको दिदीलाई हामी सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट पनि उज्जवल भविष्यको कामना अनि शुभयात्रा भन्न चाहन्छौँ।
1: र अर्को सन्देश रहेको छ, आजको कथा सफलताको अङ्गमा उद्घोषिका रश्मिज्यूले प्रस्तुत गर्नुभएको दिव्याङ्ग पर्वतारोही अरुणिमा सिन्हाको सङ्घर्ष अनि सफलताको कथा अत्यन्तै राम्रो लाग्यो। रश्मिज्यूलाई धेरै धेरै बधाई, उहाँको निरन्तरता यसरी नै बनिरहोस् हमेसा। आजको मोहरम पर्व अनि आउने असार 15 पर्वको निम्ति आकाशवाणी खरसाङका सबै परिवारलाई हार्दिक शुभकामना। उहाँ हुनुहुन्थ्यो वीरेनज्यू है मिरिकबाट, र उहाँले हाम्रा उद्घोषिका रश्मिज्यूले प्रस्तुत गर्नुभएको आजको कार्यक्रम कथा सफलताको है बारेमा उहाँले शुभ सन्देश हामी समक्ष लेखी पठाउनु भएको छ है। हामी पनि रश्मिज्यूलाई धेरै धेरै बधाई अनि शुभकामना भन्न चाहन्छौँ है सर।
0: हजुर हजुर, अवश्य नै रश्मिज्यूलाई धेरै धेरै बधाई अनि शुभकामना। तर रेगिना, सन्देश त हामी भन्दै गर्छौँ है, अहिलेलाई एउटा साङ्गीतिक विश्रामतर्फ लगाउन त।
1: अवश्य।

0: यस साङ्गीतिक विश्रामपछि फेरि पनि हाम्रा श्रोताहरूलाई कार्यक्रममा हामी स्वागत जनाउन चाहन्छौँ है। कार्यक्रम अहिले प्रसारण भइरहेछ सन्देश प्रवाह, जुन कार्यक्रम महिनाको चौथो शुक्रबार प्रसारण हुने गर्दछ र यस कार्यक्रममा हाम्रा श्रोताहरूले हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 9434071720 र सरू हामीले क्रमैले है हाम्रा श्रोताहरूका सन्देश लिइरहेका छौँ र यसरी नै कुनै सन्देश तिमी
1: अवश्य नै म यहाँ सन्देश लिन चाहन्छु। नमस्कार, म दीपक प्रधान दुधियाबाट हजुरहरूको कार्यक्रम सुनिरहेछु। मलाई पनि हजुरहरूको कार्यक्रम मार्फत मेरो साथीलाई सन्देश पठाउन इच्छा जाग्यो र यहाँ समावेश गरिरहेछु। म मेरो साथी रोशन अनि बहिनी स्वरालाई वैवाहिक जीवनको हार्दिक शुभकामना दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो दीपक प्रधान दुधियाबाट है, उहाँले आफ्नो साथी अनि रोशन अनि बहिनी स्वरालाई वैवाहिक जीवनका हार्दिक शुभकामना दिन चाहनुभएको छ र अवश्य पनि दीपकज्यू हजुरको सन्देश उहाँहरूले सुनिरहनु भएको होला है। र हजुरको साथीलाई अनि बहिनीलाई पनि हामी आकाशवाणी परिवारको तर्फबाट शुभकामना भन्न चाहन्छौँ।
0: र सर अर्को सन्देश रहेको छ। हेलो नमस्ते, मी साहिल देवान चित्रेबाट। साहिल देवान हाम्रो नियमित श्रोता, हाम्रो युवा भाइ है, उहाँले लेखी पठाउनु भएको आज मेरो दिदी मनिषा देवान दार्जिलिङदेखि काठमाडौँसम्मको यात्रा छ, दिदीलाई शुभ यात्रा भनेर उहाँले लेखी पठाउनु भएको छ है। आज हामी समक्ष धेरै शुभ यात्राको सन्देशहरू आएको छ है सर, र हामी पनि साहिल ज्यूको दिदीलाई हाम्रो तर्फबाट पनि शुभ यात्रा भनेर भन्न चाहन्छौँ है।
1: हजुर हजुर, र त्यसरी नै एउटा सन्देश म लिन चाहन्छु। सन्देश हेर्दा अलिकति कविता को भाकामा लेखिएको जस्तो लाग्यो है। सन्देश यस प्रकार रहेको छ। जीवन क्षणिक छ, भोलि के हुन्छ कसैले देखेको छ र त्यसैले आज जे छ त्यहीमा नै रमाउनुहोस्, खुसी रहनुहोस्। यो सन्देश पठाउनु भएको छ राधिका छेत्री सुविधा र बस्ती खरसाङबाट। हजुर राधिकाज्यूले भने चाहिँ है जीवन क्षणिक नै छ नि रेबिना, होइन र भोलि के हुन्छ कसले देखेको हुन्छ र होइन, त्यसैले नै आज जे छ त्यसैमा नै रमाउनुहोस् भनेर राधिकाज्यूले जुन सन्देश पठाउनु भएको छ उहाँको सन्देश मलाई पनि एकदमै सार्थक लाग्यो है, राम्रो लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद राधिकाजी।
0: र यसरी नै सैनिकपुरी खप्रेलबाट अमर सुब्बाजी हुनुहुन्छ, उहाँ पनि हाम्रो निरन्तर श्रोता हुनुहुन्छ सर है। उहाँले लेखी पठाउनु भएको छ, प्रथमत दुई बहिनी सर अनि रेबिनालाई भेरी गुड मर्निङ।
1: गुड मर्निङ यहाँलाई पनि
0: है उहाँलाई। हजुर, हामी दुवैको तर्फबाट भेरी गुड मर्निङ। र आकाशवाणी खरसाङको प्रस्तुतिहरू एकदमै रोचक लाग्छ, त आजको यस कार्यक्रम मार्फत म मेरो छोरा अनि टाढामा रहेको मेरो भाइ बुहारीलाई सम्झना गर्न चाहन्छु र कुनै पनि एउटा गीत प्ले गरिदिनु भनेर उहाँले लेखी पठाउनु भएको छ है।
1: हजुर हजुर,
0: अवश्य पनि हामी एउटा अब बज्ने गीत चाहिँ उहाँको छोरा अनि भाइ बुहारीलाई हामी सम्झनेछौँ है।
1: हजुर, त्यसरी नै अर्को सन्देश रहेको छ। गुड मर्निङ, म रोहन लामा बागडुग्राबाट। हजुरहरूको नियमित श्रोता, आजको प्रोग्रामको प्रतीक्षा साँचिरहेको थिएँ, साह्रै नै मनपर्छ हजुरहरूको प्रस्तुति। यसरी नै अघि बढिरहनुहोला अनि हाम्रो मनोरञ्जन गराइरहनुहोला, धन्यवाद। रोहन लामा हुनुहुन्थ्यो बागडुग्राबाट है, उहाँले हाम्रो कार्यक्रम सुनिरहनु भएको थिएछ, प्रतीक्षामा हुनुहुन्थेछ है, उहाँलाई हाम्रो कार्यक्रम एकदमै राम्रो लाग्छ अरे। र यसरी नै रोहनज्यू हजुरहरूले हामीलाई सुनेर साथ दिनुहोला, हाम्रो हामीलाई प्रोत्साहन गरिरहनु होला है त।
0: र अर्को सन्देश छ, I would like to dedicate this song to my dear school friend of St. Alphonsus Higher Secondary 1999 batch and to all my dear teachers. Thank you for your guidance. I cherish the memories spent with you guys. Wahanuncha Binam Singh ji hai, wahale lekhi pathaunu bhayeko cha hai hami samaksha sandesh wahako ra wahale 1999 ko batch lai chai wahale samjhana garnu bhayeko cha hai. St. Alphonsus Higher School मा जो उहाँसँग आफ्नो साथीभाइहरू हुनुहुन्थ्यो उहाँहरूलाई सम्झना गर्नुभएको छ अनि आफ्नो शिक्षक शिक्षिकालाई पनि सम्झना गरी पठाउनु भएको छ है।
1: हजुर,
0: र यसरी नै अर्को सन्देश,
1: अर्को सन्देश रहेको छ। नमस्कार, म कृतिका मिरिकबाट। बहिनीहरूलाई धेरै धेरै सम्झना अनि माया। तपाईँहरूको कार्यक्रम प्रस्तुति गर्ने शैली साह्रै नै सराहनीय छ। आज भोलिको समयमा सायद रेडियो सुन्ने धेरै कम मात्रामा हुन्छ, तर म चाहिँ

0: 순이란 주라 순이네 이러하니 주 내리미토 선대사이 와하 오는 데 크리티카 지우 미릭바다 와하레 아프 함브로 카리크람하루 아이 레디오코 카리크람하루 서비 카리크람하루 순이라는 운다레사 रा वहाले हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै आभार अनि यसरी नै अझै सुन्दै गर्नु रहनु होला है भविष्यमा हामीलाई यस्तै मिठा मिठा प्रतिक्रियाहरू दिइरहनु होला भनेर आशा सन्छौ
1: र हामी समक्ष अब थोरै समय रहेको छ है र हामी हाम्रा श्रोताहरूलाई अनुरोध गर्दछौँ कि चाँडोभन्दा चाँडो हामी समक्ष आफ्नो सन्देशहरू लेखी पठाउनु होला र हाम्रो हामीलाई सन्देश पठाउने नम्बर रहेको छ 9434071720 पुनः एकपटक 9434071720
0: हजुर साङ्गीतिक विश्राम है त
1: हजुर हुन्छ

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम सन्देश प्रवाहमा. र कार्यक्रम सन्देश प्रवाहको हामी अन्त्यतिर आइपुगेको छौँ रेबिना, होइन? त्यसरी नै ढिला नगरी म अर्को सन्देश यहाँ लिन चाहन्छु. गुड मर्निङ प्रिय बहिनी द्वयमा, म सञ्जीव तामाङ मङ्पूबाट आज धेरै समय बाद बहिनी सरूलाई सुन्न पाएँ, खुसी लाग्यो.
1: हजुर
0: धन्यवाद. अनि धेरै समयदेखि मेरो फुपू अस्वस्थ रहनुभएको छ र उहाँलाई म शीघ्र स्वस्थ लाभको कामना भन्न चाहन्छु. सञ्जीव तामाङ हुनुहुन्थ्यो मङ्पूबाट र उहाँको फुपू धेरै समयदेखि अस्वस्थ रहनुभएको रहेछ है, र उहाँले आफ्नो फुपूलाई शीघ्र स्वस्थ लाभको कामना भन्नुभएको छ र हामी पनि उहाँलाई शीघ्र स्वस्थ लाभको कामना भन्न चाहन्छौँ.
1: र यसरी नै अर्को सन्देश रहेको छ सरू. प्रथमत दुईजना नानीहरू सरु अनि रेबिना नानीलाई गुड मर्निङ. हाम्रो जेठा दाजु अहिले उपचारको निम्ति कोलकाता जानु हुँदैछ र उहाँको स्वास्थ्यको निम्ति धेरै शुभकामना. हामी भाइहरू देशमान सुब्बा अनि सुब्दान सुब्बा फ्रम सोनादा मार्गेट सुप भनेर लेखी पठाउनु भएको छ है. उहाँको दाजु उपचारको निम्ति कलकत्ता जानु हुँदैरहेछ र हामी दुवैको तर्फबाट पनि उहाँहरूलाई है
0: शीघ्र स्वस्थ लाभको
1: कामना दिँदछौँ है. र अर्को यो अन्तिम सन्देश होला सायद है. र अर्को सन्देश रहेको छ सरू. उहाँ हुनुहुन्छ रश्मिज्यू, उहाँको पनि सन्देश हामी कहाँ आइसकिसकेको छ है. उहाँले लेखी पठाउनु भएको छ, बिरेन बबीज्यूलाई कार्यक्रम कथा सफलता सुनेर मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद है. तपाईँको यस्तो प्रतिक्रियाले नै हामीलाई हौसला मिल्ने गर्दछ र यसरी नै तपाईँहरूको प्रतिक्रिया बनिरहोस् भनेर लेखी पठाउनु भएको छ. अनि अब बज्ने गीत मेरो परिवार अनि आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनु भएका सम्पूर्ण सबै श्रोतालाई भनेर लेखी पठाउनु भएको छ है.
0: हजुर हजुर, सन्देशको सिलसिला त यहाँमा नै यति यति बेलामा नै यति यसमा नै है समाप्त गरौँ, होइन? समय अहिले धेरै कम छ र अब सन्देश लिन सक्दैनौँ सायद हामीले, होइन?
1: हजुर हजुर. र यसरी नै हामी श्रोताहरू समक्ष अर्को फेरि अर्को महिना चौथो शुक्रबारको दिन हामी भेट्ने नै छौँ है. र यसको निम्ति हाम्रो श्रोताहरूले हामीलाई यसरी नै सन्देश पठाउनु पर्ने हुन्छ र हामीलाई सन्देश पठाउने हाम्रो नम्बर रहेको छ 9434071720 अवश्य पनि हामीलाई सन्देश गर्न पठाउन नभुल्न होला.
0: हजुर श्रोता, कार्यक्रम सन्देश प्रवाहमा अर्को महिना फेरि पनि हामी भेट हुनेछौँ. अहिलेलाई भने हजुरहरूबाट विदा चाहन्छौँ यो छोटो मिठो साङ्गीतिक कोसेली राख्दै है. त हवस् त हामी दुवैलाई विदा दिनु हवस्. नमस्ते.
2: यो आकाशवाणी हो. अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार. प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नेदरल्यान्ड्सकी रानी म्याक्सिमासँग भेट गर्नुभयो र भारतको डिजिटल सार्वजनिक पूर्वाधारमा आधारित क्रान्तिले कसरी वित्तीय सेवाहरूलाई अधिक सुलभ र किफायती बनाइरहेको छ त्यसबारे छलफल गर्नुभयो. गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुनेछ. मादक पदार्थ नियन्त्रण ब्युरोले आयोजना गरेको बैठकमा केन्द्रीय मन्त्रालय, राज्य सरकार र देशमा लागू औषध ओसार पसारसँग सम्बन्धित कानून प्रवर्धन एजेन्सी प्रतिनिधिहरूले देशमा लागू औषध तस्करी र दुरुपयोग विरुद्ध लड्ने प्रयासहरूलाई सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने गृह मन्त्रालयले जनाएको छ. कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज उत्तराखण्डको रुद्रपुरमा खेत बचाउ अभियान कार्यक्रममा किसानहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ. भ्रमणका क्रममा सिंहले कृषि क्षेत्रहरूको भ्रमण गर्नुहुनेछ, बालीको अवस्थाको जायजा लिनुहुनेछ र किसानहरूसँग विभिन्न कृषि मुद्दाहरूको बारेमा छलफल गर्नुहुनेछ. अन्तर्राष्ट्रिय मुद्रा कोषले इरान सङ्घर्षको आर्थिक प्रभाव र ऊर्जाको बढ्दो मूल्य हुँदाहुँदै पनि भारत विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख चालक रहेको बताएको छ. उत्तर प्रदेश सरकारले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र दानमा कथित अनियमितताको सम्बन्धमा 8 नामजद अभियुक्त र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध पहिलो एफआईआर दर्ता गरेको छ. आसुरा ए मुहर्रम आज देशका विभिन्न भागमा पूर्ण श्रद्धाका साथ मनाइँदैछ. यो दिन पैगम्बर मुहम्मदका नाति हजरत इमाम हुसेन र उनका साथीहरूको शहादतको सम्झनामा गरिन्छ, जसले कर्बबलमा सत्य, न्याय र धार्मिकताको रक्षाको लागि आफ्नो जीवन बलिदान दिएका थिए.

समय सोह्र बिहानीको 10:02 भइरहेछ। यो आकाशवाणीको खरसाङ केन्द्र एफएमएक्स 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज एनआईआरमा पनि हामी उपलब्ध छौ। र बिहानीको यो समय हो सधैँ झै कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका श्रोताहरूमा पहिले त म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँ सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। दिउँसो 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म सङ्गीतको प्रस्तुति रहनेछ। यसको निम्ति श्रोताहरू जोडिरहनु पनि छ आकाशवाणीसँग। हरेक बिहानी एउटा नयाँ सुरुवात हो, हिजोको गल्तीबाट सिकौं, आजलाई उत्साहका साथ जिउँ र भोलिको सुन्दर सपना निर्माण गरौं। तपाईँ सक्षम हुनुहुन्छ, आजको दिन तपाईँको निम्ति अवश्यै राम्रो फलदायी हुनेछ। सकारात्मक सोच राख्नुहोस् र आफ्नो लक्ष्यतर्फ अघि बढ्नुहोस्।

महके धागे सुन्नुभयो मोनाली ठाकुरको स्वरमा शब्द थियो वरुण धवनको वरुण ग्रोवरको संगीत थियो अनु मल्लिकको सुन्नुभयो चलचित्र दम लगाके हैसाबाट

आज 26 तारिक जुन तामु श्रोता आजको दिनले के विशेषता बोकेको रहेछ जानौ। छब्बिस तारिक जुन आज ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 177 दिन हो। अब रहल यो वर्षको 188 दिनहरू बाँकी रहेको छ वर्षको अन्तसम्म। अब आजको दिनको विशेषता के रहेको छ भने प्रत्येक वर्ष यो दिन लागु पदार्थहरूको दुरुपयोग अनि अवैध तस्करी विरुद्ध अन्तर्राष्ट्रिय दिवस पालन गरिन्छ। यो दिवसको स्थापना संयुक्त राष्ट्र महासभाद्वारा सन् 1987 गरेको थियो, जसको मुख्य उद्देश्य लागु पदार्थहरूसित सम्बन्धित जोखिमहरू बारेमा जनजागरूकता बढाउनु, उपचार अनि पुनर्वास सेवाहरूको प्रवर्धन गर्नु, लागु पदार्थसित सम्बन्धित अपराधहरू विरूद्ध अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहित गर्नु, लागु पदार्थहरूको दुरूपयोग तथा अवैध व्यापारबाट हुने नकारात्मक प्रभावबारे जनचेतना फैलाउनु र स्वस्थ तथा सुरक्षित समाज निर्माणमा सबैलाई प्रेरित गर्नु आजको दिनको उद्देश्य रहेको छ। लागु पदार्थको दुरूपयोगले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। यसले परिवार, समाज तथा राष्ट्रको आर्थिक र सामाजिक विकासमा पनि नकारात्मक प्रभाव पार्छ। विशेष रूपले युवा पुस्तालाई लागु पदार्थको दुरूपयोग र अवैध तस्करीबाट जोगाउन शिक्षा, सचेतना र सकारात्मक जीवनशैलीको आवश्यकताको बोध हुँदछ र सेमिनार, जनचेतनामूलक कार्यक्रम, विद्यालय स्तरीय प्रतियोगिता तथा लागु पदार्थ विरूद्धका अभियानहरू सञ्चालन गरेर जनमानसलाई जागरूक गराउने कार्य गरिन्छ। प्रत्येक वर्ष यो दिवस एउटा विषय वा थिम पालन गरिन्छ, अर्थात् यो वर्षको विषय रहेको छ वर्ल्ड ड्रग प्रब्लम, पर्सिस्टिङ इस्युज, न्यू च्यालेन्जेस, इनोभेटिभ रेस्पोन्स, अर्थात् विश्व लागु पदार्थ समस्या, निरन्तर मुद्दाहरू, नयाँ चुनौतीहरू, नवीन प्रतिक्रियाहरू। यो दिनले जागरूकता, रोकथाम, पुनर्स्थापना, लागु पदार्थ विरोधी प्रयासहरू र तस्करी विरुद्धको अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्धन गर्दछ।

अब आजको दिनको अर्को विशेषता सम्बन्धी श्रोताहरूलाई भन्नुपर्दा आज हो युनाइटेड नेसन इन्टरनेसनल डे इन सपोर्ट अफ विक्टिम अफ टर्चर, यातना पीडितहरूको समर्थनमा संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय दिवस। अन्तर्राष्ट्रिय कानुन अन्तर्गत यातना एक अपराध हो। संयुक्त राष्ट्रसंघले सुरुदेखि नै यातनालाई मानव जातिले आफ्नो सहमानवहरूमाथि गर्ने सबैभन्दा घृणित कार्यहरूमध्ये एकको रूपमा निन्दा गरेको छ। 12 डिसेम्बर 1997 प्रस्ताव 52/148 संयुक्त राष्ट्र महासभाले यातनाको पूर्ण उन्मूलन र यातना अनि अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धिको प्रभावकारी कार्यान्वयनलाई ध्यानमा राख्दै यातना पीडितहरूको समर्थनमा 26 जुनलाई संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको थियो। यो दिवसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, नागरिक समाज र सबै ठाउँका व्यक्तिहरू लगायत सबै सरोकारवालाहरूलाई

शिकार भएका र आज पनि यातना भोगिरहेका लाखौं मानिसहरूको समर्थनमा एकबद्ध हुन आह्वान गर्दछ। यातना पीड़ितहरूको समर्थनमा 26 तारीक जुनमा मनाइने संयुक्त राष्ट्र अन्तर्राष्ट्र दिवस सन् 1987 त्यस क्षणलाई स्मरण गराउँछ जब यातना अनि अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरूद्ध संयुक्त राष्ट्र सम्मेलन लागू भएको थियो। आज यस सम्मेलनमा 174 सदस्य देशहरू छन्। यस अवसरमा विभिन्न देशहरूमा मानव अधिकार सम्बन्धी कार्यक्रम, जनचेतनामूलक अभियान, गोष्ठी तथा पीड़ितहरूको पुनर्स्थापना र सहयोगका कार्यक्रमहरूको आयोजन गरिन्छ। यो दिवसले यातनाको कुनै पनि रूप स्वीकार्य नभएको सन्देश दिँदै मानव मर्यादा, न्याय र मानव अधिकारको संरक्षणमा सबैलाई प्रतिबद्ध हुन प्रेरित गर्दछ।

इस्लाम धर्मको नयाँ वर्षको शुरूआत मुहर्रम महिनाबाट हुँदछ, अर्थात् मुहर्रमको महिना इस्लामी सालको प्रथम महिना हुँदछ, जसलाई हिजरी पनि भनिन्छ। मुहर्रम इस्लामको चार पवित्र महिनाहरूमा एक हो। यो महिनाको दशौं दिन वा दस तारिक अर्थात् आजको यो दिनलाई आशुरा मुहर्रम भनिन्छ। जुन दिन सन् 61 हिजरीमा इराकको कारबेलाको मैदानमा ऐतिहासिक युद्ध भएको थियो। एकजना क्रूर शासक याजिदले याजिदको अत्याचार विरुद्ध पैगम्बर मोहम्मदका नाति इमाम हुसैन अनि उनका 72 अनुयायीहरूमाझ युद्ध भएको थियो। यो युद्धमा इमाम हुसैन अनि उनका साथीहरू इस्लामको रक्षाको निम्ति शहीद भएका थिए। इमाम हुसैनको बलिदानको स्मरणमा मुहर्रमको दशौं दिनले विशेष महत्व राख्दछ। यस दिन इस्लाम धर्मावलम्बीहरू प्रार्थना, जुलुस, उपवास, दान पुण्य तथा धार्मिक सभा मार्फत इमाम हुसैनको महान सत्य, न्याय र मानवताको सन्देशलाई स्मरण गर्छ। विशेष रूपले सिया समुदायले कालो वस्त्र लगाएर शोक सभा र जुलुसको आयोजन गर्छन् भने सुन्नी समुदायले उपवास र प्रार्थनालाई महत्व दिन्छन्। मुहर्रम केवल शोकको महिना मात्र नभई सत्य र न्यायका लागि गरिएको महान बलिदानलाई स्मरण गर्ने अवसर पनि हो।

हवस् त श्रोता, यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै यहाँहरू सबैलाई फिल्म सङ्गीतबाट मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ हेलो खरसाङको आजको अङ्कको अन्ततिर, र अर्थात् मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ। र आजको मेरो प्रस्तुतिहरूबाट हाम्रो श्रोताहरूले अवश्य पनि आनन्द लिनुभयो भन्ने मलाई लागेको छ। आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ, यसको निम्ति तपाईँ जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग। र समय यस बेला बिहानीको 10:30 भइरहेछ। हाम्रो अघिल्लो कार्यक्रम हाम्रो सरकार, यसको निम्ति आफ्नो रेडियो सेटलाई छोडेर कतै नजानुहोला।

अभिवादन श्रोता, हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौं। श्रोता र प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी मिता राणाको साथमा म उद्घोषिका दीपाको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार।

श्रुत समय नदी जस्तै बगिरहन्छ, तर इतिहासका केही यस्ता पानाहरू हुन्छन् जसको मसी कहिले सुक्दैन, जसको सन्देशले शताब्दी शताब्दीसम्म मानव सभ्यतालाई उज्यालो दिइरहन्छ र हाम्रो सरोकार

श्रोता, इस्लाम धर्मको नयाँ वर्षको सुरुवात मुहर्रम महिनाबाट हुन्छ। यो महिना विशेष गरी कर्बलाको ऐतिहासिक घटनाका कारण विश्वभरिका मुस्लिम समुदायका लागि अत्यन्तै पवित्र र भावनात्मक महिना मानिन्छ। इतिहासको पाना पल्टाउँदा लगभग 1400 वर्ष अघि कर्बला भनिने एउटा उजाड मरुभूमिमा पैगम्बर मोहम्मदका नाति इमाम हुसेन र उहाँका परिवार, बाल बालिका, महिलाहरू र निष्ठावान साथीहरू समेत जम्मा 72 जनाको टोलीले अन्य र अत्याचार विरुद्ध सत्य र न्यायको पक्षमा आफ्नो जीवनको बलिदान दिएका थिए। यो घटना कुनै युद्धको कथा मात्र होइन, यो सत्यको लागि गरिएको त्याग, धैर्य र मानवताको महान उदाहरण हो। एकातिर तत्कालीन शासक यजिद, जो सत्ता, सम्पत्ति र सैनिक शक्तिको उन्मादमा अन्त भएका थिए, अर्कोतिर हुनुहुन्थ्यो पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसेन। उहाँ न्याय, नैतिकता र सत्यको जीवित प्रतीक हुनुहुन्थ्यो।

श्रोता यजिद चाहन्थे इमाम हुसैनले उनको अनैतिक शासनलाई स्वीकार गरून् जसलाई इस्लामिक इतिहासमा बैअत भनिन्छ। तर इमाम हुसैनलाई थाहा थियो अन्यको अगाडि शिर झुकाउनु भनेको सत्यको हत्या गर्नु हो। उहाँले यजिदको प्रस्तावलाई अस्वीकार गरिदिनुभयो। परिणामस्वरूप उहाँको बातरजनाको टोलीलाई यजिदको हजारौंको विशाल सेनाले घेराबन्दी गर्यो। तीन दिनसम्म उनीहरूलाई पिउने पानी समेत बन्द गरिदिए। ती निर्दोष मानिसहरू तिर्खाले छटपटाइरहे। तर श्रोता इतिहास साक्षी छ,

हतियार र सेनाको अगाडि इमाम हुसेनको टोलीले घोडा टेकेनन्। उनीहरूले शक्तिको अगाडि सत्यलाई बन्धक बन्न दिएनन्। मोहरम यही सर्वोच्च बलिदान न्याय र सत्यको लडाईँको एउटा जीवन्त सम्झना हो।

श्रोता, कर्बलाको यो घटनाले हामीलाई दुईवटा ठूला मानवीय मूल्यहरू सिकाउँछ। पहिलो हो धैर्य अनि दोस्रो अहिंसा। चरम प्यास, यातना र मृत्यु निश्चित भएको अवस्थामा पनि आफ्नो सिद्धान्त र आन्तरिक शान्ति नगुमाउनु नै वास्तविक धैर्य हो। इमान मुस्लिमले देखाएको धैर्यताले सिकाउँछ कि परिस्थितिले जतिसुकै घेरो हाले पनि सत्यको मार्ग कदापि छोड्नु हुँदैन। इतिहासकारहरू भन्छन् इमाम हुसेनले अन्तिम घडीसम्म पनि युद्ध टार्ने प्रयास गर्नुभयो। उहाँले शान्तिका दूतहरू पठाउनु भयो। अत्याचारको अगाडि नझुक्नु तर आफ्नो तर्फबाट हिंसाको सुरुवात कहिले नगर्नु। अहिंसाको योभन्दा सुन्दर उदाहरण अरू के नै हुन सक्छ र? कर्बलाको मैदानमा रगत बग्यो, तर त्यो रगत बदलाको भावनाले होइन मानवताको रक्षाका लागि बगेको थियो।

श्रोता, आजको आधुनिक संसारमा जहाँ ससानो कुरामा मतभेद हुन्छ, जहाँ असहनशीलता र सामाजिक द्वन्द बढिरहेको छ, यस्तो अवस्थामा मुहर्रमले हामीलाई सम्झाउँछ, घृणाभन्दा प्रेम ठुलो, हिंसाभन्दा मानवता बलियो र अन्यायभन्दा सत्य सधैँ महान। जब हामी आफ्नो जीवनमा सानो सङ्कट आउँदा पनि आत्तिन्छौँ, तब कर्बलाको मैदानमा इमाम हुसेन र उहाँका साथीहरूले देखाएका धैर्यलाई सम्झनुपर्छ। जब हामी रिसको आवेगमा हिंसाको बाटो रोज्न खोज्छौँ, तब इमाम हुसेनको अहिंसात्मक दृढता हाम्रो लागि मार्गदर्शन बन्दछ। अन्तमा श्रोताहरूलाई यही भन्न चाहन्छु कि मुहर्रमको यो विशेष दिनलाई पर्वको रूपमा मात्र सीमित नराखौँ, यो त समाजमा आपसी मेलमिलाप, न्याय र शान्ति स्थापना गर्ने उत्प्रेरणा हो। मुहर्रमको वास्तविक सरोकार तब मात्र पूरा हुन्छ जब हामी अरूको दुःख र अन्यायको विरुद्धमा खडा हुन्छौँ र आफ्नो धैर्य अनि अहिंसालाई आत्मसात गर्छौँ। आउनु श्रोता, इमाम हुसेनको त्याग र बलिदानबाट प्रेरणा लिउँ र शान्ति आपसी सद्भावले भरिएको समाज

निर्माणमा आफ्नो योगदान पुर्याउँ भन्दै हाम्रो सरोकार कार्यक्रमको आजको अङ्कबाट म दीपा बिदा चाहन्छु र जाँदा जाँदै हजुरहरू समक्ष राखिरहेछौँ यो कार्यक्रमको अन्तिम साङ्गीतिक प्रस्तुति।

एफएम 103.5 मेगाहर्ज लगायत म्युजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 102.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। अब प्रस्तुत गर्न लागिरहेछौं संगीतमय प्रस्तुति स्वर माधुरी र सदा चाहिँ आज पनि लिएर आएका छौं विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् डोमा शेर्पाको स्वरमा।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी र अघिल्लो क्रममा सुनाउन लागिरहेछौ श्रोताहरूलाई देव नारायण प्रधानको स्वरलाई।

गजेन्द्र राईको स्वर रहेको यस गीत गन्ध साथै आजलाई स्वर माधुरी कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ र समय यस बेला पूर्वाह्न 11:30 भइरहेछ र सङ्गीतमै प्रस्तुतिको क्रममा अबको समय हो बङ्गला सङ्गीतको कार्यक्रम नाना रङ्गीर कानको।

र आजको यस कार्यक्रममा गुञ्जने स्वर छ लोपामुद्रा मित्रको।

नमस्कार अनि धेरै धेरै स्वागत सम्पूर्ण श्रोताहरूलाई आकाशवाणी खरसाङको लोकप्रिय कार्यक्रम तपाईँको अनुरोधमा। र आजको कार्यक्रममा म उद्घोषिका दिपा राणा उपस्थित भइसकेकी छु हजुरहरूकै रोजाइमा सजिएको हिन्दी फिल्म सङ्गीतको प्रस्तुति लिएर। र ढिलाइ नगरी कार्यक्रमको प्रथम अनुरोधसँग सुनाउन लागिरहेछौँ बजरङ्गी भाइजान चलचित्रबाट अन्नान स्वामीको स्वरमा। र यस गीतमा सङ्गीत छ प्रीतमको अनि शब्द रचना रहेको छ कौशर मुनिरको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु भएका छन् यहाँहरू सबैले मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन, इसरत अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिस वसिम, नदिम अक्रम, समिम अक्रम, अमन अक्रम, ममता रानी शर्मा, पुनम कुमारी शर्मा, बच्चु शेख अनि चिना शेख, कुवात बिहारबाट शेख जफर हसन अनि नर्गिस जफर, नुरमहल मेसोलबाट हुमेरनाज, सुमेरनाज, अभियानाज, अरहान, हम्जा अनि मुजमिल, पुराना तलाब डुमराउबाट वल्लीउल्ला अन्सारी, आसमानाज अन्सारी अनि सोनम, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमानाज अन्सारी अनि मोहम्मद शमी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम, दानिस अन्सारी अनि बेबी अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहसिन आर्जु, नवाब आर्जु, सबाब आर्जु, सरफराज खान अनि अफजल, मेन रोड रानीगंजबाट फरजाना खानम, साहना सबनम अनि नुसरत, अररिया चोकीहाटबाट सौम्या नाजमिन, रुकैया आफ्रिन अनि रिहाना परवीन, वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरान आलम, खुशबू, रिम्मी, इमराही, नगमा अनि हिना, राजनगर मधुबनीबाट कुशेश्वर कान्ति गुप्त, मौसम गुप्त, संगीता गुप्त, रुद्र गुप्त, रिद्धि अनि सिद्धि गुप्त, यसबाग पिल्ली कलोनी लखनऊबाट मुकेश गुप्त, रानी गुप्त, कुसुम पलक अनि पंखुरी गुप्त, राजनगर गान्धी चोक कान्ति निकेतनबाट मञ्जित गुप्त, सोनाली गुप्त, सूर्यांशी कोमल, मेनुका, माधवी, साध्वी, एमके गुप्त, राजु गुप्त अनि विनुता गुप्त। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई उषा राई अमित कुमार राई अनि हेप्पी राई दुबिया नेउदा गाजीपुरबाट प्रतीक राई रोशनी राई अनि प्राञ्जल राई शेरपुर कला गाजीपुरबाट अवधेश राई प्रीति राई अनि नवनीत राई पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार गुप्त अनि नन्दकिशोर गुप्त दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना अन्सारी बेगम राजा सौरभ तरुणम तबस्सुम इख्तियार बल्ला मास्टर अनि प्रदीप रौनियार यहाँहरूको अनुरोधमा अब कार्यक्रमको अघिल्लो प्रस्तुति सुनाउन लागिरहेछौ श्रेया घोषाल अनि जुबिन नौटियालको युगल आवाजमा धडक क्रू चलचित्रबाट संगीत जावेद मोहसिनको अनि शब्द रचना रहेको छ रश्मि विराकको

श्रोता अब कार्यक्रमको अन्तिम प्रस्तुति सुनाउन लागिरहेछौ। माई नेम इज खान चलचित्रबाट अन्नान शमीको स्वरमा र यस गीतमा उहाँलाई साथ दिने अन्य कलाकारहरू हुनुहुन्छ शङ्कर महादेवन अनि श्रेया घोषाल, सङ्गीत शङ्कर एहसान लोइको अनि शब्द रचना रहेको छ निरञ्जन अयङ्गरको। र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको गाउँ फारसी इसरबाट राजकुमार डुडी, प्रमोद कुमार डुडी अनि सौरभ, बढी खन्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम समाहारा अनि जमालुद्दिन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डेङ सिंह रोड भागलपुरबाट अफरज आलम, बरकत आलम अनि सदा, बक्सर बिहारबाट सर्फुद्दिन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी अनि अल्ताफ अन्सारी, डुमराव बिहारबाट डब्लु अन्सारी, सोनम आदिबा अनि दानिस अन्सारी, सरिमपुर बक्सरबाट एसटिराज अन्सारी, आसमा खातुन, आफ्ताब अन्सारी, मेराज अन्सारी, कल्लु अनि मल्लु अन्सारी, मस्नुकाटिला दिल्लीबाट कमल बालुजा, मधु बालुजा अनि सागर बालुजा, सतना मध्यप्रदेशबाट उमङ मल्लिक, आकाङ्क्षा मल्लिक अनि माही मल्लिक, महियारपुर मनिहारीबाट अफ्ताब आशिक, सैदुल दिलकस, रुक्साना बेगम, फिरदोस आलम, अफाक आलम, गुलजार आलम, मोहम्मद नसिर अनि मोहम्मद वसिम, गोगाझील सुरापारबाट मोहम्मद हुमायूं, मस्कुरा सपनम, आशुतोष कुमार अनि राजकुमार। त सुन्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

हवस् त श्रोता, यस गीतको अन्त साथै आजलाई अनुरोध सङ्गीतको कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब समय भएको छ अघिल्लो कार्यक्रमको।

यो आकाशवाणी हो, म मुस्कान राईबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। गृहमन्त्री अमित शाहले मादक पदार्थ विरुद्ध लागेका मानिसहरूको प्रयासको सराहना गर्नुभयो। अन्तर्राष्ट्रिय नशा मुक्ति दिवसको अवसरमा श्री शाहले भन्नुभयो, भारतले मादक पदार्थ दुरुपयोगको वैश्विक चुनौती विरुद्ध सबैभन्दा मजबुत लडाईँ लडेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नशामुक्त भारतको निर्माणको सामूहिक संकल्पलाई दोहोर्याउने आह्वान गर्नुभयो। सोसल मिडिया पोस्टमा श्री राधाकृष्णनले यस आन्दोलनलाई सक्रिय रूपमा अघि बढाउने विश्वविद्यालयहरू, शिक्षण संस्थान र संगठनहरूको प्रशंसा गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले लन्डनमा ब्रिटेनका व्यापार तथा उद्योग मन्त्री पिटर कायलसित बातचित गर्नुभएको छ। श्री गोयलले सोसल मिडिया पोस्टमा भन्नुभयो, यस अवधि भारत र ब्रिटेनबीच व्यापार र आर्थिक सहकार्य बढाउने अवसरहरूमा चर्चा भयो। भारतमा जर्मनीका राजदूत फिलिप एकरम्यानले भन्नुभयो, भारत नवीकरणीय ऊर्जाको क्षेत्रमा वैश्विक नेतृत्वको भूमिका निभाइरहेको छ। एक समाचार एजेन्सीसित बातचितमा उहाँले भन्नुभयो, भारत र जर्मनी बीच हरित र सतत विकासको साझेदारी सफल रहनेछ। भारतले कार्गिस्तानको बिश्केमा आयोजित सँगै सहयोग संगठन एससिओ महिला फोरम 2026 महिला नेतृत्व विकासप्रति आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ। अमेरिकामा आयोजित दोस्रो पेक्स सिलिका शिखर सम्मेलनमा भारतले 34 अन्य देशहरूसित मिलेर आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउनका लागि अमेरिकाको नेतृत्वमा एक पहलमा हस्ताक्षर गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 2:40 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

FM 103.5 MHz लगायत न्यूजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ FM 100.2 MHz हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यसबेला दिउँसोको 2:30 भइरहेछ र अपरान्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू, त प्रथम सुनाउन लागिरहेछौँ उत्तम मणि बमजनको स्वर अनि उनैको सङ्गीत अनि शब्द रचनामा यो प्रथम प्रस्तुति।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ आकाशवाणीको नेपाली समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरे। आज देशभरि आशुरा ए मुहर्रम मनाइँदैछ अनि फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी खेलमा प्याराग्वेसँग

0: बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभयो। उहाँले लागू औषधको खतराले राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा र देशको भविष्यलाई खतरामा पार्ने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र अभिभावकहरूलाई यो लडाई जित्न साझा मञ्चमा एकताबद्ध हुन आग्रह गर्नुभयो। श्री शाहले नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो।
1: पहला स्तम्भ है एनफोर्समेंट इंटेलिजेंस और ऑपरेशंस। इसका उद्देश्य पूरे नेटवर्क पर लक्षित इंटेलिजेंस लीड कार्रवाई करें और उनके नेटवर्क को नष्ट कर दें। दूसरा है प्रीकर्सर्स एवं सिंथेटिक ड्रग कंट्रोल। उत्पादन स्तर पर ही हमने नशे को रोकने की रणनीति अपनानी पड़ेगी और कैपेसिटी बिल्डिंग, कोऑर्डिनेशन और मॉनिटरिंग जो तंत्र को सक्षम बनाने के लिए और आधुनिक बनाने के लिए ये चौथे स्तंभ की रचना की गई है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले अन्तर्राष्ट्रिय नशा मुक्ति दिवसको अवसरमा देशका मानिसहरूलाई मादक पदार्थ तथा लागू पदार्थ विरूद्ध लड्न एकजुट हुन आह्वान गर्नुभयो। उपराष्ट्रपतिले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै लागू पदार्थ मुक्त विरूद्ध आन्दोलनलाई सक्रिय रूपमा अगाडि बढाइरहेका विश्वविद्यालय, शैक्षिक संस्था र संस्थाहरूको प्रशंसा गर्नुभयो। उहाँले बलियो, स्वास्थ्य र लागू पदार्थ मुक्त भारत निर्माणमा उनीहरूको प्रयासले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उपराष्ट्रपतिले सबैलाई जागरूकता फैलाउन लतमुक्त प्रयासमा संलग्नहरूलाई समर्थन गर्न र युवाहरूलाई लागू पदार्थ भन्दा आशा, स्वास्थ्य र उद्देश्य छनौट गर्न प्रेरित गर्न एकजुट हुन आग्रह गर्नुभयो। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआईआरमा 8 नामित अभियुक्तहरूलाई पक्राउ गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल एसआईटीको सिफारिसपछि श्री राम जन्मभूमि पुलिस थानामा यो एफआईआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्णमोहनले उजुरी दर्ता गर्नुभएको थियो। एसआईटीले मंगलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। ट्रस्टको अनुरोधमा मुख्यमन्त्रीले यस विषयमा छानबिन गर्न विशेष जाँच दल गठन गर्नु भएको थियो। भारतले किर्गिस्तानको बिस्केकमा आयोजित संघाई सहयोग संगठन एससीओ महिला फोरम 2026 महिला नेतृत्वको विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। आज भर्चुअल माध्यममा सम्बोधन गर्नुहुँदै महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले महिलाहरू विकासका लाभार्थी मात्र नभई 2047 विकसित भारतको सबैभन्दा शक्तिशाली प्रेरक शक्ति पनि भएको बताउनुभयो। आर्थिक विकासमा महिलाको भूमिकालाई उजागर गर्नुहुँदै श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, लगभग 1 करोड महिलाहरू 90 लाख भन्दा बढी स्व सहायता समूहहरूमा संगठित छन्, जसमध्ये 30 करोड भन्दा बढी लखपति दिदी बनेका छन्। उहाँले मिशन शक्ति र मिशन पोषण 2.0 जस्ता योजनाहरूले महिलाको सुरक्षा, हेरचाह र आर्थिक सहभागितालाई बढावा दिइरहेको बताउनुभयो। अन्नपूर्ण देवीले यस क्षेत्रमा महिलाको आर्थिक नेतृत्व र कल्याणलाई अगाडि बढाउन एससीओ साझेदारहरूसँग अनुभवहरू साझा गर्न र सहयोगलाई गहिरो बनाउन देश तत्पर रहेको बताउनुभयो। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारतले 34 अन्य देशहरूसित मिलेर आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउनको लागि अमेरिकाको नेतृत्वको एक पहलमा हस्ताक्षर गरेको छ। अमेरिकाको आर्थिक मामिलाका उपविदेश मन्त्री जेकब हेलबर्गले भन्नुभयो।
2: श्री हेलबर्ग ने कहा कि अमेरिका भारत के साथ अपनी साझेदारी को और गहरा करने के लिए उत्साहित है। उन्होंने द्विपक्षीय संबंधों को 21वीं सदी के सबसे महत्वपूर्ण संबंधों में से एक बताया। श्री हेलबर्ग ने कहा कि भारत के साथ द्विपक्षीय आदान प्रदान के प्रमुख मुद्दों पर चर्चा हुई। इनमें क्वाड और ट्रस्ट पहल शामिल है। शिखर सम्मेलन में भारत का प्रतिनिधित्व इलेक्ट्रॉनिक्स और सूचना प्रौद्योगिकी मंत्रालय के सचिव एस कृष्णन और भारतीय उद्योग के प्रतिनिधियों ने किया। भारतीय प्रतिनिधिमंडल ने उद्योग जगत के नेताओं के साथ सेमीकंडक्टर, आर्टिफिशियल इंटेलिजेंस और लचीली प्रौद्योगिकी आपूर्ति श्रृंखलाओं में सहयोग बढ़ाने पर चर्चा की। समाचार का

0: से अर्जुन शर्मा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बमकिम चन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। श्री मोदीले वन्दे मातरम मार्फत बमकिम चन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसै गरी गृहमन्त्रीले आफ्नो अमरकृति आनन्दमठ मार्फत बमकिम चन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्रले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। आज देशभरि आशुरा ए मोहरम मनाइन्दैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको सहादातको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसेन र उहाँका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिँदैछ। दिल्लीमा जामा मस्जिद, निजामुद्दिन, ओखला र मेहरौली लगायत विभिन्न क्षेत्रहरूमा जुलुस निकालिँदैछ। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिँदैछन्। दिल्ली यातायात पुलिसले ताजिया जुलुसहरूको सम्बन्धमा ट्राफिक चेतावनी जारी गरेको छ। यी घटनाहरूलाई ध्यानमा राख्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मोहरमको पर्वमा हजरत इमाम हुसेनको बलिदानको स्मरण गर्नुभएको छ। भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले नवीकरणीय ऊर्जा क्षेत्रमा भारतले विश्वव्यापी रूपमा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। एक समाचार एजेन्सीसँग कुरा गर्नुहुँदै उहाँले हरित र दिगो विकासको सम्बन्धमा भारत र जर्मनी बीचको साझेदारी सफल भएको उल्लेख गर्नुभयो। उहाँले व्यापार, राजनीतिक र रणनीतिक क्षेत्रमा दुई देशबीचको सहकार्य निरन्तर बलियो हुँदै गएको पनि बताउनुभयो। स्वास्थ्य मन्त्रालयले औषधि नियमहरूमा संशोधनको मस्यौदा जारी गरेको छ। यस अन्तर्गत आयात गरिने औषधिहरूको वैधता अवधि अर्थात् सेल्फ लाइफ आयातको समयसीमा कम्तीमा 12 महिना हुनुपर्ने अनिवार्य गरिएको छ। यद्यपि विद्यमान नियमहरू जैविक र रेडियो फार्मास्युटिकल्स औषधिहरूमा लागू हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी म्याचमा पाराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह डीको अर्को म्याचमा टर्कीले संयुक्त राज्य अमेरिकालाई 3-2 पराजित गर्दै आफ्नो प्रतियोगिता अभियान जितका साथ समाप्त गर्यो। समूह एफमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 पराजित गर्दै समूहको शीर्ष स्थानमा रह्यो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरुद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो पैक्सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिस इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको छ। अनि आज देशभरि आशुरा ए मोहरम मनाइँदैछ। यसका साथै समाचार अहिलेलाई पूरा भयो।
2: समाचारपछि अब हजुरहरू समक्ष राखिरहेको छ सांगीतिक प्रस्तुति। उत्तम प्रधान, नरेन्द्र गुरुङ, बिउला प्रधान अनि अञ्जली प्रधानको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक अजित विश्व. विषय छ स्टील राष्ट्र निर्माणको रीड हो. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. स्टील तथा भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले 24 जुन 2026 भन्नुभयो, डिजिटलाइजेसन अब भारतको स्टील उद्योगको लागि दीर्घकालीन दिगोपनको प्रमुख स्तम्भ बाहेक विकल्प होइन. उहाँले विश्वव्यापी रूपमा प्रतिस्पर्धी रहन यस क्षेत्रले नयाँ प्रविधिहरू अप्नाउनु पर्ने कुरामा जोड दिनुभयो. नयाँ दिल्लीको विज्ञान भवनमा स्टील क्षेत्रमा डिजिटलाइजेसन सम्बन्धी

0: चिन्तन शिविर 2026 सम्बोधन गर्दै श्री कुमार स्वामीले भन्नुभयो, स्टील उद्योगको भविष्य केवल उत्पादन क्षमताले मात्र निर्माण गरिने छैन, तर एक बुद्धिमान र डेटा सञ्चालित उत्पादन इको सिस्टम सिर्जना गर्ने क्षमताले निर्धारण गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको 2047 सम्ममा विकसित भारतको दृष्टिकोणलाई उल्लेख गर्दै केन्द्रीय मन्त्रीले स्टील क्षेत्रलाई भारतको आर्थिक रूपान्तरणको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभयो, जसले पूर्वाधार विकास, निर्माण, नवीकरणीय ऊर्जा, शहरीकरण, यातायात र रक्षा उत्पादनलाई अगाडि बढाउँछ। चिन्तन शिविरमा भारत सरकारका विभिन्न मन्त्रालयद्वारा आयोजित उच्च स्तरीय बहुदिने विचार मन्थन सम्मेलन वा कार्यशाला हो। यसको प्राथमिक उद्देश्य सरकारी अधिकारीहरू, विशेषज्ञहरू र राज्य प्रतिनिधिहरूलाई नीतिहरूको समीक्षा गर्न, कार्यान्वयनमा सुधार गर्न र भविष्यको लागि व्यवहारिक रोडम्याप विकास गर्न एकसाथ ल्याउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी संघीयतालाई प्रवर्धन गर्न र राज्य नीतिहरूलाई राष्ट्रिय लक्ष्यहरूसँग मिलाउन नियमित रूपमा चिन्तन शिविरहरूलाई सम्बोधन गर्नुहुन्छ। उहाँको सम्बोधनहरू मुख्यतया आन्तरिक सुरक्षा, खेलकुद विकास र कुशल शासनमा केन्द्रित छन्। प्रधानमन्त्रीले राज्यहरूलाई मौन सोच त्याग्न, स्रोतहरू बाँड्न र सीमापार र साइबर खतराहरूसँग लड्न सहकार्य गर्न आग्रह गर्नुभएको छ। उहाँले प्रविधिमा आधारित पुलिसको वकालत गर्नुभएको छ र पुलिस बलको आधुनिकीकरणमा जोड दिनुभएको छ। उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र लागू पदार्थको तस्करी जस्ता नयाँ प्रकारका अपराधहरूसँग लड्न फौजदारी न्याय प्रणालीमा सूचना प्रविधिको निर्बाध एकीकरणको लागि पनि आह्वान गर्नुभएको छ। चिन्तन शिविरहरूले सरकारी विभागहरू बीच समन्वय, दक्षता र सुशासनलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन्। स्टील तथा भारी उद्योग मन्त्रीले भन्नुभयो, स्टील राष्ट्रको उत्पादन क्षेत्रको मेरुदण्ड हो। उहाँले धेरै विकसित अर्थतन्त्रहरूमा स्टीलको माग घट्दै गए पनि भारत 2018 विश्वको दोस्रो ठूलो स्टील उत्पादक देश बनेको छ। क्षेत्रको बलियो वृद्धि दरलाई प्रकाश पार्दै मन्त्रीले भन्नुभयो, आर्थिक वर्ष 2021-22 कच्चा स्टील उत्पादन लगभग वार्षिक दरले लगभग 8% बढेको छ, जबकि समाप्त स्टीलको खपत वार्षिक रूपमा लगभग 13% बढेको छ, जसले बलियो घरेलु माग र द्रुत औद्योगिकरणलाई प्रतिबिम्बित गर्दछ। श्री कुमार स्वामीले भारतको स्टील उत्पादन क्षमता 2030 सम्ममा 300 मिलियन टन र 2035 सम्ममा 40 करोड टन पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य दोहोऱ्याउनुभयो। यद्यपि उहाँले चेतावनी दिनुभयो, यी लक्ष्यहरू प्राप्त गर्न उद्योगले कच्चा पदार्थ सुरक्षा, सञ्चालन दक्षता, डिकार्बोनाइजेसन, आधुनिकीकरण र निर्यात प्रतिस्पर्धात्मकतासँग सम्बन्धित चुनौतीहरूलाई एकै साथ सम्बोधन गर्नुपर्छ। प्रविधिको रूपान्तरणकारी सम्भावनालाई जोड दिँदै मन्त्रीले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, औद्योगिक इन्टरनेट अफ थिङ्स, डिजिटल जुम्लिया, रोबोटिक्स र उन्नत डेटा विश्लेषणले विश्वव्यापी रूपमा स्टील निर्माणलाई रूपान्तरण गरिरहेको र भारतमा ठूलो मात्रामा अप्नाउनु पर्ने बताउनुभयो। स्टील तथा भारी उद्योग मन्त्रीले डिजिटलाइजेसन र स्वचालनले उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न, ऊर्जा खपतलाई अनुकूलन गर्न, सञ्चालन लागत घटाउन र उपकरण विफलताहरू हुनुभन्दा पहिले नै पत्ता लगाउन सक्ने, भविष्यवाणी गर्ने, मर्मत प्रणालीहरू लागू गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता उपायहरूले अनियोजित डाउन टाइम घटाउने, मानव त्रुटि घटाउने र कार्यस्थल सुरक्षा सुधार गर्नेछन्। चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टील प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुग्रहहरू र मानवपन। चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टील प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुप्रयोगहरू र मापन योग्य व्यावसायिक प्रभाव प्रदर्शन गर्ने केस स्टडीहरूमा विषयवस्तु आधारित सत्रहरू प्रस्तुत गरिएको थियो। यस क्षेत्रमा प्राविधिक रूपान्तरणलाई तीव्र पार्ने उद्देश्यले छलफलमा अग्रणी स्टार्टअपहरू र उद्योग सरोकारवालाहरूले पनि भाग लिए। छलफलहरूमा विश्वास व्यक्त गर्दै श्री कुमार स्वामीले भन्नुभयो, यस फोरमबाट प्राप्त अन्तर्दृष्टिले प्रधानमन्त्रीको आत्मनिर्भर भारत र विकसित भारत 2047 दृष्टिकोण अनुरूप स्मार्ट हरियाली, अधिक कुशल र विश्वव्यापी रूपमा प्रतिस्पर्धी स्टील उद्योग निर्माण गर्न मद्दत गर्नेछ। उल्लेखनीय रूपमा भारतको रोल गरिएको स्टील निर्यात हालै 6.6 मिलियन टन पुगेको छ, जुन युरोपमा बलियो मागले गर्दा 36% वार्षिक वृद्धि हो।
1: श्रोत, समय यस बेला अपराह्न 3 बज्यो। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् एआर रहमानको सङ्गीत, महबुबको शब्द रचना अनि चित्राको स्वरमा। चलचित्र हो बम्बई।

कालिया चलचित्रबाट अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा संगीत आरडी बर्मनको अनि शब्द रचना रहेको छ मजरू सुल्तानपुरीको

आनन्द बक्सीको शब्द रचना, आरडी बर्मनको संगीत, किशोर कुमार अनि लता मङ्गेशकरको युगल आवाजमा अब राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति हिरापन्ना चलचित्रबाट।

0: यतिन्ज श्रोताहरूले सुन्नुभयो हिन्दी चलचित्रका गीतहरू। अब पनि पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज महान देशभक्त र दूरदर्शी साहित्यकार बङ्किमचन्द्र च्याटर्जीलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। डाक्टर शर्माले औपनिवेशिक शासनको अन्धकार कालमा बङ्किमचन्द्र च्याटर्जीले आफ्नो लेखन मार्फत राष्ट्रिय चेतनाको दीप बालेको र देशभक्तिको भावनालाई नयाँ दिशा दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्ट साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो, बङ्किमचन्द्र च्याटर्जीद्वारा रचित वन्दे मातरम केवल एउटा गीत मात्र थिएन, तर भारतीय स्वतन्त्रता आन्दोलनको आत्मा बनेको थियो। यसले भाषा,

0: र समुदायको सीमा पार गर्दै लाखौं देशवासीलाई एकबद्धता गरे र देशभक्ति आत्मसम्मान र स्वतन्त्रताको भावनालाई बलियो बनायो। उहाँले भन्नुभयो, आनन्दमठ मार्फत बंकिमचन्द्र च्याटर्जीले भारत माताको गौरवशाली छवि राष्ट्रलाई प्रस्तुत गरेर स्वतन्त्रता, राष्ट्रिय गौरव र राष्ट्रिय चेतनालाई प्रेरित गरे। मुख्यमन्त्रीले भन्नुभयो, भारतको पुनर्जागरण र राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानलाई सधैँ श्रद्धा र कृतज्ञताको साथमा सम्झिनेछ। पूर्वोत्तरको सबैभन्दा ठूलो धार्मिक कार्यक्रमहरू मध्ये एक अम्बुबासी मेलाको समयमा गुवाहाटीमा आस्थाको लहर बढेको छ। गुवाहाटीको नीलाचल पहाडमा अवस्थित 51 शक्तिपीठहरू मध्ये प्रमुख कामाख्य धाममा माता कामाख्याको दर्शन गर्न र पूजा गर्न आज लाखौं भक्तहरू भेला भएका थिए। उल्लेखनीय छ, कामाख्य धाममा प्रत्येक वर्ष अम्बुबासी मेला लाग्ने गर्दछ। देवीको वर्षमा एकपटक रजस्वला हुन्छ भने विश्वास गरिन्छ, जसलाई अम्बुबासी महायोग पनि भनिन्छ। अम्बुबासी महायोगलाई तन्त्र साधनाको लागि सबैभन्दा महत्त्वपूर्ण योग मानिन्छ। जुन 22 अम्बुबासी महायोग सुरु भएसँगै भक्तहरूको दर्शनका लागि मन्दिरका ढोकाहरू बन्द गरिएका थिए। अम्बुबासी महायोग हिजो राति 12:02:13 समापन भयो। यसपछि मन्दिरका पुजारीले सरसफाई र पूजाको अनुष्ठान गरेपछि आज बिहान माता रानीको दर्शनका लागि मन्दिरका ढोकाहरू खोलिएका थिए। माता रानीको दर्शन गर्न भक्तजनहरू हिजो रातिदेखि नै आफ्नो पालोका लागि लाइनमा पर्खिरहेका छन्। धेरै भक्तहरूका अनुसार आज बिहान 3 बजेदेखि नै माता रानीको पूजा र दर्शन गर्नका लागि लाइनमा उभिएका छन्। मन्दिरको ढोका खोलेपछि असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, असम प्रदेश भाजपा अध्यक्ष तथा सांसद दिलीप शैकिया पनि दर्शनका लागि पुग्नु भएको थियो। यस अवसरमा उनीहरूले अम्बुबासी मेला सफल रूपमा सञ्चालन गरेकोमा मन्दिर व्यवस्थापन समिति, राज्य सरकार, जिल्ला प्रशासन र सामाजिक संस्थाहरूको प्रशंसा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू साथै एआईआर न्युज वेबसाइट र न्युज अन एयर मोबाइल एपमा प्रसारण गरिनेछ। थप रूपमा यो एआईआर न्युज, डिडी न्युज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणपछि कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारित गरिनेछ। मणिपुरमा सुरक्षा बलहरूले विगत 24 घण्टामा गरिएका छुट्टा छुट्टै कारवाहीहरूमा विभिन्न उग्रवादी संगठनका 5 कार्यकर्तालाई पक्राउ गरेको छ। इम्फाल विमानस्थलमा एक यात्रुबाट हतियारको भण्डार पनि बरामद गरिएको छ र शंकास्पद गाँजा जफत गरिएको छ। आज जारी गरिएको आधिकारिक जानकारी अनुसार 25 जुनमा सुरक्षा बलहरूले सोरेपा संगठनका सक्रिय कार्यकर्ता तथा कथित जबरजस्ती रकम असुल्ने आरोपमा 2 जनालाई पक्राउ गरेका थिए। सोही दिन केवाईकेएलका सक्रिय कार्यकर्ता थौबल जिल्लाको खोङजोम पुलिस थाना क्षेत्रको वाङजिङ सबल लेकाईबाट पनि पक्राउ परेका थिए। अर्को कार्यवाहीमा इम्फाल पश्चिम जिल्लाको लमसाङ पुलिस थाना क्षेत्रको फायङ र खारङ कोइरेङ तैरन पोक्पी बीचको सुनसान क्षेत्रबाट 3 AK राइफल, 9 MM पिस्तोल, 4 म्यागजिन, विभिन्न क्यालिबरका 37 जीवित कारतुस र 2 वायरलेस ह्यान्डसेटहरू बरामद गरिएको थियो। मिजोरममा यस वर्ष जुनसम्म क्षयरोगका कारण मृत्यु हुनेहरूको संख्या 71 पुगेको छ र 1087 नयाँ केसहरू रिपोर्ट गरिएको छ। राज्य क्षयरोग फोरमको बैठकमा राज्य क्षयरोग अधिकारी तथा सहनिर्देशक डाक्टर जोचु अनाउमीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पछिल्लो 6 महिनामा 61,246 जनाको शङ्कास्पद क्षयरोगको परीक्षण गरिएको थियो। यसमा 600 पुरुष र 445 महिला समावेश थिए, जसमा 68 जना बिरामी र 14 वर्ष मुनिका बालबालिका पनि समावेश थिए। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता, अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीलाई पर्खेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोतागणमा म सञ्चालिका मोना तामाङको हार्दिक अभिवादन। अब आउनुहोस्, आरम्भ गरौँ आजको यो कार्यक्रम यो मिठो गीतबाट।

पुनः स्वागत छ यहाँहरुसँगै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्नेछौँ नेपाली साहित्य जगतका एक प्रख्यात साहित्यकार पारिजात बारे।

श्रोता, नेपाली साहित्य जगतमा एक अति प्रख्यात नाम पारिजात, उनको सर्वाधिक चर्चित रचना शिरीषको फूल, जो भारत नेपाल सहित केही अङ्ग्रेजी भाषी देशहरूमा पनि महाविद्यालयहरूको साहित्यिक पाठ्यक्रममा सामेल गरिएको छ। 1937 दार्जिलिङ पहाडमा जन्मेकी साहित्यकार पारिजातको वास्तविक नाम भने विष्णु कुमारी वाइबा हो। साहित्य सृजनको समय उपनामको रूपमा उनले पारिजातको प्रयोग गरिन् र पछि यही उपनामले उनी प्रख्यात बनिन्। बिस्तारै नेपाली साहित्य जगतमा उनका रचनाहरू माइलढुङ्गा बन्दै गयो। पारिजात सानै छँदा उनकी आमाको निधन भएको थियो, त्यसैले उनको लालन पालनको जिम्मा उनका बाजेले लिएका थिए। दार्जिलिङ सहर युगौंदेखि नेपाली भाषा, संस्कृति औ साहित्यको एक प्रमुख केन्द्र रहिआएको छ। यो स्थानले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले सानैदेखि साहित्यमा रुचि राख्ने पारिजातले यहाँ आफूलाई एक सशक्त लेखिकाको रूपमा स्थापित गर्न सफल बनिन्। साहित्यका लगभग जम्मै विधाहरूमा कलम चलाउने भएकाले हामी उनलाई बहुमुखी प्रतिभाकी धनी भनेर भन्छौं। उनको कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यादि साहित्यिक वैचारिता पाइन्छ। उनले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङमा नै प्राप्त गरिन् र पछि नेपालमा गई उच्च शिक्षा प्राप्त गरिन्। दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू उनी खोजी पढ्ने गर्थिन्। पारिजात एक सङ्घर्षशील नारी थिइन्। विक्रम सम्वत 2013 धरती पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्। आकांक्षा, पारिजातको कविता औ वैशालु वर्तमान सहित उनका तीन कविता संग्रहहरू प्रकाशित छन्। उनी नेपाली साहित्य जगतमा एक सशक्त

उपन्यासकार को रूप में परिचित छिन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली साहित्य जगतका एक अति प्रख्यात एवं महत्वपूर्ण साहित्यकार पारिजात बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भनी आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा हामी चर्चा गरिरहेछौ साहित्यकार पारिजात बारे। उनका 10 उपन्यासहरूमा शिरीषको फूल सर्वाधिक लोकप्रिय छ। 1965 यसै उपन्यासको निम्ति उनलाई मदन पुरस्कारले सम्मानित गरिएको थियो। यस अतिरिक्त उनलाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, गण्डकी वसुन्धरा पुरस्कार आदिबाट पनि अलङ्कृत गरिएको छ। शिरीषको फूल उनको महत्वपूर्ण सृजनहरूमध्ये एक हो। पारिजात त्रिभुवन विश्वविद्यालयको निर्वाचित सदस्य औ रल्फा साहित्य आन्दोलनको एक भाग थिइन्। उनले प्रगतिशील एसआईएल लेखन संघको स्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेकी छिन् औ अखिल नेपाली महिला मञ्च, बन्दी सहायता नियोग तथा नेपाल मानवाधिकार संगठनको निम्ति पनि काम गरिन्। उनको प्रमुख रचनाहरूमा शिरीषको फूल, महत्ताहीन, तोरीबारी, बाटा र सपनाहरू, वैश्यको मान्छे, पर्खाल भित्र र बाहिर, अन्तर्मुखी, उसले रोजेको बाटो, अनिदो, पहाडसँगै परिभाषित आँखाहरू आदि उपन्यास, मैले नजन्माएको छोरो लघुकथा, आदिम देश, सडक र प्रतिभा, सालगीको बलत्कृत आँसु, वधशाला जाँदा आउँदा आदि लघुकथा संग्रह, आकांक्षा, पारिजातका कविताहरू, वैशालु वर्तमान आदि कविता संग्रह, धुप्पी, सल्लाह र लालीगुराँसको फेदमा, एउटा चित्रमय सुरुवात, अध्ययन र संघर्ष आदि आदि स्मृति निबन्ध रहेको छ। यसरी नेपाली भाषालाई आफ्नो कृतिहरूले समृद्ध बनाउने यी महान साहित्यकारको निधन भने 16 सितम्बर 1937 दार्जिलिङमा भएको थियो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं हाम्रो नेपाली भाषाको एक महान एवं प्रतिष्ठित साहित्यकार पारिजात बारे र जान्यौं उनका महत्वपूर्ण योगदानहरू बारे। यसरी यहाँहरूसँग उहाँबारे चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब हाम्रो कार्यक्रमको निर्धारित समय पनि यहीँ नै पूरा हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ। विविध वार्ताको कार्यक्रम जसमा आज हामी प्रस्तुत गर्न लागिरहेछौँ स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी विषयमा एक वार्ता। श्रोता, स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी हो। यसको अर्थ हाम्रो वरिपरिको वातावरण जति स्वस्थ हुन्छ उति नै हाम्रो जीवन हाम्रो शरीर स्वस्थ बनेर जान्छ। स्वच्छ पर्यावरणमा वास गर्नाले हामीलाई कैयन प्रकारको स्वस्थ लाभहरू हुँदछ। सफा वातावरणमा विभिन्न प्रकारको रोगहरूको संक्रमणको खतरा कम भएर जाँदछ। विश्व स्वास्थ्य संगठन अनुसार स्वच्छता ती स्थितिहरू औ प्रथाहरूलाई सन्दर्भित गर्छ जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउँछ औ विभिन्न प्रकारको रोगहरूको प्रसारलाई रोक्नमा सहायता गर्दछ। स्वच्छता एक यस्तो महत्वपूर्ण अभियान हो जो स्वयं समाज औ पर्यावरणको निम्ति अति नै फाइदाजनक हुँदछ। स्वच्छ हावामा सास लिनाले हाम्रो श्वसन सम्बन्धी समस्याहरू जस्तै अस्थमा, एलर्जी आदिसित पनि हामी लड्न सक्नेछौँ। त्यसैले हामीले हाम्रो वातावरणको हावालाई पनि शुद्ध बनाइराख्ने विभिन्न तरिकाहरू अपनाउने प्रयास गर्नुपर्छ। स्वच्छ वातावरणले मानिसको मानसिक स्वास्थ्यलाई पनि फाइदा पुग्दछ। श्रोता, प्राकृतिक वातावरणमा रहनाले हाम्रो मन मस्तिष्कको तनाव कम हुने गर्दछ। यसले अवसाद औ चिन्ताको लक्षणलाई कम गर्दछ र हाम्रो मानसिक स्वास्थ्यलाई धेरै लाभ पुर्याउँदछ। स्वच्छ पर्यावरणमा रहनाले शरीरलाई अधिक ऊर्जा पनि प्राप्त हुँदछ। श्रोता, औ हामी अधिक सक्रिय रहेर समाज विकास एवं देश विकासमा

औ आशावादी दृष्टिकोण बढेर जाँदछ। व्यक्तिगत औ सांस्कृतिक दुवै स्तरमा प्रगति हाम्रो स्वस्थ शरीरमाथि भर पर्दछ। श्रोता हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

श्रोताहरूलाई पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी बारे हजुर समक्ष वार्ता प्रस्तुत छ। स्वस्थ शरीर भएको व्यक्तिहरूले आर्थिक विस्तारलाई बढावा दिदछ, असमानतालाई कम गर्दछ औ समाजमा स्थिरता एवं शान्तिलाई बढावा दिदछ। लैङ्गिक समानता, गरिबी उन्मूलन औ उच्च गुणवत्ता भएको उच्च शिक्षा जस्तो लक्ष्यहरूलाई स्वस्थ शरीर बिना हामी कहिले पनि प्राप्त गर्न सक्दैनौ। यदि शरीर कुपोषित औ बिमारीहरूले भरिएको छ भने त्यस्तो बालबालिकाहरू नियमित रूपले पाठशाला जान पनि सम्भव हुँदैन। उनीहरूको शैक्षिक दिनचर्या यसरी बाधित हुँदछ भने उनीहरूले भविष्यमा गएर आफ्नो देश अनि समाजको विकासमा पनि महत्वपूर्ण भूमिकाहरू निभाउन सक्दैनन्। त्यसरी नै खराब मातृ स्वास्थ्यले पनि सम्पूर्ण परिवारलाई प्रभाव पार्दछ। त्यसैले सबैको शारीरिक स्वास्थ्य अति नै महत्वपूर्ण ठहर्दछ। हाम्रो शरीरलाई स्वस्थ बनाइराख्नु हो भने हामीले आफ्नो परिवेश, आफ्नो वातावरण, आफू बसेको ठाउँलाई सफा एवं स्वच्छ राख्नु अति नै जरुरी छ। आफ्नो घर एवं परिवेशबाट निस्केका फोहोरहरूलाई ठिकसँगले प्रबन्धन गर्नु यस विषयमा एक महत्वपूर्ण पाइला हो। यति मात्र नभई आज विश्वभरिमा प्लास्टिक प्रदूषण एक ठूलो चुनौती बनेर गएको छ हाम्रो निम्ति। यसलाई जतिसक्दो हामीले हटाउने प्रयास गर्नुपर्छ। हामीले आफ्नो भावी पिँढीको निम्ति भविष्य सुनिश्चित गर्नु छ, त्यसैले स्वच्छतालाई अपनाउनु हामीलाई अति नै जरुरी हुँदछ। श्रोता, आज दिनदिनै विभिन्न प्रकारको रोगहरू जस्तै डेङ्गु, मलेरिया आदि धेरै फैलिएर गएको छ। यस्ता रोगहरूलाई हामीले स्वच्छ परिवेश बनाएर नै रोकथाम गर्न सक्छौँ। आफ्नो घर वरिपरि सफा सुग्घर राखी हामीले यस्ता रोगहरूलाई रोक्न सक्छौँ र आफ्ना बालबालिकाहरूको निम्ति पनि स्वच्छ परिवेश निर्माण गरी उनीहरूलाई अघि बढ्ने भरपूर सम्भावना प्रदान गर्न सक्छौँ। आफ्नो वातावरणलाई सफा औ स्वच्छ राख्नको निम्ति हामीले प्रदूषणलाई कम गर्न अति नै महत्वपूर्ण छ। यसको निम्ति हामीले आफ्नो घरबाट नै साना साना प्रयासहरू गरेर यसप्रति आफ्नो महत्वपूर्ण योगदान दिन सक्छौँ। संक्षेपमा, स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी हो। हामीले आफ्नो पर्यावरणलाई सफा एवं स्वच्छ राख्नको निम्ति प्रयास गर्नु अति नै महत्वपूर्ण छ र यो प्रयासहरूलाई हामीले आफ्नो बालबालिकाहरूलाई पनि सिकाउन अति नै जरुरी छ। यति भन्दै अब भने कार्यक्रमको अन्तमा फेरि पनि यहाँहरू समक्ष एउटा साङ्गीतिक कोसेली राख्दै अब भने म यहाँहरूबाट

0: श्रोता अब हजुरहरूलाई सुनाउन लागिरहेछौँ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार।

सुरुमा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले 2014-देखि 2026 मादक पदार्थ तस्करी विरुद्ध सरकारको निरन्तर कारवाहीमा 1,18,00,000 किलोग्राम भन्दा अधिक सिन्थेटिक मादक पदार्थ जफत गरिएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्नो दक्षिण कोरियाको 2-दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। जापानका प्रधानमन्त्री साने ताकाइची 1-3 जुलाईसम्मको भारत भ्रमणमा आउनुहुनेछ। मौसम विभागले पश्चिम बंगाल, सिक्किम, बिहार, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, कोंकण, गोवा, मध्य महाराष्ट्र र पूर्वोत्तरका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। र भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। गृहमन्त्री अमित शाहले आज मादक पदार्थ विरुद्ध संयुक्त युद्धको आह्वान गर्नुभएको छ। उहाँले मादक पदार्थको व्यापारले देशको सुरक्षा, सामाजिक व्यवस्था, आर्थिक हित र युवाहरूको भविष्यको लागि ठूलो खतरा निम्त्याउने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई यस अभियानमा भाग लिन अपील पनि गर्नुभयो। नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10

शीर्ष स्तरीय बैठकमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो 2004 देखि 2014 सम्म लगभग 26 लाख किलोग्राम सिन्थेटिक मादक पदार्थ जफत गरिएको थियो, जबकि 2014 देखि 2026 सम्म यो संख्या बढेर 1,18,00,000 किलोग्राम भन्दा बढी पुगेको छ। उहाँले भन्नुभयो यी तथ्याङ्कहरूले मादक पदार्थ तस्करी विरुद्ध सरकारको निरन्तर कारवाहीलाई प्रतिबिम्बित गर्दछ। गृहमन्त्रीले उल्लेख गर्नुभयो स्वापक नियन्त्रण ब्युरोले मादक पदार्थ सम्बन्धी अपराधहरूको बारेमा जानकारीको समयमै साझेदारीलाई सहज बनाउन धेरै अनलाइन पोर्टलहरू सुरु गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको 2 दिवसीय भ्रमणमा जानुहुनेछ। उहाँ भोलि बेङ्गलुरुमा नाथप्रभु श्री केम्पे गौडाको 517 जन्म जयन्ती समारोहमा भाग लिनुहुनेछ। श्री राधाकृष्णनले आइतबार राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना दिवस र मादक पदार्थ दुरुपयोग र अवैध तस्करी विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बेङ्गलुरुमा आयोजना हुने नशा मुक्त भारत सम्मेलनमा भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्नो दक्षिण कोरियाको 2 दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग दुई देशबीचको द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। दुई नेताहरूले व्यापार र लगानी, वित्तीय सहयोग, जहाज निर्माण, रक्षा र सुरक्षा, उदयमान प्रविधि, स्टार्टअप, संस्कृति, शिक्षा र दुई देशका जनताहरूबीच सम्बन्ध लगायत धेरै प्रमुख क्षेत्रहरूमा सहयोगको समीक्षा गरे। उनीहरूले क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गरे र बहुपक्षीय मञ्चहरूमा सहयोग बढाउने तरिकाहरूबारे छलफल पनि गरेका थिए। विदेश मन्त्रालयले दुवै मन्त्रीहरूले भारत दक्षिण कोरिया सम्बन्धमा भएको प्रगतिको स्वागत गरे र विशेष रणनीतिक साझेदारीलाई अझ अगाडि बढाउने निरन्तर सम्पर्कमा रहन सहमत भए। भ्रमणको क्रममा डाक्टर जयशंकरले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा निदेशक वाई सुङ ल्याकसँग पनि भेट गर्नुभयो। पश्चिम बङ्गालमा साहित्यकार बङ्किम चन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्ती मनाइँदैछ। बङ्किम चन्द्र चट्टोपाध्यायको जन्म 1838 आजको दिन पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्लामा अवस्थित नौहाटीको कठलपारामा भएको थियो। उहाँले राष्ट्रिय गीत वन्दे मातरम रचना गर्नुभएको थियो। वन्दे मातरमले स्वतन्त्रता आन्दोलनको क्रममा स्वतन्त्रता सेनानीहरूलाई प्रेरित गर्यो। बङ्किम चन्द्र चट्टोपाध्यायले आनन्द मठ, दुर्गेश नन्दिनी, देवी चौधराणी र कपालकुण्डला सहित धेरै साहित्यिक कृतिहरू लेखेका थिए। उहाँले बङ्गाली साहित्यलाई समृद्ध बनाउनु भयो र भारतका धेरै स्वतन्त्रता सेनानी र नेताहरूलाई प्रेरित गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कलकत्ताको बङ्किम स्मृति ग्रन्थघरमा बङ्किम चन्द्रलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजर्षि छत्रपति साहुजी महाराजलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले राजर्षि छत्रपति साहुजी महाराजले आफ्नो जीवन समाजका वञ्चित, शोषित र पछौटे वर्गको उत्थानमा समर्पित गर्नुभएको बताउनुभयो। प्रधानमन्त्रीले छत्रपति साहुजी महाराजको महान कार्य र आदर्शले आगामी पुस्तासम्म राष्ट्रलाई मार्गदर्शन गरिरहने बताउनुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले खाद्य सुरक्षा तथा मानक विनिमय 2011 संशोधनहरू अधिसूचित गरेको छ। यी संशोधनहरूको उद्देश्य खाद्य व्यवसायहरूको लागि अनुपालन आवश्यकताहरूलाई सुव्यवस्थित गर्नु हो। मन्त्रालयले गैर विनिर्माण खाद्य व्यवसायहरू, खुद्रा विक्रेताहरू र समान संस्थाहरूलाई यी आवश्यकताहरूबाट छुट दिएको छ। यो कदमले खाद्य व्यवसायिक सञ्चालकहरू, विशेष गरी लघु र मध्यम उद्यमहरूमाथि अनुपालन भारलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय सरकारले स्वास्थ्य क्षेत्रमा जनविश्वास अधिनियम अन्तर्गत सुधारहरू ल्याएको छ। यस पहल अन्तर्गत औषधि तथा सौन्दर्य प्रसाधन अधिनियम 1940 र खाद्य सुरक्षा तथा मानक अधिनियम 2006 अन्तर्गत पर्ने सानातिना अपराधहरूलाई तर्कसङ्गत बनाइएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यी सुधारहरूको उद्देश्य सार्वजनिक स्वास्थ्य र उपभोक्ता संरक्षणको लागि कडा सुरक्षा उपायहरू कायम राख्दै व्यवसाय गर्न सहजतालाई प्रवर्धन गर्नु रहेको बताएको छ। जापानका प्रधानमन्त्री साने ताइकाजी 1-3 जुलाईसम्मको 3 दिने भारत भ्रमणमा आउनुहुनेछ। उहाँ नयाँ दिल्लीमा आयोजना हुने 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। विदेश मन्त्रालयले यस शिखर सम्मेलनको क्रममा दुवै राष्ट्रले आफ्नो द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नेछन् र यसलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नेछन्। यसको साथै दुई नेताहरूले पारस्परिक

देशका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछन्। प्रधानमन्त्री साने ताइकासीको भारतको पहिलो आधिकारिक भ्रमण हुनेछ। यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष अगस्तमा टोकियो भ्रमणपछि भएको थियो। उहाँ अहिले 15 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनु भएको थियो। विदेश मन्त्रालयले बताएको छ, यस भ्रमणले भारत र जापान बीचको विशेष रणनीतिक विश्वव्यापी साझेदारीलाई अझ बलियो पार्न दुवै देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले लन्डनमा ब्रिटेनका व्यापार तथा उद्योग मन्त्री पिटर कायलसित बातचित गर्नुभएको छ। श्री गोयलले सोसियल मिडिया पोस्टमा भन्नुभयो, यस अवधि भारत र ब्रिटेनबीच व्यापार र आर्थिक सहकार्य बढाउने अवसरहरूमा चर्चा भयो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज पुडुचेरीको पूर्णाकुम्पामा अवस्थित गरिएको 4000 वर्ष पुरानो ऐतिहासिक मुझियान कुलम पोखरीको उद्घाटन गर्नुभयो। 2 एकड़मा फैलिएको यो पोखरी पल्लव युगको हो र परम्परागत रूपमा गाउँको लागि पिउने पानी र सिँचाइको स्रोतको रूपमा यसले काम गर्दै आएको छ। यसमा प्राकृतिक पानीका स्रोतहरूबाट खुवाइने 4 कुवाहरू पनि छन्। अत्यधिक गर्मीको कारण युरोपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने विद्यालय र सांस्कृतिक स्थलहरू बन्द गर्नु परेको छ। पश्चिमी क्षेत्रहरूमा तापक्रम 39 डिग्री सेल्सियसदेखि 43 डिग्री सेल्सियससम्म पुगेको थियो। ब्रिटेनमा बुधबार तापक्रम 36.1 डिग्री सेल्सियस पुगेको थियो। यो जुन महिनाको सबैभन्दा गरम दिन थियो। गत सप्ताह फ्रान्समा तीव्र गर्मीबाट राहत खोज्ने क्रममा धेरै मानिसहरू डुबेर आफ्नो ज्यान गुमाएका थिए। जापानमा मुसलधारे वर्षा र दुई नजिकिँदै गरेको उष्णकटिबन्धीय आँधी मेखला र हिगोसको प्रभावको कारण जापानभरि यातायात सञ्चालन अवरुद्ध भएको छ। अधिकारीहरूले बताए अनुसार लगभग 10 लाख मानिसहरूलाई प्रभावित गर्ने गरी निकासी आदेश जारी गरेका छन्। मौसम विभागले पश्चिम बङ्गाल, सिक्किम, बिहार, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, कोङ्कण, गोवा, मध्य महाराष्ट्र र पूर्वोत्तरका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी 3-4 दिनभित्र गुजरात, मध्य प्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागहरूमा दक्षिण पश्चिम मनसुनको प्रगतिको लागि परिस्थिति अनुकूल छ। आगामी 2-3 दिनमा दिल्ली, झारखण्ड, उडिसा, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पश्चिम बङ्गाल, उत्तराखण्ड, विदर्भ र पश्चिम राजस्थानमा तेज हावासँगै वर्षा हुने सम्भावना रहेको छ। भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। खेल साँझ 6 बजे सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले 2014-2026 मादक पदार्थ तस्कर विरुद्ध सरकारको निरन्तर कारवाहीमा 1,18,00,000 किलोग्रामभन्दा अधिक सिन्थेटिक मादक पदार्थ जफत गरेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले आफ्नो दक्षिण कोरियाको 2 दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। जापानका प्रधानमन्त्री सानी ताइकाची 1-3 जुलाईसम्मको भारत भ्रमणमा आउनुहुनेछ र भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्नुभयो नम्रता बोलको स्वरमा देशभक्ति गीत। समय यस बेला अपरान्न 4 बज्यो। FM 103.5 मेगाहर्स लगायत न्यूसन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ FM 102.2 मेगाहर्समा अबको प्रसारण हो आकाशवाणी खरसाङको।

श्रोता भनिन्छ, सङ्गीतले मनका भावनालाई स्वर दिन्छ, सम्झनाहरूलाई जीवन्त बनाउँछ र जीवनका प्रत्येक पललाई अझ मधुर बनाइदिन्छ। यही मधुरताको सेरोफेरोमा हामी लिएर आएका छौँ विविध कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूको विशेष प्रस्तुति। त प्रथममा स्वीकार्नुहोस् कर्म ग्याल्छेन बमजोनको स्वरलाई। सङ्गीत पूजन लोहागनको, नि शब्द रचना रहेको छ रबिन बान्तवा खाहुङ राईको।

श्रोताहरूले भर्खरै सुन्नुभयो महेश्वर लामाको स्वरलाई, उनैको संगीत अनि शब्द रचनामा। त आउनु श्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौ दीपा रुचालको स्वरमा। संगीत तथा शब्द रचना रहेको छ कमल उपासकको।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। र अघिल्लो क्रममा सुनाउन लागिरहेछौँ अनुपमा प्रधानको स्वरलाई। शब्द रचना रहेको छ मनोज बोगटीको अनि सङ्गीत उपेन्द्र प्रधानको।

किशोर कालुकोटेको सङ्गीत अनि शब्द रचनामा लमो भुटियाको स्वर रहेको यस गीतको अन्तसाथै आजलाई आधुनिक गीत सुनाउने क्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला अपरान्न 4:30 भइरहेछ र अब पनि समय भएको छ शैक्षिक कार्यक्रमको। ताउन श्रोता, सुनौ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ हजुरहरूलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

र यो देश वन्दना पश्चात आजको कार्यक्रममा भने हजुरहरूलाई विज्ञान पाठ अन्तर्गत ह्युमन सर्कुलेटरी सिस्टम अर्थात् मानव रक्त सञ्चार प्रणालीको बारेमा केही जानकारी दिनेछौँ। विद्यार्थी भाइ बहिनीहरू, मानव शरीरका प्रत्येक कोषमा अक्सिजन, पोषक तत्व र आवश्यक पदार्थ पुर्याउने कार्य रक्त सञ्चार प्रणालीले गर्छ भनेर हामी सबैलाई थाहा नै छ। र यो प्रणाली मुख्य रूपमा मुटु, रगत र रक्त नलीहरूबाट बनेको हुन्छ। मुटुले रगतलाई सम्पूर्ण शरीरमा पम्प गर्छ, जसले शरीरलाई स्वस्थ र सक्रिय राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। र विद्यार्थी भाइ बहिनीहरू, यदि रक्त सञ्चार प्रणाली सही रूपमा काम नगर्ने हो भने शरीरका विभिन्न अङ्गहरूले आवश्यक अक्सिजन र पोषण प्राप्त गर्न सक्दैनन्। त्यसैले आजको कार्यक्रममा हामी मानव रक्त सञ्चार प्रणालीको संरचना, कार्यप्रणाली र

सर्कुलेटरी सिस्टम र यो विषय अन्तर्गत हामी सर्वप्रथम त हाम्रो मुटुको विषयमा जान्नेछौँ। त्यसपछि क्रमैले कार्डियक साइकल, डबल सर्कुलेसन, रेगुलेसन अफ कार्डियक एक्टिभिटी, इसिजी अनि यो रक्त सञ्चार प्रणाली बिग्रदाखेरि कस्तो प्रकारको डिसअर्डर्सहरू हुन्छ त्यो क्रमैले चर्चा गर्दै जानेछौँ। र मानव रक्त सञ्चार प्रणालीका मुख्य भागहरू हुन्छन् मुटु, जो रक्त सञ्चार गर्ने मुख्य मांस पेशीयुक्त अङ्ग हो। त्यसपछि रगत बग्ने बन्द नलीहरूको सञ्जाल हुन्छ, जसलाई हामी रक्त नलीहरू भनेर भन्छौँ, ब्लड भेसल्स, अनि रगत र शरीरभरि बग्ने तरल पदार्थ। यी तीन मिलेर चाहिँ हाम्रो रक्त सञ्चार प्रणाली बन्दछ। अब हामी मुटुको विषयमा हेरौँ, यसको बनावट र स्थान कहाँ हुन्छ है, कसरी मुटु हाम्रो बनिन्छ है। र यसको उत्पत्ति हेर्दाखेरि यो हाम्रो भ्रूणको है मेसोडम भन्ने तहबाट विकसित हुन्छ। र पहिला जुन चाहिँ हाम्रो भ्रूण हुन्छ त्यसमा त कोशिकाहरूको लेयर लेयर बनिन्छ है, सबैभन्दा बाहिरको लेयरलाई एक्टोडम है, बिचकोलाई मेसोडम, अनि भित्री भागलाई एन्डोडम भनेर भनिन्छ। र त्यो मेसोडमबाट चाहिँ हाम्रो मुटुको उत्पत्ति हुन्छ। र यो अब कहाँ हुन्छ त भन्दाखेरि हाम्रो छातीको भित्री भागमा दुई फोक्सोको बिचमा अवस्थित हुन्छ र यो अलिकति देब्रेतिर ढल्केको हुन्छ। अब यसको आकार हेऱ्यौँ भने बन्द गरेको एक मुठी भरेको मात्र हुन्छ यसको आकार चाहिँ है। अनि यसलाई सुरक्षा दिनको निम्ति है पेरिकार्डियम नामक दोहोरो झिल्लीभित्र यो सुरक्षित हुन्छ। पेरिकार्डियम है जो चाहिँ जसलाई हामी मेम्ब्रेन भनेर भन्दछौँ, र त्यो झिल्लीभित्र पेरिकार्डियल नामक तरल पदार्थ भरिएको हुन्छ। अब मुटुका चार कोठाहरू है चेम्बर्स भनिन्छ, जसलाई हामी सबैलाई थाहा छ कि हामी म्यामल्स हौँ है, र हाम्रो चार कोठाको मुटु हुन्छ। र माथिल्लो भागमा रहेको दुईवटा साना साना कोठाहरूलाई एट्रिया भनेर भनिन्छ। र यसको एक वचन यसलाई सिङ्गुलर भन्नुपर्दा चाहिँ, एउटालाई मात्रै भन्नुपर्दा चाहिँ यसलाई एट्रियम भनेर भनिन्छ। भने जुन चाहिँ तल्लो भागमा रहेका दुईवटा ठुला कोठाहरू हुन्छन् त्यसलाई भेन्ट्रिकल्स भने भनिन्छ। अब यी कोठाहरू पनि एकअर्कामा पर्खालले छुटिएको हुन्छ है, अनि त्यो पर्खाललाई सेप्टा भनेर भनिन्छ, र सेप्टालाई पनि सिङ्गुलर है एक वचनमा सेप्टम भनेर भन्छ। अब यो पर्खालहरू कता कता हुन्छ त, के केलाई बारेको हुन्छ त भनेर हेर्दाखेरि एउटा हुन्छ इन्टर आर्टेरियल सेप्टम, जसले दायाँ र बायाँ एट्रियाहरूलाई के गरेको हुन्छ, छुट्याएको हुन्छ है, जो चाहिँ एउटा पातलो मांस पेशीले नै बनिएको हुँदछ। त्यसपछि अर्को सेप्टम हुन्छ इन्टर भेन्ट्रिक्युलर सेप्टम, जसले दायाँ र बायाँ भेन्ट्रिकल्सलाई छुट्याएको हुन्छ। यो चाहिँ एट्रियल सेप्टम भन्दाखेरि अलिकति बाक्लो हुन्छ। अब यी त भए पर्खालहरू, तर अब एकअर्कामा यिनीहरूले कम्युनिकेट गर्नु पर्यो, त्यसको लागि हाम्रो भ्याल्भ्सहरू हुन्छ है, मुटुका भ्याल्भहरू। र के हुन्छन्, कहाँ कहाँ हुन्छन् त्यसलाई हेरौँ। र एउटा हुन्छ ट्राइकस्पिड भ्याल्भ, जो चाहिँ राइट एट्रियम अनि राइट भेन्ट्रिकल बिचको, जसलाई ढोका भनेर पनि भन्न सकिन्छ है, राइट एट्रियम अनि राइट भेन्ट्रिकलको बिचको। त्यसपछि अर्को हुन्छ लेफ्ट एट्रियम अनि लेफ्ट भेन्ट्रिकलको बिचको ढोका, चाहिँ हो बाइकस्पिड अथवा मिट्रल भ्याल्भ। त्यसपछि सेमी लुनार भ्याल्भ, जो चाहिँ दायाँ र बायाँ भेन्ट्रिकल्सबाट क्रमशः हाम्रो रगत चाहिँ है दायाँ भेन्ट्रिकल्सबाट पुल्मोनरी आर्टरी, पुल्मोनरी धमनीद्वारा लङ्स फोक्सोमा जान्छ, भने बायाँ भेन्ट्रिकल्सबाट ठुलो धमनी जसलाई आओटा भनिन्छ त्यसले हाम्रो शरीरको विभिन्न भागमा लाँदछ। र त्यो दुईवटा आर्टरीजहरूमा दायाँ र बायाँ भेन्ट्रिकल्सको पुल्मोनरी आर्टरी अनि आओटामा चाहिँ यो सेमी लुनार भ्याल्भहरू अवस्थित हुँदछ। अब यी भ्याल्भहरूले के गर्छ त भन्दाखेरि, यो मुटुका यी भ्याल्भहरूले रगतको एकतर्फी प्रवाहलाई कायम राख्छ, अर्थात् यसले रगतलाई ब्याकफ्लो उल्टो बग्न दिँदैन। रगत एट्रियम

बाट वेन्ट्रिकल र वेन्ट्रिकल बाट धमनी तिर बग्दछ। अब यी भए मुटुका चार कोठाहरू अनि विभिन्न भ्याल्भ्सहरूको विषयमा। अब त्यसपछि हुन्छ मुटुमा हाम्रो विभिन्न प्रकारको है विद्युत प्रणालीहरू चल्छ है, त्यसलाई चाहिँ एउटा नोडल टिस्युजहरूले चलाउँदछ है। र मुटुमा जुन चाहिँ नोडल टिस्यु नामक विशेष मांस पेशी हुन्छ जसले बाहिरी उत्तेजना बिना नै आफै विद्युतीय तरङ्ग है जसलाई एक्सन पोटेन्सियल भन्छ त्यो पैदा गर्न सक्छ। र अब यी नोडल टिस्युजहरू के हुन् त त्यसलाई हेरौँ है। र सर्वप्रथम हुन्छ साइनो एट्रियल नोड जसलाई स्यान भनेर पनि भनिन्छ, र यो दायाँ एट्रियमको माथिल्लो दाहिने कुनामा हुन्छ। यसले प्रति मिनट 70 देखि 75 पटक तरङ्ग पैदा गर्छ र मुटुको धड्कनलाई नियन्त्रण गर्छ। यसले मुटुको धड्कनलाई नियन्त्रण गरेको हुनाले यसलाई पेसमेकर पनि भनिन्छ है। अनि अर्को हुन्छ एट्रियो भेन्ट्रिकुलर नोड जसलाई AVN भनेर भनिन्छ, यो दायाँ एट्रियमको देब्रे कुनामा हुन्छ है। अब विद्युतीय मार्ग त्यो जुन चाहिँ विद्युत पैदा गरेको हुन्छ कहाँबाट कता कता जान्छ त है, यसमा हाम्रो बन्डल अफ हिस भन्ने हुन्छ है। र अब तरङ्ग जुन चाहिँ साइनो एट्रियल नोडबाट एट्रियो भेन्ट्रिकुलर नोडमा पुग्छ, त्यसपछि एभी बन्डल हुँदै इन्टर भेन्ट्रिकुलर सेप्टमको दायाँ र बायाँ शाखाहरूमा बाँडिन्छ। र यी साना रेसा जस्ता भागहरूलाई जसबाट जुन चाहिँ तरङ्ग जाँदछ त्यसलाई पर्किन्जी फाइबर्स भनेर भनिन्छ। यी सबै मिलेर बन्डल अफ हिस बन्दछ। यसरी चाहिँ जुन चाहिँ विद्युतीय तरङ्ग छ त्यो प्रसार प्रसार हुँदछ। अब मानवको है हाम्रो मुटुको धड्कन चाहिँ कतिपल्ट धड्किन्छ है प्रति मिनट भन्दाखेरि सामान्यत यो प्रति मिनट 72 पटक धड्कन्छ। यो त भयो यसको संरचना विषय। अब हाम्रो मुटु कसरी चल्छ, कस्तो प्रकारले रगत कता कता जान्छ है त्यो विषयमा हेरौँ। र मुटुले कसरी रक्त सञ्चार गर्छ भन्ने चक्रलाई नै कार्डियक साइकल भनिन्छ है। र कार्डियक साइकल अब कसरी चल्छ त, सर्वप्रथम हुन्छ यसको अब सिस्टोल र डायस्टोल भन्ने प्रक्रियाले चल्छ र यसलाई अब हामी हेरौँ है। सर्वप्रथम जोइन्ट डायस्टोल, सुरुमा मुटुका चारै कोठाहरू आरामको अवस्थामा हुन्छ, तिनीहरू आरामले नखुम्चिकन है आरामले बसेको हुन्छ। र यस बेला जुन चाहिँ ट्राइकस्पिड अनि बाइकस्पिड भ्याल्भहरू छन् यिनीहरू पनि खुल्ला हुन्छन् र सिराहरूबाट आएको सिरा अर्थात् भेन्सबाट आएको रगत एट्रियम हुँदै भेन्ट्रिकल्समा भरिन्छ। तर यति बेला चाहिँ जुन चाहिँ भेन्ट्रिकल्समा भएका सेमिलुनार भ्याल्भहरू हुन्छन् तिनीहरू चाहिँ बन्द हुन्छन्। अब एट्रियल सिस्टोल हुँदछ है जुन चाहिँ हाम्रो पेसमेकर छ स्यान है SAN स्यान साइनो एट्रियल नोडले चाहिँ अब विद्युतीय तरङ्ग पैदा गरेपछि दुवै एट्रिया एकैसाथ खुम्चिन्छन् कन्ट्र्याक्ट हुन्छ र यसले गर्दा भेन्ट्रिकल्समा रगत प्रवाह 30% बढ्छ। अब रगत भेन्ट्रिकल्समा आउँछ र अब के हुन्छ त, अब अर्को स्टेप हुन्छ भेन्ट्रिक्युलर सिस्टोल र त्यो विद्युतीय तरङ्ग AVN र बन्डल अफ हिस हुँदै हुँदै भेन्ट्रिकलको मांस पेशीमा पुग्छ जसले गर्दा भेन्ट्रिकल्सहरू खुम्चिन्छन् र यही समयमा एट्रियाहरू पुनः आरामको अवस्थामा अथवा डायस्टोलमा जान्छन्। अब भेन्ट्रिकल्स यसरी खुम्चिँदा त्यहाँ रगतको चाप बढ्छ, रगत पुनः माथिल्लो एट्रियामा फर्कन नपाओस् भन्नका लागि ट्राइकस्पिड अनि बाइकस्पिड भ्याल्भहरू तुरुन्तै बन्द हुँदछ। अब के हुन्छ त भन्दाखेरि अब सेमिलुनार भ्याल्भहरू भेन्ट्रिकल्सबाट चाहिँ अब रगतहरू जुन चाहिँ धमनीतिर जान्छ है। अब त्यस बेला के हुन्छ त भन्दाखेरि जुन चाहिँ सेमिलुनार भ्याल्भहरू छ अब भेन्ट्रिकल्समा चाप बढेपछि पुल्मोनरी धमनी है दायाँतर्फ र आवटा बायाँतर्फका सेमिलुनार भ्याल्भहरू बलपूर्वक खुल्छन् र यसले गर्दा भेन्ट्रिकलको रगत शरीरको रक्त सञ्चार प्रणालीमा बग्दछ। र अर्को अन्तिम हुन्छ भेन्ट्रिकुलर डायस्टोल। अब भेन्ट्रिकल्सहरू पुनः आरामको अवस्थामा आउँछन् है, उनीहरूले ब्लड

दी सके है। सो अब त्यहाँ चाप घट्छ र धमनीमा गएको रगत फिर्ता नआओस् भने सेमिलुनर भ्याल्भहरू तुरुन्तै बन्द हुँदछ। यसरी चाहिँ हाम्रो मुटुले रगत सञ्चार गर्दछ। अब यो चक्रको पुनरावृत्ति है, फेरि यो चक्र त चलिरहनु पर्यो, मुटुले त यो रोक्नु भएन है। र भेन्ट्रिकलको चाप घटेपछि एट्रियममा जमा भएको रगत दबावले गर्दा फेरि ट्राइकस्पिड र बाइकस्पिड भ्याल्भहरू खुल्छन् र मुटुका चारै कोठाहरू फेरि आरामको अवस्था अथवा जोइन्ट डायस्टोलमा पुग्छन् र पेसमेकरले नयाँ तरङ्ग पैदा गरेर यो चक्र निरन्तर चलाइरहन्छ र यसरी चाहिँ हाम्रो मुटुले रगत सञ्चार गर्ने काम गर्दछ। यसरी हाम्रो कार्डियक साइकल चल्दछ। अब हेरौँ कार्डियक चक्रको अवधि र गणना। र चक्रको अवधि मुटु प्रति मिनट 72 पटक धड्किने हुनाले एउटा पूर्ण कार्डियक साइकल पूरा हुन केवल 0.8 सेकेन्ड लाग्छ है। अब हेरौँ यसको स्ट्रोक भोल्युम है। स्ट्रोक भोल्युम भनेको चाहिँ के हो भन्दा एउटा चक्रमा प्रत्येक भेन्ट्रिकलले झन्डै 70 मिलिलिटर ब्लड सञ्चार गरेर बाहिर पठाउँछ, सञ्चार गर्दछ है। अनि त्यसैलाई चाहिँ स्ट्रोक भोल्युम भनेर भनिन्छ। अनि यसमा हामी एउटा कुरा सुन्न आउँछ है, ज कार्डियक आउटपुट भनेर। र कार्डियक आउटपुट भनेको चाहिँ प्रति मिनट मुटुले कुल रगतको मात्रा कति सञ्चार गर्छ त्यसलाई भन्दछ। र कार्डियक आउटपुट निकाल्ने एउटा है फर्मुला भनौँ है, कार्डियक आउटपुट निकाल्दा स्ट्रोक भोल्युमलाई धड्कन सङ्ख्याले गुणा गर्दाखेरि चाहिँ कार्डियक आउटपुट निस्कन्छ। र एउटा स्वस्थ मानिसको यो औसत 5000 मिलिलिटर प्रति मिनट हुन्छ है। र शरीरले आवश्यकता अनुसार यो स्ट्रोक भोल्युम र धड्कनको गतिलाई बदल्न सक्छ। र एक सामान्य मानिसको तुलनामा एक खेलाडी है एथलिटको कार्डियक आउटपुट धेरै उच्च हुन्छ। अब हामी मुटुको आवाज हेरौँ र प्रत्येक कार्डियक चक्रमा 2 स्पष्ट आवाजहरू सुन्न सकिन्छ जसको मेडिकल जाँचमा ठुलो महत्व छ। र पहिलो आवाज लब। यो आवाज बाइकस्पिड अनि ट्राइकस्पिड भ्याल्भहरू बन्द हुँदा निस्कन्छ। भने दोस्रो आवाज डब। यो सेमी लुनार भ्याल्भहरू बन्द हुँदा निस्कन्छ र हाम्रो मुटुले लब डब जस्तो आवाजहरू निकाल्छ। अब हाम्रो मुटुमा दोहोरो रक्त सञ्चार हुँदछ। त के हो त दोहोरो रक्त सञ्चार है? र मानव शरीरमा रगत मुटुमा 2 सङ्कलन र सञ्चार हुने प्रक्रियालाई दोहोरो रक्त सञ्चार भनिन्छ। यस अन्तर्गत मुख्य 2 चक्रहरू हुन्छन्। एक हुन्छ पुल्मोनरी सर्कुलेसन अनि दोस्रो सिस्टमिक सर्कुलेसन। र पुल्मोनरी सर्कुलेसन है के हो त भन्दाखेरि दाहिने भेन्ट्रिकलबाट अक्सिजन विहीन है जसलाई डिअक्सिजिनेटेड ब्लड भनेर भनिन्छ, त्यो चाहिँ पुल्मोनरी आर्टरी हुँदै फोक्सोमा पुग्छ। र फोक्सोमा रगत सफा भएपछि है अक्सिजिनेटेड भएपछि फोक्सोले जुन चाहिँ अक्सिजन ब्लड रगतलाई दिन्छ र त्यसपछि त्यो रगत अक्सिजनयुक्त भएपछि त्यसलाई पुल्मोनरी भेनले सिरा मार्फत है जुन चाहिँ अब पुल्मोनरी भेन मार्फत चाहिँ एट्रियममा फर्काउँछ है। यसैलाई पुल्मोनरी सर्कुलेसन भनिन्छ। र साधारणत आर्टरीले चाहिँ मुटुदेखि टाढोमा अक्सिजिनेटेड रगत नै लान्छ, तर पुल्मोनरी आर्टरीले चाहिँ मुटुदेखि फोक्सोमा डिअक्सिजिनेटेड रगत अक्सिजन विहीन रगत लाँदछ। भने साधारणत भेनले चाहिँ डिअक्सिजिनेटेड ब्लड अरू जग्गाबाट शरीरको अरू भागहरूबाट मुटुमा ल्याउने गर्छ भने यो पुल्मोनरी भेनले चाहिँ फोक्सोबाट शुद्ध भएको अक्सिजनले शुद्ध भएको रगत फेरि मुटुमा ल्याउने काम गर्दछ। अब हेरौँ सिस्टमिक सर्कुलेसन। अब देब्रे भेन्ट्रिकलबाट अक्सिजिनेटेड रगत आओटा र धमनीहरू हुँदै शरीरका तन्तुहरूमा पुग्छ। यसले
तन्तुहरूलाई पोषक तत्व र अक्सिजन दिन्छ औ त्यहाँबाट हानिकारक पदार्थहरू

বুকের ডিঅক্সিজেনেটেড ব্লড সিরা র মহাসিরা ভেন ভেনা কাভা হুঁদে দাহিনী আট্রিয়মা ফর্কাউঁছ। यसलाई सिस्टेमिक सर्कुलेसन भनेर भनिन्छ। अब यी मुख्य प्रणाली बाहेक अरू थप विशेष प्रणालीहरू हुन्छन्। ती हुन् हेपाटिक पोर्टल सिस्टम, चाहिँ अब पाचन नली र कलेजो बीचको एउटा विशेष जडान हो। यसमा हेपाटिक पोर्टल भेनले रगतलाई आन्द्राबाट सिधै मुख्य सञ्चारमा पठाउन अघि पहिला कलेजोमा लैजान्छ। अनि अर्को हुन्छ कोरोनरी सिस्टम। मुटुले त अब हाम्रो शरीरको विभिन्न भागहरूमा रगत पठाउने काम गर्छ, तर मुटुलाई पनि त रगत चाहियो है। र आफैमा आउने मुटुमै यो त विशेष रक्त नलीहरूको प्रणाली हो कोरोनरी सिस्टम, जसले मुटुको आफ्नै मांस पेशीहरूलाई है कार्डियक मस्कुलेचर भनिन्छ, जसलाई त्यसमा रगत प्रवाह गर्ने काम गर्दछ। अब यो त भयो हाम्रो विभिन्न प्रकारका प्रणालीहरू। अब मुटुको कार्य सञ्चालनको नियमन अब कसरी चल्छ, के केले यसलाई चलाउँछ है, र मानव मुटुको सामान्य गतिविधिहरू आफै भित्रबाट नियन्त्रित हुन्छन्, र यसलाई नर्भस सिस्टम जसलाई स्नायु प्रणाली र हर्मोनहरूले आवश्यकता अनुसार थप घट गराउँछन्। हुन त यो आफै चल्छ, हाम्रो मुटु आफै चल्छ, जसरी विद्युत प्रणालीहरूले सृजना गरेर चल्छ है त्यसरी चल्छ। तर अब यसलाई अलिकति थप चाहिँ हाम्रो नर्भस सिस्टम र हर्मोनले आवश्यकता अनुसार कन्ट्रोल गर्ने रेगुलेट गर्ने काम गर्छ। र हाम्रो मुटु यसरी आफै चल्ने हुनाले यसलाई मायोजेनिक हार्ट भनेर पनि भनिन्छ है, किनभने मुटुको भित्री गतिविधिहरू विशेष यो नोडल टिस्युद्वारा है आफै नियमित अटोरेगुलेटेड हुने हुनाले यसलाई मायोजेनिक हार्ट भनेर पनि भनिन्छ। अब यसमा हाम्रो नर्भस सिस्टमको भूमिका के रहन्छ त भन्दाखेरि, हाम्रो नर्भस सिस्टममा जुन चाहिँ मेडुला ओब्लाङ्गाटा हुँदछ है, यसले मेडुला ओब्लाङ्गाटाले चाहिँ हाम्रो अटोनोमिक नर्भस सिस्टम मार्फत यसलाई सन्तुलनमा राख्छ, मुटुलाई सन्तुलनमा राख्छ। त्यसपछि प्यारासिम्पथेटिक नर्भ्स हुन्छ है, यिनीहरूले पनि के गर्छ, यिनीहरूबाट आउने जुन चाहिँ न्युरल सङ्केतहरू हुन्छ त्यसले मुटुको धड्कनको दर घटाउँछन्, एक्सन पोटेन्सियलको गति कम गर्छन्, र यसले गर्दा कार्डियक आउटपुट घट्छ। यो चाहिँ कति बेला चल्छ भन्दाखेरि, जब हामी नर्मल सिचुएसनमा हुन्छौँ है, नर्मल केही अब शरीरमा त्यस्तो अचानक स्ट्रेसहरू केही परेको हुँदैन, हाम्रो नर्मल लाइफमा चाहिँ हाम्रो यो प्यारासिम्पथेटिक नर्भ एक्टिभेट भएर मुटुलाई यसरी चलाएको हुन्छ। अनि अर्को हुन्छ सिम्पथेटिक नर्भ्स है, र यिनीहरूबाट आउने जुन चाहिँ न्युरल सिग्नल छ यसले मुटुको धड्कन बढाउँछ है, भेन्ट्रिकल्सको सङ्कुचनको शक्ति बलियो बनाउँछ, र यसले गर्दा कार्डियक आउटपुट बढ्छ। र यो चाहिँ हाम्रो इमर्जेन्सी सिचुएसनतिर हुन्छ, स्ट्रेसमा हुन्छ। अब यसमा हर्मोनको प्रभाव कस्तो हुन्छ त है, जुन चाहिँ हाम्रो किडनीमा है एड्रिनल ग्ल्यान्ड हुन्छ, अनि एड्रिनल ग्ल्यान्डको जुन चाहिँ मेडुलरी भागबाट एड्रिनालिन हर्मोन निस्कन्छ, यसले पनि मुटुको जुन चाहिँ रक्त सञ्चार गर्ने शक्तिलाई बढाउँछ है, मुटुको धड्कन बढाउँछ है, रक्त सञ्चार बेसी गराउँछ। र यहाँसम्म हामीले मुटु के हो, कता हुन्छ, यसले कसरी काम गर्छ भन्ने कुराहरू हेऱ्यौँ, यसलाई कसले नियन्त्रण गर्छ, कसरी गर्छ भन्ने कुरा हेऱ्यौँ। अब मुटुको स्वास्थ्य सम्बन्धी कसरी जान्ने त भन्दाखेरि, अब मुटुले काम राम्रो गरेको छ कि गरेको छैन है गर्दाखेरि, हामी सबैलाई थाहा छ कि इसिजी गर्नु भनेर डाक्टरहरूले भन्नुहुन्छ है, र इसिजी भनेको चाहिँ इलेक्ट्रोकार्डियोग्राफ हो, यो चाहिँ एउटा ग्राफिकल रिप्रेजेन्टेसन हो है। के को ग्राफिकल रिप्रेजेन्टेसन भन्दाखेरि चाहिँ इलेक्ट्रिकल एक्टिभिटी, जुन चाहिँ हाम्रो हार्टको इलेक्ट्रिकल एक्टिभिटी है चल्दाखेरि कस्तो प्रकारको एक्टिभिटी देखाउँछ, त्यो ग्राफहरूलाई हेरेर चाहिँ हाम्रो हार्टको स्वास्थ्यको विषयमा हामीलाई थाहा हुन्छ। र अब हामी यसको अन्त्यतिर आइसकेका छौँ। र यहाँसम्म हामीले मुटुको विषयमा पढ्यौँ, कसरी काम गर्छ, के पार्ट्सहरू हुँदो रहेछ, केले नियन्त्रण गर्छ है त्यो हेऱ्यौँ। र अब चाहिँ यसको डिसअर्डर्सहरू, यो जुन चाहिँ हाम्रो सर्कुलेटरी सिस्टम छ, जुन चाहिँ रक्त सञ्चार गर्ने जुन चाहिँ प्रणाली छ, यसले राम्रोसँगले काम नगर्दाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा के कस्तो असर पर्छ है। र एउटा हुन्छ हाइपरटेन्सन, जसलाई हामी हाई ब्लड प्रेसर पनि भन्छौँ है। हाम्रो नर्मल ब्लड प्रेसर त 120/80 मिलिमिटर अफ मर्क्युरी हुन्छ भने, अब योभन्दा बेसी भयो भने चाहिँ हामी यसलाई हाइपरटेन्सन भनेर भन्छौँ। र यसलाई हामीले याद गरेनौँ भने चाहिँ

0: हाम्रो शरीरको अरू भागहरू पनि बिग्रन सक्छ. त्यसपछि कोरोनरी आर्टरी डिजिज है, एन्जिना अनि हार्ट फेल्युर जस्ता रोगहरू हामीलाई लाग्न सक्छ. र यसमा याद गर्नुपर्ने कुरा के छ भन्दाखेरि, हामी साधारणत हामी मानिसहरूलाई के लाग्छ भन्दा हार्ट फेल्युर, कार्डियक अरेस्ट अनि हार्ट अट्याक सबै एउटै हो जस्तो लाग्छ, तर वास्तवमा यिनीहरू भिन्दा भिन्दै हुन्. हवस् त श्रोताबिन्द, आजको लागि यो विषयलाई यही नै समाप्त गर्दछु. आशा गर्छु कि तपाईँहरूले यो बुझ्नुभयो. हुन्छ, धन्यवाद.
1: आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ. आज हामीले मानव रक्त सञ्चार प्रणाली, यसको मुख्य अङ्गहरू र शरीरलाई स्वस्थ राख्न यसले गर्ने महत्त्वपूर्ण कार्यबारे जानकारी प्राप्त गर्यौँ. विद्यार्थी भाइ बहिनीहरू, स्वस्थ रक्त सञ्चार प्रणालीका लागि सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैली अप्नाउनु एकदमै आवश्यक छ. र आदरणीय श्रोता महानुभवहरू अनि मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, स्वस्थ मुटु र स्वस्थ रक्त सञ्चार प्रणाली नै स्वस्थ जीवनको आधार हो भन्दै अर्को शैक्षिक कार्यक्रममा पनि विज्ञानकै अर्को रोचक विषयसित फेरि भेट हुने नै छ. तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्.

गिदिन्जेल प्रस्तुत थियो शैक्षिक कार्यक्रम शिक्षा ज्योति। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। रबको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

समाचारपछि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। रहिले समय साँझको 5:05 भइरहेछ र उपस्थित छु म प्रेमिका र साथमा हुनुहुन्छ प्रसारण सहयोगी महेश दहाल अनि प्राविधिक मित्र सीएल ब्राह्मिन। कार्यक्रमको पर्खाइमा बस्नुहुने हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा स्वागत तथा अभिवादन। र अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रा फौजी श्रोताहरू लगायत अन्य श्रोताहरूको निम्ति फिल्म सङ्गीतको कार्यक्रम जय जवान।

त कार्यक्रमको थालनीमा सुनौ फिल्म यादव की बारातबाट आशा भोसले अनि मोहम्मद रफीको शर्मा, शब्दकार मजरू सुल्तानपुरी अनि संगीतकार आर डी बर्मन।

र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हाम्रा फौजी श्रोताहरू लगायत अन्य श्रोताहरूको निम्ति फिल्म सङ्गीतको कार्यक्रम जय जवान। र अब अघिल्लो गीत रहेको छ फिल्म कटी पतङबाट, जसमा गुन्जनेश्वर रहेको छ किशोर कुमारको, शब्द आनन्द बक्सीको अनि सङ्गीत आर डी बर्मनको।

र भर्खरै यहाँले सुन्नुभयो फिल्म द ग्रेट ग्याम्बलरबाट आशा भोसले अमिताभ बच्चन शरद कुमार अनि साथीहरूको शर्मा जसमा शब्द थियो आनन्द बक्सीको अनि संगीत आरडी बर्मनको त श्रोता हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र यो अन्तिम कोसेली यहाँहरूको निम्ति स्वीकार्नुहोस् फिल्म कटी पतङबाट किशोर कुमारको शर्मा शब्द आनन्द बक्सीको अनि संगीत आरडी बर्मनको

हवस् त श्रोता, यस गीतसँगै कार्यक्रम जय जवान आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको रबर्ट सुनोस प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाहले आज लागू पदार्थ दुरुपयोग विरूद्ध संयुक्त युद्धको आह्वान गर्नुभएको छ। उहाँले लागू पदार्थको व्यापारले राष्ट्रको सुरक्षा, सामाजिक व्यवस्था, आर्थिक हित र हाम्रा युवाहरूको भविष्यको लागि ठूलो खतरा निम्त्याउने बताउनु भएको छ। उहाँले आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई यस अभियानमा सामेल हुन अपील गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लागू औषध मुक्त भारतको अभियान जन सहभागिताबाट सञ्चालित एक जन आन्दोलन बनेको बताउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले प्रत्येक नागरिकलाई लागू औषध मुक्त र विकसित भारत निर्माणको अभियानमा सामेल हुन आह्वान गर्नुभएको छ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले आर्टिफिसियल इन्टेलिजेन्स, परमाणु अन्तरिक्ष तथा क्वान्टम प्रविधिहरूले भविष्यको विकास र विश्वव्यापी प्रतिस्पर्धाको दिशा निर्धारण गर्ने बताउनु भएको छ। उहाँले भारत अत्याधुनिक प्रविधिका क्षेत्रमा तीव्र गतिमा एक प्रमुख शक्तिका रूपमा उदाइरहेको पनि बताउनुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भुटानका शिक्षा मन्त्री जाङदे थापासँग भेट गर्नुभयो। श्री प्रधानले जानकारी दिनुभए अनुसार चर्चा शिक्षक प्रशिक्षण, कौशल विकास र रोजगारी क्षमता, डिजिटल शिक्षा र आर्टिफिसियल इन्टेलिजेन्स, दिगो पर्यटन, परम्परागत चिकित्सा तथा समग्र स्वास्थ्यमा केन्द्रित थियो। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले परीक्षण, जाँच वा विश्लेषणका लागि औषधि आयात गर्न अनुमति प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउन औषधि नियम 1945 संशोधन गर्ने प्रस्ताव गरेको छ। अनि संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले आज एआईले नवप्रवर्तन, पारदर्शिता र दक्षतालाई पुनः आकार दिइरहेको बताउनु भएको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 101.2 मेगाहर्ज अनि न्यूज ओन एआईआर एपमा यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले समय बेलुकीको 6:02 अनि 39 सेकेन्ड भइरहेछ र अब केही क्षण आनन्द लिउँ फिल्म सङ्गीतबाट।

भर्खरै श्रोताले सुन्नुभयो फिल्म अन्जाना अन्जानीबाट राहत फतेह अली खानको शर्मा, शब्दकार शेखर अनि संगीतकार विशाल ददलानी। त कार्यक्रमको यो अन्तिम कोशेली श्रोताहरूको निम्ति फिल्म माई नेम इज खानबाट अदनान सामी, शंकर महादेवन अनि श्रेया घोषालको शर्मा शब्द रहेको छ, निरञ्जन ल्याङ्गरको अनि संगीत शंकर ईशान लयको।

हवस्त श्रोता, फिल्म संगीतको कार्यक्रम आजलाई यतिमा नै र आकाशवाणी खरसाङ प्रस्तुत गर्दछ कार्यक्रम गाउँले सभा।

0: नमस्कार है कान्छीमाया दिदी, आइपुगेँ म पनि।
1: ए नमस्ते छ चुल्ठे भाइ, नमस्ते छ। सम्झिँदै थिएँ होइन सभामा को आउनुहुन्छ होला भनेर,
0: सो
1: बसिरहेको थिएँ। आज त धनमाई बहिनी पनि आइपुगेको छैन, सन्त त छिटै आउनुहुन्थ्यो। तपाईँ पो आज छिटो हुनुभयो त हौ चुल्ठे भाइ।
0: होइन, म त समयमा नै आज चाहिँ निस्किनु पर्यो भन्दै यसो समय हेरेको, ठिक्कै समय भएछ। म त हतार हतार सभामा जहिले पनि ढिलो हुन्छु भनेर आइपुगिहालेँ।
1: राम्रो गर्नुभएछ, सजिलो गरेर बस्नुहोस् न। यहाँ गुन्द्री ओछाको छु, गुन्द्रीमै बस्ने कि पिरामा बस्ने हो?
0: जहीँ बसे पनि भइहाल्छ दिदी।
1: लु
0: सभामा चाहिँ को आउनु?
2: नमस्ते छ है, लु म पनि आइपुगेँ है कान्छीमाई दिदी, चुल्ठे भाइ।
0: तपाईँहरू
2: अघि आइपुग्नु भएछ, आज म अलिक ढिलो भइगयो नि।
1: अघि भन्दा पनि यहाँ चुल्ठे भाइ पनि भर्खर भर्खर आउनु भएको। मैले त तपाईँलाई यसो हेरेँ, परबाट त देखेँ, यसो हेर्दाखेरि धनमाई बहिनी नै जस्तो त लाग्यो। तर अब अलिक आउनु समय लाग्छ भनेर चाहिँ हामी यहाँ दुईजना चाहिँ गफ गफ पो गर्दै थियौँ है चुल्ठे भाइ।
0: हजुर हजुर हजुर,
2: अलिक म त ढिलो भइगयो होइन।
1: हजुर, किन ढिलो भयो तपाईँ?
2: किन ढिलो भयो भन्दा, गाउँमा माइला दाजुको बुहारी हुनुहुन्छ कि,
1: त्यो कान्छी बुहारी हो कि?
2: हजुर हजुर, ज्यू चिन्नुहुन्छ नि?
1: चिन्छु नि, दुइटा बुहारी
2: चाहिँ यसो गर्भवती भएको छ नि त, यसो त्यहाँ पुगेर के हो कसो हेरचाह गर्नु पर्यो भनेर चाहिँ पसिभरि नै आएको नि।
1: अब गाउँ बस्तीमा त त्यसरी जानु पर्यो नि त, सबै आफन्तै आफन्त हुन्छ, यता गयो उतै आफन्त, उता गयो सबै आफन्तै आफन्त हुन्छ। त्यसले गर्दाखेरि यसरी गाउँघरमा निस्किँदै आउँदा ढिलो भइहाल्यो त।
2: गाउँघरमा त बस्नु पर्यो नि त कान्छी मान्छे, यसो के कसो हेरचाह गर्नु पर्यो, भनिदिनु पर्यो नजानेको नबुझेको कुरोहरू, यसो हस्पिटल पनि लानुहोस् है भनेर बुझाइरहेको छु। र कतिवटा कुरोहरू चाहिँ आज सभामा सोधेर आउँछु दिदीभाइसँग, र कतिवटा जानेको बुझेको कुरोहरू चाहिँ यहाँबाट गएर बताइदिनु पर्यो नि त।
1: ए राम्रो गर्नुभएछ, यसो गरौँ न त। यो अब गर्भवती महिलाको हेरचाह के कस्तो प्रकारले गर्नुपर्छ त्यो त यसो जानेको बुझेको कुरा हामी बताइदिन्छौँ होइन चुल्ठे भाइ। तर यसो पहिला आउनु भयो, थाक्नु भएछ, पसिना पनि खलखली भएछ
2: नि त,
1: धपेरी पर्यो तपाईँलाई। अब धपेरी पर्यो भनेपछि त चुप लागेर बस्ने कुरो आएन कि, कसो गर्नुपर्ने हो?
0: अब एउटा गीत सुनेर मनोरञ्जन गरौँ, यहाँ धनमा दिदी थाक्नु भएको छ, उहाँलाई पनि आराम हुन्छ। त्यो पछाडि चाहिँ दिदीले भन्नुभएको गर्भवती महिलाको हेरचाह कसरी गर्ने भन्ने विषयमा चाहिँ कुराकानी अघि बढाउँ न।
1: हुन्छ
0: हुन्छ हुन्छ, सुनाउन त
1: हुन्छ, सुनाउँ।

0: आहा कान्छीमा दिदी छुन्छु है, गीत साह्रै रमाइलो सुनाउनु भयो, पसिनाको पनि
1: सेल्यो
0: सेल्यो,
2: हजुर हजुर
0: आराम भयो।
1: अब गीत सुनेपछि कुराकानी गर्नुको मजा नै अर्कै हुन्छ।
0: हजुर कुराकानीलाई त अघि बढाउनु पर्छ नि।
1: हजुर
0: अघि मैले भने तपाईँहरूलाई गर्भवती महिलाको हेरचाह के कस्तो प्रकारले गर्नुपर्छ, अनि गर्भवती महिलाको जाँच किन गराउनुपर्छ, नियमित जाँच किन गराउनुपर्छ, त्यो सम्बन्धी त यसो बुझेर जानिराखौँ भनेको नि।
1: हजुर हजुर अब हेर्नुहोस् है धनमय बहिनी, जब एउटी महिलाको गर्भमा एउटा शिशुको भ्रूण तयार हुन्छ होइन, अर्थात् एउटा शिशु चाहिँ गर्भमा आउँछ, तब ती महिलालाई चाहिँ हामीले गर्भवती महिला भनेर चिन्ने गर्छौँ।
0: हजुर
1: ए ऊ चाहिँ गर्भवती भएछ भनेर। अनि जब एउटी महिला गर्भवती हुन्छन् अथवा शिशु गर्भमा आएको थाहा लाग्छ, त्यस समयदेखि नै ती महिलाले आफ्नो स्वास्थ्यलाई लिएर धेरै सावधानीहरू चाहिँ अप्नाउनु पर्छ है, ख्याल गर्नु पर्यो एकदमै। अनि शिशु गर्भमा आएको समयदेखि चाहिँ शिशुको जन्म नभइन्जेलसम्म ती महिलाको सठिक हेरचाह भएको हुनु पर्यो, घरको परिवारले पनि त्यसमा सहायता गर्नु पर्यो, ध्यान दिनु पर्यो होइन, कुनै एउटा गर्भवती घरमा महिला छ भने। अनि आफू गर्भवती भएको थाहा पाउनु साथ चाहिँ नजिकैको स्वास्थ्य केन्द्रमा गएर चाहिँ स्वास्थ्यको जाँच चाहिँ हामीले गराइहाल्नु पर्यो, त्यो भुल चाहिँ गर्नु भएन कि घरमै राखिरहनु चाहिँ भएन। जब गर्भमा शिशु आउँछ त्यस दिनदेखि नै हामीले जाँच चाहिँ सुरु गराइहाल्नु पर्यो। अनि अब गर्भवती महिलाको हेरचाह भन्नाले उसको सबै तरिकाको आवश्यकताहरू जो एउटी गर्भवती आमा र उनको गर्भमा भएको शिशुको निम्ति एकदमै जरुरी हुन्छ, त्यो त तपाईँलाई पनि थाहा भएकै कुरा हो। अनि ती आवश्यकहरूलाई ध्यानमा राखेर हेरचाह पुर्याउने कोसिस चाहिँ हामी घर परिवारले चाहिँ गर्नु पर्यो धनमाई बहिनी।
0: ज्यू ज्यू हजुर।
1: र त्यसरी नै गर्भवती महिलाको सठिक हेरचाह किन हुनुपर्छ भन्दा चाहिँ यसको पछि पनि एउटा ठोस उद्देश्य रहेको हुन्छ है। ठिकसँगले हेरचाह भए ती महिलाले शारीरिक रूपले र मानसिक रूपले स्वस्थ पनि रहन्छ, अनि आमा सँगसँगै जुन गर्भमा भएको शिशु हुन्छ नि, त्यो गर्भमा भएको शिशुलाई चाहिँ कसरी स्वस्थ राख्नुपर्छ, के कस्तो सावधानीहरू अप्नाउनु पर्छ भनिने कुराहरू चाहिँ बुझ्नुको निम्ति चाहिँ हामीले नजिकैको स्वास्थ्य केन्द्रमा गएर चाहिँ डक्टरहरूसँग सम्पर्क चाहिँ राख्नु पर्यो।
0: हजुर हजुर राम्रो कुरा हो नि कान्छीमाई दिदी। अघि पनि मैले तपाईँहरूलाई प्रश्न गरेँ कि अब गर्भवती महिलाले नियमित जाँच किन गर्नुपर्छ भनेर।
1: हजुर
0: है चुल्ठे भाइ तपाईँलाई थाहा छ भने बताइदिनुहोस् न।
2: अब हेर्नुहोस् है, अब आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो छ कि छैन भनेर पनि त थाहा पाउनु पर्यो। अब रक्तचाप कस्तो छ, रक्तको कमी एनिमियाको छ कि, मधुमेह छ कि होइन, बच्चाको वृद्धि तथा अन्य समस्या समयमै पत्ता लगाउनुको लागि चाहिँ के गर्नुपर्ने भन्ने हिसाबले त जाँच त गराउनु पर्यो
1: नि।
2: अब गर्भ थाहा पाएपछि तुरन्तै स्वास्थ्य केन्द्रमा अब गएर दर्ता गर्नु पर्यो, एन्टिनेन्टल चेकअप भन्छ है, नियमित एएनसी गराउनु पर्यो, अनि रक्तचाप कस्तो छ, तौल कति छ, रगत तथा पिसाबको जाँचहरू गराउनु पर्यो, हो त्यो चिजहरू चाहिँ किन गराउनु पर्छ भन्दाखेरि चाहिँ गर्भवती महिला साथै पेटभित्र भएको बच्चा चाहिँ दुवै चाहिँ स्वस्थ हुनु पर्यो नि त।
1: हजुर ठिक हो।
2: उहाँहरूको स्थिति कस्तो छ भनेर चाहिँ जाँच चाहिँ गराउनै पर्छ है।
0: ज्यू ज्यू ज्यू। अनि विशेष गरेर गर्भवती महिलाले सबैभन्दा ठुलो ध्यान दिनुपर्ने कुरो चाहिँ के छ भने नि,
1: हजुर
0: विशेष गरेर खाने कुरो चाहिँ के खानुपर्ने त्यसमा पनि त ध्यान दिनु पर्यो, त्यो जानेको बुझेको छ भने बताइदिनुहोस् न।
1: अब यसमा चाहिँ के छ भन्दा गर्भवती महिलाको हेरचाहमा चाहिँ एउटा अति नै मुख्य कुरो चाहिँ ध्यानमा राख्नुपर्ने हामीले हुन्छ, त्यो चाहिँ खानापिना। तपाईँले खानापिनाकै सोध्नु भएको होइन, एउटी गर्भवती महिलाको खानापिना चाहिँ एकदमै राम्रो हुनु पर्यो। अब राम्रो भन्नाले पौष्टिक र सन्तुलित भोजन हुनु पर्यो
0: है।
1: अब जसमा क्याल्सियम भयो, प्रोटिन भयो, आइरन अनि विभिन्न भिटामिनहरू रहेको हुनु पर्यो त्यो खाद्यमा।
0: हजुर।
1: अनि गर्भ अवस्थामा चाहिँ ती महिलाहरूले आफ्नो ओजन सामान्य ओजन भन्दा 10-12 केजीसम्म बढेको चाहिँ हुनु पर्यो। अब खाना राम्रो छ भने त पेटमा भएको जुन चाहिँ बच्चा छ अनि आमाको ओजन पनि बढेर जान्छ अनि शिशुको ओजन पनि बढेर जान्छ।
0: विशेष गरेर चाहिँ के खानुपर्ने हो कान्छीमा दिदी?
1: अब खानुपर्नेमा चाहिँ के आउँछ भन्दाखेरि तपाईँले जस्तो हरियो सागसब्जी खानु पर्यो, दाल खानु पर्यो, गेडागुडी खानु पर्यो, दुध दही पनिर अन्डा माछा मासु खानु पर्यो, फलफुलपट्टि यसो हामी खान्छौँ। फलफुलमा चाहिँ के खानु पर्छ गर्भवती महिलाले भन्दाखेरि, जस्तै सुन्तला खानु पर्यो। अब सुन्तलै मात्रै खाएर पनि भएन, त्यसमा जस्तो अब केराहरू छ, केरा खानु पर्यो, अम्बक खानु पर्यो। खानापिनामा जस्तो चामल सधैँ हाम्रो घरमा पाकिनेर आउँछ, भात है, भात खानु पर्यो, रोटी खानु पर्यो, अनि मकै मन परेको छ भने मकै पनि खानु पर्यो, यसो स्वास्थ्यको लागि राम्रोको लागि कोदो छ भने कोदो पनि खानु पर्यो। हामी गाउँ बस्तीमा कोदो पुरै पाइहाल्छ, होइन सुल्ठे भाइ? कोदो पनि एकदम शरीरको लागि राम्रो हो। अनि अर्को कुरो के छ भन्दाखेरि, एकदम ध्यानमा राख्नुपर्ने, हामीले दिनमा चाहिँ 8-10 गिलास चाहिँ पानी खानु पर्यो, पर्याप्त मात्रामा पानी खानु पर्यो। अनि जस्तो अब आइरन खानु पर्यो। अब आइरन चाहिँ के केमा हुन्छ भन्दाखेरि, खानेकुरोमा चाहिँ जस्तो पालङ सागमा भयो, हरियो परियो हुन्छ, हरियो परियो हामीले खानु पर्यो, त्यसै गरी साग चाना, अनि जुन चाहिँ यो कलेजोहरू हुन्छ नि त्यो खानु पर्यो, डक्टरको सल्लाह अनुसार माछा मासु जिउजो त्यो खानु पर्यो। त्यस्तै प्रकारले हामीले जस्तो अब बाहिरतिर भएको जस्तै अब यो जङ्क फुडहरू के भन्छ नि, प्याकेट फुडहरू त्यति के चाहिँ खानु भएन, याद गर्नु पर्यो हामीले गर्भवती भएपछि। अनि चुरोट पनि खानु भएन, सुर्ती पनि खानु भएन, गुटखाहरू यो मदिरा सेवनहरू एकदम गर्नु हुँदैन है गर्भमा शिशु छ भने। त्यसले गर्दाखेरि अब हामीले एकदम ध्यान पुऱ्याएर चाहिँ खानापिनामा चाहिँ खाना चाहिँ खाने गर्नु पर्यो। अनि अत्यधिक चिया र कफी पनि हामीले खानु चाहिँ भएन, किनभने कति गर्भवती आमाहरूलाई यसरी चिया कफी बेसी खाँदाखेरि
0: नोक्सान
1: पुग्छ, कतिलाई चाहिँ अब यसो घाँटीहरू पोलियो जल्यो भन्ने पनि हुन्छ नि त, एकदम त्यो एसिडिटी भन्छ नि त्यो पनि हुन्छ भन्छ। त्यसले गर्दा डक्टरको सर सल्लाहमा चाहिँ हामीले सबै कुरो खानापिना चाहिँ खाने गर्नुपर्छ।
0: यो अघि तपाईँले कुरा गर्नुभयो आइरन फोलिक एसिड भन्नुभयो है, यो आइरन र फोलिक एसिड चाहिँ किन खानु चाहिँ एकदम आवश्यक छ होला नि?
2: अब हेर्नुहोस् है, विशेष गरी फोलिक एसिडहरू जब डाक्टरले भन्नुहुन्छ यो लिनु नलिनु भनेर, कुनै पनि कारण हुन्छ नि त होइन, रगतको कमी हुन दिँदैन होइन, अनि बच्चाको मस्तिष्क मेरुदण्डको विकासको निम्ति पनि यो एकदमै जरुरी छ। बच्चाको विकास, पेटभित्र भएको बच्चाको विकास चाहिँ यो आइरन फोलिक एसिड जुन चाहिँ छ यो स्वास्थ्य कर्मीले दिनुहुन्छ होइन, डाक्टरले लेखिदिएको हुनुहुन्छ। अनि त्यही कारण चाहिँ जहिले पनि हामी नियमित डाक्टरको सरसल्लाहमा चाहिँ बस्नु पर्यो। अनि अहिले त गाउँघरमा

0: आशाकर्मीहरू हुनुहुन्छ, उहाँहरूले पनि नियमित कस्तो छ स्वास्थ्य भनेर देखरेख गर्न आउनुहुन्छ, आउनुहुन्छ, हेरचाह गर्नुहुन्छ, अनि स्वास्थ्य कर्मीले दिएको आइरन फोलिक एसिडहरू चाहिँ नियमित रूपमा चाहिँ खानुपर्छ।
1: हजुर हजुर। र अर्को प्रश्न के छ भने इन्चुल्ठी भाइ,
0: हजुर,
1: गर्भवती महिलाले चाहिँ टिकाकरण लगाउनु चाहिँ किन एकदमै जरुरी छ?
0: हेर्नुहोस्, अब गर्भवती महिला जो पनि हुनुहुन्छ उहाँहरूले चाहिँ स्वास्थ्य परीक्षण गरेर होइन डाक्टरको परामर्श अनुसारले बच्चालाई र आफ्नो शरीरको ख्याल राख्नुको लागि चाहिँ डाक्टरले नै परामर्श दिनुहुन्छ यो यो खोप लाउनु भनेर। आजको दिनमा हामीले आफै
2: आफ्नो
0: मन ज्ञानले गर्नु हुँदैन पनि। कतिपय अब बिमारी हुँदाखेरि गर्भवती महिलाले कतिपय दबाई खानु हुँदैन
2: भन्ने,
0: जस्तै ज्वरो आयो यो ट्याब्लेट खाइहाल्छु, यो दबाई खाइहाल्छु, म जिउ दुख यो खाइहाल्छु गर्नु हुँदैन। अनि त्यही कारण चाहिँ हामीले डाक्टरको परामर्श लिएर अस्पताल गएर नियमित जाँच गरेर अनि डाक्टरको परामर्श बिना चाहिँ कुनै पनि दबाई नलिने, औषधि नलिने अनि खोप पनि नलिने, अनि आशाकर्मीहरूले घरमै आएर नियमित स्वास्थ्य परीक्षणहरू गरिदिनुहुन्छ, उहाँहरूको कुरा सुन्ने, त्यो गर्यो भने चाहिँ एकदमै गर्भवती महिलाको स्वास्थ्य चाहिँ सुधार हुन्छ अनि बच्चा पनि स्वस्थ जन्मिन्छ।
1: ठिक हो, राम्रो कुरा हो नि चुल्टे भाइ। अनि अर्को कुरो के सोध्न मन लाग्यो भने नि,
2: हजुर हजुर,
1: गर्भवती महिलाले सरसफाई चाहिँ के कस्तो प्रकारले अप्नाउनु पर्छ त्यो पनि बताइदिनुहोस् न।
2: हजुर हजुर। अब के छ भन्दाखेरि हामीले गर्भवती महिलालाई चाहिँ जस्तो अब गर्भवती घरमा कोही पनि महिला छ भने हामीले घरको सरसफाई पनि एकदमै ध्यान राख्नुपर्छ।
1: हजुर।
2: अब सफा वातावरणमा राख्ने, गर्भवती महिलालाई शान्त वातावरणमा राख्ने है, शुद्ध खानेपानीको प्रयोग गर्ने र गर्भवती महिलाले शुद्ध खानेपानीको नि प्रयोग गर्ने त्यसमा पनि ध्यान राख्नु पर्यो।
1: ज्यू ज्यू।
2: र अर्को कुरो हो फोहोर व्यवस्थापन पनि हामीले गर्नु पर्यो,
1: विशेष गरेर नि कान्छीमा दिदी।
2: हजुर।
1: गर्भवती महिलाले चाहिँ व्यायाम गर्न मिल्छ कि मिल्दैन होला?
0: अब व्यायाम गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा चाहिँ पछि गरौँला।
2: हजुर।
0: यहाँ धर्मा दिदीले छिमेकीको बुहारी चाहिँ एकदमै गर्भवती भएको छ भनेर भन्नुहुँदै थियो, उहाँले सोधेको सोधेको
2: नि,
0: तर यो कुराहरू चाहिँ हामी अगाडि गर्नेछौँ। त्योभन्दा अगाडि चाहिँ अलिकति गीत सुन्ने, मनोरञ्जन गर्ने जस्तो पनि लाग्यो
2: तपाईँले
1: बोल्दा बोल्दा घाँटी पनि सुक्यो,
2: तपाईँलाई झन् खोकी पनि लाग्दो रहेछ, बरु यसो अघि ल्याएको तातो पानी यसो पिउँदै गर्नुहोस्, त्यतिन्जेलसम्म चाहिँ हामी गीत सुनौँ।
1: हुन्छ, सुनौँ।

0: रमाइलो भयो, आनन्द भयो, यसरी गीत सुन्नु पर्छ। गीत त जति सुने त्यति सुन्न मन लाग्छ, तर के गर्नु, कुराकानी पनि गर्नै पर्यो। कुराकानी भन्दा पनि अघि तपाईँले यो गर्भवती महिलाले चाहिँ व्यायाम गर्न मिल्छ कि मिल्दैन भन्नु हुँदै थियो, त्यो अगाडि गीत पनि सुनिहाल्यौँ। अब गीत सुनिसकेपछि म तपाईँले यो बताउँछु कि अब मिल्छ, यसमा व्यायाम गर्न मिल्छ, तर हल्का सुरक्षित व्यायाम चाहिँ गर्नु पर्यो डक्टरको सल्लाहमा है। फेरि अनि जस्तो उपयुक्त व्यायाममा चाहिँ दैनिक 20-30 मिनट हिँड्नु पर्यो, हल्का स्ट्रेचिङ गर्न मिल्छ, अनि गर्भवतीको लागि चाहिँ सुरक्षित योग पनि छ, योग पनि गर्नु पर्यो है। अनि गर्भवती महिलाहरूको लागि चाहिँ सुरक्षित योग चाहिँ अब विशेषज्ञहरूको सल्लाह अनुसार चाहिँ हामीले गर्नु पर्यो है। यसमा के गर्नुपर्ने के नगर्नुपर्ने भन्दाखेरि चाहिँ अब नगर्नुपर्नेमा चाहिँ के छ भन्ने, भारी तौल उठाउनु भएन, उफ्रिनु भएन, दौडिनु भएन, चोट लाग्ने सम्भावना पनि हुनसक्छ। त्यसले गर्दाखेरि एकदम विशेषज्ञहरूको योग विशेषज्ञहरूको सरसल्लाहमा मात्रै हामीले योगहरू पनि गर्नुपर्छ है।
1: हजुर हजुर, अनि व्यायामको कुरा त बताइहाल्नु भयो है। अनि त्यस्तै प्रकारले गर्भवती महिलाले चाहिँ कति आराम गर्नुपर्छ दिनमा, कति आराम चाहिँ रातमा गर्नु पर्यो, त्यो पनि त जान्नु पर्यो होइन कान्छीमाई दिदी?
0: हजुर हजुर,
1: यो सबै कुरो जानेर मैले यसो गाउँमा गएर
2: बताइदिनु
1: सक्यो भने चाहिँ एकदमै राम्रो।
2: अब हेर्नुहोस् है, गर्भवती महिलाले दिनमा केही समय त आराम गर्नुपर्छ, अनि राति चाहिँ तपाईँको 8-9 घन्टा चाहिँ सुत्न चाहिँ एकदमै राम्रो मानिन्छ।
1: ए हजुर,
2: अनि देब्रेपट्टि फर्केर सुत्नु पनि भन्छ कतिले होइन,
0: डक्टरले पनि भन्नुहुन्छ,
2: त्यो भन्नुहुन्छ। अनि धेरैवटा कुरा चाहिँ कसो छ भने आराम पनि गर्नुपर्छ, साथसाथै चिकित्सकको सल्लाहमा यहाँ कान्छीमा दिदीले भनिहाल्नु भयो, विशेषज्ञको सल्लाहमा अब योगहरू, यो हल्का एक्सर्साइजहरू, यो व्यायामहरू गर्दा चाहिँ मिल्छ। अनि अब आराम गर्ने त कुरा गर्नुभयो है, गर्भावस्थामा के गर्नु हुँदैन भन्ने कुरा पनि म तपाईँलाई बताइदिन्छु है। हजुर हजुर, विशेष गरी धुम्रपान मदिरा सेवनहरू गर्नु हुँदैन भनेर अघि कान्छीमा दिदीले पनि भन्नु, यो चाहिँ एकदमै गर्नै भएन, डाक्टरको सल्लाह बिना कुनै औषधि खानु हुँदैन, अघि मैले भनिहालेको थिएँ
1: तपाईँ
2: होइन, कुनै पनि टाउको दुख्यो यो भयो त्यो भयो म दबाई खान्छु, अब साधारण त अरू दिनको जस्तो हुँदैन, अब आफ्नो पनि ध्यान राख्नु पर्यो, साथसाथै आफ्नो बच्चाको पेटमा भएको बच्चाको पनि ध्यान राख्नु पर्यो। अनि धेरै भारी कामहरू गर्नु हुँदैन, जबरजस्ती काम गर्नुपर्छ, यो गर्नुपर्छ, यसो गर्यो भने हुन्छ भनेर आफ्नै मन परि गर्नु भएन। अनि भोकै बस्नु पनि हुँदैन, अनि भोकै बस्दाखेरि चाहिँ बच्चालाई पनि असर गर्छ, अनि गर्भवती महिलालाई पनि असर गर्छ।
1: हजुर हजुर,
2: अनि अत्याधिक तनाव, मान्छेको दुनियाँभरको सोच आउँछ नि त, तनाव पनि अत्याधिक लिनु भएन, यो कुराहरूमा चाहिँ हामीले घरको मान्छेले पनि ध्यान दिनु पर्यो,
0: तनावदेखि चाहिँ मुक्त पनि रहनु
2: पर्यो, घरको मान्छेले पनि ध्यान दिनु पर्यो कि गर्भवती महिलालाई यो तनाव दिनु हुँदैन, यो काम गराउनु पर्छ, यो काम गराउनु हुँदैन भनेर। विशेष गरी गर्भवती महिलाले मात्रै होइन, जुन घरमा गर्भवती महिला हुनुहुन्छ त्यो घरको परिवारले पनि यो सम्पूर्ण कुरा जानेको चाहिँ राम्रो। हजुर हजुर,
1: विशेष गरेर नि कान्छीमाई दिदी,
0: हजुर
1: यो गर्भवती महिलामा चाहिँ कुन लक्षण देखियो भने चाहिँ तुरन्त अस्पताल चाहिँ जानुपर्ने हो।
0: यसमा के आउँछ भन्दा धनमय बहिनी, हामीले अब जस्तो गर्भवती महिला छ भने यो कुन लक्षण देखा पर्दा भन्नुभयो नि, यसमा चाहिँ जस्तो कि अब बेसी रगत बग्नु होइन, हात खुट्टा अनुहार एकदमै सुन्निनु, तीव्र टाउको दुखाइ, एकदम टाउको दुखेको दुखेकै हुनु, धमिलो देखिनु, अनि पेटमा एकदम दुखाइ हुनु र ज्वरो आउनु, बच्चा चल्नु कम हुनु, नचल्नु भनौँ न अब यसमा, यो देख्यो भने चाहिँ हामीले झट्ट चाहिँ डक्टरकोमा जानु पर्यो। अब यसरी बच्चा चल्नु छोड्यो अथवा कम भयो भने चाहिँ हामीले डक्टरसँग चाहिँ सम्पर्क गरेर झट्ट भन्दा झट्ट घरमा नबसेर चाहिँ डक्टरकोमा गएर देखाइहाल्नु पर्यो है,
1: लक्षणहरू देख्नु भएन।
0: हजुर हजुर ज्यू,
1: अनि विशेष गरेर गर्भवती महिलाले मानसिक स्वास्थ्यमा पनि त ध्यान दिनु पर्यो है, यो मानसिक स्वास्थ्यको हेरचाह चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ होला?
2: अब हेर्नुहोस् है, हामी सबैले अब केवल गर्भवती महिला मात्रै होइन, घरको परिवार सबै पहिले चाहिँ सकारात्मक सोच राख्ने, किनभने त्यो परिवारको वातावरणले पनि धेरै असर गर्छ।

0: ठीक हो अनि सकारात्मक सोच राख्ने अब परिवारबाट सहयोग पाउनु पर्यो होइन एकदमै त्यो परिवार एकदमै एकाअर्कामा आपस्तमा मेलमिलापहरू छ भने तनाव कम हुन्छ तनाव कम गर्ने पर्याप्त रूपमा आराम गर्ने मौका दिनु पर्यो कस्तो छ भने जस्तै बिरामी पर्दाखेरि पनि घरमा जति पनि महिलाहरू हुनुहुन्छ उहाँहरूले कामै गर्नुपर्ने स्थिति पनि छ त्योहरू गराउनु भएन अब त्यो स्थितिमा गर्भवतीको गर्भवती भएको समयमा आराम गराउने अनि
1: मान्छेहरूले सहायता गर्नु पर्यो नि त
0: अनि स्वास्थ्य कर्मीहरूसँग चाहिँ परामर्श गर्दै जानुपर्छ यो स्थिति छ त्यो स्थिति सानो कुरा केही भयो भने पनि अहिले त आशा कर्मीहरू स्वास्थ्य कर्मीहरू गाउँ घरमै हुनुहुन्छ उहाँहरूसित जोगाजोग राख्नु पर्यो अनि विशेष गरी भन्नुपर्दा चाहिँ गर्भ अवस्थामा चाहिँ नियमित स्वास्थ्य जाँच राख्नु पर्यो पौष्टिक खानाहरू खानु पर्यो खोप डाक्टरको सरसल्लाहमा लगाउनु पर्यो सरसफाइमा ध्यान दिनु पर्यो पर्याप्त आराम गर्नु पर्यो हल्का व्यायाम गर्नु पर्यो भन्ने सबै कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ है दिदी अब कतिपय समयमा कुनै असामान्य लक्षणहरू देखिएमा घरमा बस्नु भएन ला यो ठिक भइहाल्छ होला आफै भन्नु भएन तुरन्तै स्वास्थ्य केन्द्रमा जानु पर्यो अस्पतालमा सम्पर्क गर्नु पर्यो त्यो गर्दाखेरि चाहिँ के हुन्छ भने आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्छ सुरक्षित हुन्छ अनि त्यो कारण चाहिँ हामीले चाहिँ एकदमै यो जति पनि कुराहरू गऱ्यौँ यो विषयमा चाहिँ अब धनमाया दिदीले बताउनु
1: पर्यो हुन्छ नि मात्र कहाँ हो र चुल्ठे भाइ हेर्नुहोस् है धनमाया बहिनी अब आमा स्वस्थ रह्यो भने मात्र उसको गर्भमा बढिरहेको शिशु पनि एकदम स्वस्थ हुन सक्छ किनकि अब आमाको शरीरबाट गर्भमा भएको शिशुले पनि पौष्टिक तत्त्व पाउने गर्छ र आमा आफै रोगी भयो भने त्यो गर्भमा बढिरहेको शिशु पनि अवश्य नै रोगी हुन्छ होइन त्यसैले अब गर्भवती महिलाको चाहिँ अब दैनिक भोजन अघि भोजनको कुरा पनि हामीले गर्यौँ एकदमै ध्यान दिनु पर्यो घरको परिवारले त्यस्तै प्रकारले गर्भवती महिलाको हेरचाहमा पनि थुप्रै कुरोहरू हामीले गर्यौँ खानापिनाको कुरा गर्यौँ सरसफाइको कुरा हजुर हजुर अनि टिकाकरणको कुरा गर्यौँ अनि गर्भवती महिलाले लुगा फाटा पनि एकदमै सफा लाउनु पर्यो हजुर अनि यस्तै प्रकारले अर्को एउटा महत्त्वपूर्ण के हो भने निन्द्रा एकदमै निन्द्रा चाहिँ राम्रोसँगले लाग्नु पर्यो
2: हजुर
1: डक्टरसँग सल्लाह गर्नु पर्यो अब निन्द्रा लागेन भने किन निन्द्रा नलागेको है आफ्नो खुसीले दबाई पानी अघि यहाँ चुल्ठे भाइले भन्नुहुँदैथ्यो खानु भएन अनि गर्भवती महिला चाहिँ दैनिक 8 घन्टा सुत्नु पर्यो अनि दिनमा दिउँसो भोजन खाए पश्चात चाहिँ कम्तीको पनि 2 घन्टा चाहिँ आराम गरेको चाहिँ राम्रो
2: हजुर
1: गर्भवती महिलाले त्यसरी नै अब यो हामीले जस्तो अब गर्भवती महिलाले यो आइरनको दबाई खाँदा कतिलाई पाइखाना कडा हुने पनि हुन्छ है र पाइखाना कडा हुनु नदिनुको लागि चाहिँ कब्जियत रोक्नुको लागि हामीले प्रशस्त मात्रामा चाहिँ पानी पिउनु पर्यो अनि व्यायाम पनि जरुरी छ जसको निम्ति चाहिँ घरमा हल्का हल्का कामहरू गर्नु सकिन्छ गोरुङ गोरुङ काम गर्नु भएन गोरुङ गोरुङ चिजहरू उठाउनु भएन यहाँ चुल्ठे भाइले पनि भन्नु हुँदै थियो
0: र यसरी अब एउटा गर्भवती महिलाको हेरचाह गर्यो भने अवश्य पनि आमाको पूर्ण स्वास्थ्य भयो भने कुनै असुविधा हुँदैन अनि स्वस्थ शिशुको पनि जन्म हुन्छ आमा स्वस्थ भयो भने शिशु पनि स्वस्थ हुन्छ अनि यसरी अब एउटा परिवारमा एउटा नयाँ पाहुना भनौँ न होइन एउटा शिशु चाहिँ स्वस्थ जन्मोस् स्वस्थ होस् आमा र शिशु दुवै स्वस्थ होस् भन्नुको निम्ति चाहिँ हामीले यो सम्पूर्ण कुराहरू चाहिँ ध्यान दिनुपर्छ है धनमाया दिदी
2: राम्रो कुरा बताउनु भयो कान्छीमाई दिदी चुल्ठे भाइ आज तपाईँहरूले मैले अब यो गर्भवती महिला सम्बन्धी नै तपाईँहरूलाई सोधेको थिएँ कस्तो प्रकारले हेरचाह गर्नुपर्ने खानपानमा कसरी ध्यान दिनुपर्ने सरसफाइमा कसरी ध्यान दिनुपर्ने सबै कुरो सोधेको प्रश्न तपाईँहरूले एकदमै राम्रोसँगले खुलस्त पारेर जानकारी दिनुभयो अघि मैले भने नि गाउँमा गर्भवती गाउँमा सानो बुहारी गर्भवती भएको छ भनेर भनेको थिएँ नि कान्छीमा तपाईँले पनि चिन्नुहुन्छ उहाँलाई चाहिँ अब गएर सबै यो जानेको बुझेको कुरोहरू बताइदिनु पर्यो
1: बताइदिनुहोस् न अब यसरी बताइदियो भने उहाँलाई धेरै कुरोहरू राम्रो हुन्छ
2: हो नि
1: होइन एउटा स्वस्थ शिशुको जन्म हुन्छ त्यसले गर्दाखेरि हामीले गाउँघरमा पनि यसो बताइदिनुपर्छ है जानेको बुझेको कुराहरू ल त कुराकानी त हामीले धेरै नै गर्यौँ यहाँ धनमाया बहिनीले पनि बुझेछ निकै खुसी लाग्यो चुल्ठे भाइ
0: हजुर हजुर हजुर अब धनमाया दिदीले बुझ्ने साथ

0: तपाईले धेरै कुरा बुझ्नु भयो।
1: ज्यू ज्यू, धेरै कुरा बुझे नि
0: हजुर। अब यसरी बुझ्यो भनेपछि त निकै खुसी लाग्यो हौ बिरे भाइ। अब यो खुसीमा
2: ए
0: निकै खुसी लाग्यो चुल्ठे भाइ। अब यो खुसीमा यहाँलाई पनि खुसी पार्नु पर्छ होला।
2: ए भनेपछि तपाईले भन्नु खोज्नु भयो मनोरञ्जन गरौँ
1: समय छ भने त गीत सुन्नु पर्छ नि।
2: लु सुनाउन त
0: लु सुनाउ
1: हजुर। आहा कान्छीमा दिदी चुल्ठे भाइ साह्रै रमाइलो गीत सुनाउनु भयो
0: हजुर।
1: के गर्नु अब गीत सुन्दा सुन्दै मनोरञ्जन गर्दा गर्दै घरतिर पो लाग्नु पर्ने
0: हजुर। म त अझै सुनौ पो भन्दै थिएँ गीत, तर के गर्नु अब समय छैन भनेपछि त बसिरहने कुरो आएन। लु आजलाई चाहिँ खै त्यो ए यो धनको पोको रहेछ। लु तपाईँको
1: बटलहरू
0: हजुर, यो मेरो लट्ठी पनि छ। लु जाउँ त
2: जाउँ।

सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरले आज तादोङ पाँचमाल स्थित सरस्वती डोल्मा मन्दिरमा आयोजित एक आध्यात्मिक समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। यस अवसरमा राज्यपालले वैदिक अनुष्ठानका साथ मन्दिर परिसरमा द्वादश ज्योतिर्लिङ एवं भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा अनुष्ठानमा सहभागिता जनाउँदै प्रतिमाको अनावरण गर्नुभयो। कार्यक्रममा क्षेत्रका विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जीटी ढुङ्गेल, मन्दिर समितिका प्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू र स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम विधानसभाको बैठक 20 जुलाई 2026 पुनः आयोजन हुने भएको छ। सिक्किम विधानसभाका सचिव ललित कुमार गुरुङद्वारा जारी आधिकारिक अधिसूचना अनुसार सिक्किम विधानसभाको कार्य सञ्चालन तथा कार्यव्यवस्था नियमावलीको नियम 16 प्रदान गरेको अधिकार प्रयोग गर्दै विधानसभा अध्यक्ष मिङमा नर्बु शेर्पाले उक्त बैठक पुनः आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय लागू पदार्थ दुरुपयोग तथा अवैध कारोबार विरुद्धको दिवसको अवसरमा सिक्किम सरकारको सामाजिक कल्याण विभागले चिन्तन भवनमा आज राज्य स्तरीय कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको मुख्य अतिथिका रूपमा विधायक एवं विद्युत विभागका सल्लाहकार सञ्जित खरेल उपस्थित हुनुहुन्थ्यो। उहाँले नशामुक्त सिक्किम अभियान अन्तर्गत विभागले गरेको प्रयासको प्रशंसा गर्दै लागू पदार्थ दुरुपयोगलाई परिवार, शिक्षा, जीविकोपार्जन र युवा पुस्ताको भविष्यसँग सम्बन्धित बहुआयामिक सामाजिक चुनौतीको रूपमा वर्णन गर्नुभयो। सामाजिक कल्याण विभागकी सचिव सरिका प्रधानले विभागका विभिन्न पहलहरू, सहयोगी कर्मचारी, सहयोगी साथी, सहयोगी मित्र बारे जानकारी दिँदै प्रमाणमा आधारित रणनीतिहरू अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी सोरेङ जिल्लामा पनि आज आयोजित नशामुक्त भारत अभियान अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा प्रतिज्ञा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सोरेङका पुलिस अधीक्षक, एसडीएम, एसडीपीओ लगायत विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो। केन्द्र सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देश अनुसार 1 देखि 30 जुन 2026 मनाउँदै आएको खेत बचाउ अभियान अन्तर्गत आज छुजाचिन तथा रोलेप लामातिन ग्राम पञ्चायत इकाइमा किसान सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रम कृषि तथा बागवानी विभागले कृषि विकास केन्द्र र आत्माको सहकार्यमा आयोजना गरेको हो। यस अवसरमा स्थानीय पञ्चायत उपाध्यक्ष श्री मोहन गुरुङले किसानलाई कृषि भूमि सुरक्षित राख्न र दिगो खेतीपाती अभ्यास अपनाउन आग्रह गर्नुभयो। कृषि विज्ञहरूले कृषि बागवानी योजना, भविष्य तथा माटो उर्वरता व्यवस्थापनबारे जानकारी दिनुभएको थियो। नरबहादुर भण्डारी सरकारी कलेज तादोङको भौतिक शास्त्र विभागमा उच्च प्रदर्शन कम्प्युटेसनल एसपीसी सुविधा स्थापना गरिएको छ।

0: यो सुविधा माननीय लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको सांसद सदस्य स्थानीय क्षेत्र विकास योजना एमपी ल्याड अन्तर्गत स्थापना गरिएको हो। एसपीसी सुविधा स्थापनाले भौतिकशास्त्र विभागको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सिक्किम राज्य सहकारी ब्याङ्कको 27 वार्षिक साधारण सभा आज सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै ब्याङ्कका अध्यक्ष डुक पिन्चो काल्योनले आर्थिक वर्ष 2025-2026 ब्याङ्कले 9,54,05,000 रुपियाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो। उक्त नाफामध्ये 86,03,650 रुपियाँ लाभांशका रूपमा शेयरधारकहरूलाई वितरण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा आर्थिक वर्ष 2025-2026 उत्कृष्ट कार्य सम्पादन गर्ने 3 बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कार पनि प्रदान गरिएको थियो। सिक्किममा पहिलो पटक सिक्किम राइफल एसोसिएसनद्वारा सुटिङ ट्यालेन्ट हन्ट 2026 आयोजना गर्ने भएको छ। यो कार्यक्रम विशेष गरी सिक्किम पुलिस आइआरबी तथा एसएपीका कर्मचारीहरूको सहभागिताका निम्ति लक्षित गरिएको छ। सिक्किम राइफल एसोसिएसनका अध्यक्ष सञ्जय बुढाथोकीले प्रहरी महानिरीक्षक अक्षय सचदेवासँग भेट गरी कार्यक्रमको विस्तृत योजना र उद्देश्यबारे छलफल गर्नुभएको थियो। प्रतियोगिताको अन्तमा शीर्ष 2 तथा 2 निशानेबाजलाई छनौट गरी सँगको स्कलरसिप योजना अन्तर्गत प्रशिक्षण दिने प्रावधान मिलाइने बताइएको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
1: गान्धो केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा। र सुनोस् आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलागी अनि 7:15 सुसंगम भूटानी कार्यक्रम। 7:45 8 युवावाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू अनि 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 9:15 स्पटलाइट, 9:30 वार्ताको अखिल भारतीय कार्यक्रम अनि अन्त्यमा राति 10 विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:22 भने शुरूआत गर्नेछौ कार्यक्रम अर्चनाबाट 6:30 विषय प्रेमको शक्ति अन्तहीन हुन्छ। यसरी नै बिहान 7:05 शुभ प्रभात बिहानी सूचनाको साथमा आधुनिक गीतहरू, बिहान 7:35 संगीत प्रवाह, 8:30 रंग बिरंगको संसार, विषय सुमन कल्याणपुरको जीवनी कार्यक्रम योजना, बिहान 8:45 विषय रहेको छ दिव्याङ्गजन स्वावलम्बन योजना। यसरी नै बिहान 9:02 हिन्दी गजल, 9:30 कार्यक्रम रूपक जसमा विषय रहेको छ मानव तस्करीको जालोभित्र समाज। यसै गरी बिहान 10:02 हेलो खरसाङ, पूर्वाह्न 11:05 नेपाली आधुनिक गीत अनि 11:30 हिन्दी गीतहरू, समय 12:05 यहाँको प्रिय कार्यक्रम तपाईँको अनुरोधमा, मेलोडी टाइम 12:30 अनि 1:02 तिब्बती कार्यक्रम। यसै गरी दिउँसो 2:30 सुनाउनेछ केही लोक तथा आधुनिक गीतहरू, 3 हिन्दी फिल्मी गीतहरू, 3:20 गीत संगीत, अपराह्न 4 कार्यक्रम हिन्दी सिकाऊ जसमा श्रोताले सुनाउनेछ विषय शिक्षापद कहानी, असली धन सन्तोष और कर्म, अनि 4:30 शिक्षा ज्योति जसमा सुनाउनेछ ग्रेट पर्सनालिटी हेलेन केलर बारे वार्ता। यसरी नै साँझ 5:05 जय जवान अनि 5:30 कर्सन कलिङ अल चिल्ड्रेन, 6:10 कार्यक्रम गाउँले सभा, 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7 साप्ताहिक कार्यक्रम डाक पुतली, भुटानी कार्यक्रम 7:45, 8 हिन्दी फिल्मी गीतहरू अनि 8:30 कार्यक्रम पार्वतीय ध्वनि जसमा यहाँले सुन्न पाउनुहुनेछ विविध कलाकारहरूको शर्मा शेर्पा लोकगीतहरू। यस बाहेक समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू। क्रमैले 9:15 स्पटलाइट, 9:30 विज्ञान भारती अनि सभाको अन्तमा राति 10 राष्ट्रिय संगीतमय कार्यक्रम। यतिन्जेल सुन्नुभयो आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने।

कार्यक्रमहरुको छोटो जानकारी। मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 2 तारिक जुलाई सम्म सिक्किम लगायत पश्चिम बंगालको निम्न हिमालय अञ्चलको धेरै जसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति, अहिलेलाई पूरा भयो।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र सुनोस् यस केन्द्रबाट प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्तरको संग्रहालय निर्माण गरिने घोषणा गर्नुभएको छ। शहरी विकास तथा नगर प्रशासन राज्य मन्त्री अग्निमित्र पलले दुर्गापुर स्थित केन्द्रीय यान्त्रिकी अभियान्त्रिकी अनुसन्धान संस्थानको भ्रमण गर्नुभयो। आज आशुरा ए मोहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। अनि जिटिएका उपमुख्य कार्यपाल राजेश चौहान सहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विद्रोही बनेका चारजना सभासदहरूले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बंकिमचन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। यस वर्षको महत्त्वलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, वन्दे मातरमको 150 वार्षिकोत्सव भारतले मनाउँदैछ। श्री मोदीले वन्दे मातरम मार्फत बंकिमचन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसरी नै गृहमन्त्री श्री शाहले आफ्नो अमर कृति आनन्द मठ मार्फत बंकिमचन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। पश्चिम बङ्गालमा साहित्यकार बंकिमचन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्ती मनाइँदैछ। बंकिमचन्द्र चट्टोपाध्यायको जन्म 1838 आजको दिन पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्ला स्थित नैहाटीको कठलपारामा भएको थियो। उहाँले राष्ट्रिय गीत वन्दे मातरम रचना गर्नुभएको थियो। वन्दे मातरमले स्वतन्त्रता आन्दोलनको क्रममा स्वतन्त्रता सेनानीहरूलाई प्रेरित गरेको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने घोषणा गर्नुभएको छ। कोलकाताको कलेज स्ट्रिटमा साहित्यकार बंकिमचन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै श्री अधिकारीले भन्नुभयो, राज्य सरकारले आफ्नो बजेटमा वन्दे मातरमको 150 वर्ष पूरा भएको सम्झनामा राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने घोषणा गरेको छ।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यको पूर्व तृणमूल सरकारको कार्यकालमा तुष्टिकरण, भ्रष्टाचार र भाइ भतिजावादका कारण पश्चिम बङ्गाल पछौटे भएको थियो। उहाँले भन्नुभयो, बङ्गालमा अब राष्ट्रवादी सरकार आएको छ र राष्ट्रिय हितसित मिल्दोजुल्दो सबै पहलहरू गरिनेछ। यस अवसरमा मुख्यमन्त्रीले कोलकाताको तारातला क्षेत्रमा निर्माण

0: गोदाम भत्किएको घटनाको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, दुर्घटना स्थलमा मलबा हटाउने कार्य निर्वाध रूपमा जारी छ र राहत र उद्धार प्रयासहरू युद्ध स्तरमा भइरहेको छ। समाचार कक्षबाट म रोशनी छेत्री।
1: कोलकाताको तारातल B2 ट्रान्सपोर्ट डिपो रोडमा निर्माणाधीन गोदामको छत भत्किँदा मृत्यु हुनेहरूको संख्या 15 पुगेको छ। दुर्घटनाको लगभग 2 दिनपछि राहत र उद्धार कार्य जारी छ। 18 जना घाइते व्यक्तिहरूलाई हाल SSKM अस्पतालमा भर्ना गरिएको छ। परिवारका सदस्यहरूले आफ्ना प्रियजनहरू अझै पनि भग्नावशेष मुनि फँसेको हुन सक्ने दावी गरिरहेका छन्। उद्धार कार्य को एक भागको रूपमा आज बिहान रेलवे ग्यास काट्ने मेसिनहरू प्रयोग गरेर फलामका बिमहरू काट्ने काम गरिएको थियो। साथै थर्मल राडर प्रयोग गरेर भग्नावशेष मुनि फँसेका मानिसहरूलाई खोज्ने प्रयास भइरहेको छ। प्रशासनले सबै सम्भावित स्थानहरूको पूर्ण खोजी नभएसम्म राहत तथा उद्धार कार्य जारी रहने बताएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। शहरी विकास तथा नगर प्रशासन राज्य मन्त्री अग्निमित्र पलले दुर्गापुर स्थित केन्द्रीय यान्त्रिक अभियान्त्रिकी अनुसन्धान संस्थानको भ्रमण गर्नुभयो। राज्यमन्त्री अग्निमित्र पलले केन्द्रले प्रदान गरेको प्रविधिको उपयोग गर्न विगतको राज्य सरकार असफल भएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, पहिला मानिसहरूलाई केन्द्र सरकारले बङ्गाललाई वञ्चित गरिरहेको विश्वास गरिरहेको थियो, तर अब उनीहरूले डबल इन्जिन सरकारको आह्वानको पछाडिको औचित्य बुझेका छन्।
2: राज्यमन्त्री अग्निमित्र पलले भन्नुभयो, CMERIको आधुनिक प्रविधि राज्यमा सञ्चित फोहोर र ठोस फोहोरको लामो समयदेखिको समस्यालाई सम्बोधन गर्न प्रयोग गरिनेछ। उहाँले बताए अनुसार प्लास्टिकको फोहोरबाट इन्धन उत्पादन गर्ने, जैविक फोहोरबाट मल बनाउने, सुकेका पातहरूबाट वैकल्पिक इन्धन दिने र भग्नावशेषबाट कम लागतको इँटा बनाउने जस्ता प्रविधिहरू विभिन्न नगरपालिका निकायहरूमा लागू गरिनेछ। उहाँले राज्य सरकारले पहिला केन्द्रको अनुसन्धान र प्रविधिलाई व्यवस्था गरेको भए पनि केन्द्र र राज्य बीचको समन्वय मार्फत आधुनिक फोहोर व्यवस्थापन प्रणाली विकास गर्न पहलहरू भइरहेको बताउनुभयो। राज्य सरकारले जग्गा प्रदान गर्नेछ, जबकि CMERIले प्राविधिक विशेषज्ञता र आवश्यक सहयोग प्रदान गर्नेछ। उहाँले भन्नुभयो, यस प्रविधिको आधारमा पुरानो जम्मा भएको फोहोरको प्रशोधन केन्द्रहरू स्थापना गरिनेछ। यी केन्द्रहरूमा प्लास्टिक, धातु जैविक र निर्माण फोहोरलाई छुट्याएर पुनः प्रयोग गरिनेछ। यो पहलले पर्यावरण प्रदूषण कम गर्ने अपेक्षा गरिएको छ र राजस्व उत्पन्न गर्ने अवसरहरू पनि सृजना गर्नेछ। सारण मगर, आकाशवाणी समाचार, खरसाङ।
1: उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामिनाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआइआरमा 8 जना अभियुक्तहरूलाई पक्राउ गरेर न्यायिक हिरासतमा पठाएको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल SIT को सिफारिसपछि श्रीराम जन्मभूमि पुलिस थानामा यो एफआइआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्ण मोहनले उजुरी दर्ता गर्नुभएको थियो। SIT ले मङ्गलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। यसैबीच राम मन्दिर ट्रस्टका महासचिव सम्पत राई अनि ट्रस्टी अनिल मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन्। आज आशुरा ए मुहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसेन र उनका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिएको थियो। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिँदैछ। यसरी नै दार्जिलिङ, खरसाङ अनि कालेबुङमा पनि मुस्लिम समुदायले आशुरा ए मुहरम पालन गरेको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका उपमुख्य कार्यपाल राजेश चमनसहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विद्रोही बनेका 4 जना सभासदहरूले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। आज उपमुख्य कार्यपाल राजेश चौहानले GTA का मुख्य सचिव मार्फत राज्यका गृह तथा

खाडी मामिला र मन्त्रालयमा आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ। यसरी नै मिरिक थर्बु डुप्लिन समष्टिका सभासद मिलेश राई, सुकेमाने भन्ज्याङ समष्टिका सभासद उदय देवन अनि टुङ सन्तमेरी समष्टिका सभासद नुरी शेर्पाले पनि आज आफ्नो पदबाट राजीनामा दिएका छन्। यी सभासदहरूले पार्टीभित्र आफूहरूको विचार नमिलेको कारण बताउँदै केही दिन अघि भागो प्रमुखबाट राजीनामा दिएका थिए। यसबाहेक आज नै 43 नम्बर गुरुबथान समष्टिका सभासद रतन कुमार थापाले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। खरसाङ नगरपालिका को सञ्चालनको लागि खरसाङ महकुमा शासकलाई सहयोग गर्न भारतीय जनता पार्टीको तर्फबाट 3 सहयोगीलाई प्रतिनिधिको रूपमा राखिएको छ। प्रतिनिधिहरू क्रमैले विनय प्रसाद, रामकृष्ण शर्मा र निशान्त सुनवार भएको जानकारी भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरूले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बङ्किमचन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्तरको सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नुभएको छ। आज आसुरा ए मोहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदको नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

समय यस बेला बेलुकीको 7 बजी रहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको क्रममा श्रोतालाई सुनाउँदैछौँ कार्यक्रम लोकलहरी अन्तर्गत शोभा प्रधानको स्वरमा लोकगीतहरू।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

यस गीतको अन्त्यसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै पूरा हुँदछ। यो प्रसारण हो आकाशवाणी खरसाङको रवको अघिल्लो कार्यक्रम सुर संगम, जसमा यहाँलाई मनोरञ्जन गराइरहेछौ शर्मिला लखान्द्रीको स्वरमा रहेको आधुनिक गीतहरूबाट।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो केही लोक तथा आधुनिक गीतहरूको प्रस्तुति सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचार प्रथममा गान्तोक केन्द्रको नेपाली अनि त्यसको लगत्तै पछि कलकत्ता केन्द्रको बङ्गला समाचार यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र जोडिरहनुहोस् आकाशवाणीको खरसाङ केन्द्रसित

0: समाचार वन्देना रायबाट सुन्नुहोस्। शुरुमा यस बुलेटिनका मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एनसीओआरडी को दशौं शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको दुई दिने भ्रमणमा हुनुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भन्नुभएको छ, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ। फीफा फुटबल विश्वकप समूह एकको खेलमा नर्वेले आज अबेर राति फ्रान्ससँग खेल्नेछ। समूह एक क्वार्टरको खेलमा इराकले सेनेगलको सामना गर्नेछ। दुवै खेलहरू बिहान 12:30 बजे शुरू हुने निर्धारित छन्। पुरूष हकीमा भारतले आज लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चेक प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। खेल राति 10:30 बजे शुरू हुन निर्धारित छ। गृहमन्त्री अमित शाहले आज लागू औषधको खतराले राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा तथा देशको भविष्यलाई खतरामा पारेको भन्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो। वहाँले यो युद्ध जित्न आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई एउटै मञ्चमा भेला हुन आग्रह गर्नुभयो।
1: मेरा आप सबसे विनम्र आग्रह कि देश के आने वाले 100 वर्ष के भविष्य के लिए सभी सरकारों को एक साथ एक मंच पर आना होगा। सभी विभागों को जनता को गाइड करने वाले संतों को भी जोड़ना पड़ेगा, युवाओं को भी जोड़ना पड़ेगा और युवाओं पर घर में अपना रसूख रखने वाली हमारी मातृशक्ति को भी इसमें जोड़ना पड़ेगा, तभी जाकर इस लड़ाई के खिलाफ हम पूर्णतया सफल हो सकते हैं।
0: श्री शाहले नयाँ दिल्लीमा नार्को समन्वय केन्द्र एनसीओआरडी को दशौं शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो। वहाँले भन्नुभयो, तथ्याङ्कले लागू औषध तस्करी विरूद्धको सरकारको अभियान निरन्तर प्रगति गरिरहेको देखाउँछ। वहाँले लागू औषध अपराधसँग सम्बन्धित जानकारीको समयमै साझेदारीलाई सहज बनाउन लागू औषध नियन्त्रण ब्यूरो एनसीबीले धेरै अनलाइन पोर्टलहरू विकास गरेको बताउनुभयो। बैठकको क्रममा गृहमन्त्रीले विभिन्न सरोकारवालाहरूसँग व्यापक परामर्श गरेर तयार पारिएको लागू औषध नियन्त्रण 2026-2029 सम्बन्धमा दृष्टिकोण पत्र पनि जारी गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको दुई दिने भ्रमणमा हुनुहुनेछ। वहाँ भोलि बेंगलुरूमा नाथ प्रभु श्री क्याम्पे गौडाको 517 जन्म जयन्ती समारोहमा भाग लिनुहुनेछ। श्री राधाकृष्णनले आइतबार राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना दिवस र बेंगलुरूमा लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रमको एक भागको रूपमा आयोजना हुने

नशा मुक्त भारत सम्मेलनमा पनि भाग लिनुहुनेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज भूटानका शिक्षा मन्त्री येजाङ दे थापासित भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री प्रधानले शिक्षकहरूको तालिम, सीप र रोजगारी, डिजिटल शिक्षा र एआई, दिगो पर्यटन, पारम्परिक चिकित्सा र समग्र कल्याणमा छलफल केन्द्रित भएको बताउनुभयो। वहाँले भन्नुभयो, दुवै देशले शिक्षा, नवप्रवर्तन र क्षमता निर्माणका व्यापक मञ्चहरूमा सहकार्य गर्ने अपार सम्भावना छ। दुवै मन्त्रीहरूले शिक्षा, सीप र ज्ञान साझेदारीमा भारत भूटान सहयोगमा जोड़ दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयललाई लण्डनमा आयोजित वार्षिक यूके इण्डिया पुरस्कारमा ब्रिटेन भारत सम्बन्धलाई उन्नत बनाउनमा असाधारण नेतृत्वका लागि विशेष पुरस्कारबाट सम्मानित गरिएको छ। मन्त्रीले

0: केन्द्रीय संस्कृति तथा पर्यटन मंत्री गजेन्द्र सिंह शेखावत ले आज भन्नुभयो एआई अर्थात कृत्रिम बुद्धिमत्ता नवप्रवर्तन पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ। नयाँ दिल्लीमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाद्वारा आयोजित एआई नवप्रवर्तन शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले विकसित भारतको संकल्पलाई साकार पार्न आधुनिक प्रविधि र नवप्रवर्तनले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो। मीडियासँग कुरा गर्दै श्री सिंहले भन्नुभयो कृत्रिम बुद्धिमत्ताले विश्वभरका हरेक क्षेत्रलाई रूपान्तरण गर्न र व्यक्तिहरूको जीवनमा महत्वपूर्ण तरिकाले प्रभाव पार्न तयार छ।
1: आने वाले समय में टूर ऑपरेटर्स की भूमिका को, ट्रैवल गाइड की भूमिका को, डेस्टिनेशन सिलेक्शन की भूमिका में आर्टिफिशियल इंटेलिजेंस अभी से बहुत बड़ा रोल प्ले करने लगी है। भारत जैसा देश जिसकी 10,000 साल से भी ज्यादा की पुरानी कंटिन्यूटी की सभ्यता है, हम अपने सभ्यगत यात्रा को दुनिया के पर्यटकों को आकर्षित करने के लिए एआई बेस्ड कंटेंट बना करके उनको आकर्षित कर सकते हैं, उनके बेहतर अनुभव दे सकते हैं।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा विभिन्न युरोपेली देशका पत्रकारहरूको समूहसँग अन्तर्क्रिया गर्नुभयो। वहाँले उनीहरूसँग भारतमा भइरहेका गहन परिवर्तनहरू, विश्वको वर्तमान उतार चढ़ावको अवस्था र भारत र युरोप बीचको बढ़दो सम्बन्धहरूबारे कुराकानी गर्नुभयो। कोलकाताको तारातला भवन भत्किँदा मृत्यु हुनेको संख्या बढ़ेको छ। घाइतेहरूको कोलकाताको एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्य अझै जारी छ। यस घटनामा पुलिसले एक सरकारी अधिकारी सहित छ जनालाई पक्राउ गरेको छ। राज्य सरकारले हिजो घटनाको अनुसन्धान गर्न विशेष जाँच समिति एसआईटी गठन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउनेहरूका आफन्तहरूलाई 2-2 लाख रूपियाँ र घाइतेहरूलाई 50-50 हजार रूपियाँ दिने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मृत्यु हुनेहरूका आफन्तलाई 10-10 लाख रूपियाँ र घाइतेहरूलाई 1-1 लाख रूपियाँ दिने घोषणा गरेका छन्। फीफा फुटबल विश्वकप समूह एक को खेलमा नर्वेले आज अबेर राति फ्रान्ससँग खेल्नेछ। समूह एक को अर्को खेलमा इराकले सेनेगलको सामना गर्नेछ। दुवै खेलहरू बिहान 12:30 बजे शुरू हुने निर्धारित छन्। यसैबीच इक्वेडोर, आइवरी कोस्ट, नेदरल्याण्ड्स र तुर्कीले प्रतियोगितामा आफ्ना म्याच जितेका छन्। पुरूष हकीमा भारतले आज राति लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। खेल राति 10:30 बजे शुरू हुने निर्धारित छ। यसअघि भएको मुकाबिलामा भारतले पाकिस्तानलाई 4-3 ले पराजित गरेको थियो। भारतीय रेलवे खानपान तथा पर्यटन निगम आईआरसीटीसीले आफ्नो भारत गौरव डिलक्स पर्यटकीय रेलमा डिवाइन ईस्ट टेम्पल टूर शीर्षकको नयाँ पर्यटन प्रस्तुत गरेको छ। 11 दिनको रेल आधारित यात्राले भक्त र यात्रुहरूलाई उत्तर प्रदेश, ओडिशा, पश्चिम बंगाल र झारखण्डका केही सबैभन्दा सम्मानित तीर्थस्थलहरूका साथै सांस्कृतिक रूपमा समृद्ध सम्पदा स्थलहरूको भ्रमण गर्ने अनौठो अवसर प्रदान गर्दछ। यो यात्रा दिल्लीको सफदरजंगबाट शुरू हुनेछ र दिल्ली फर्कन अघि वाराणसी, पुरी, कोणार्क, चिलिका, भुवनेश्वर, कोलकाता, गंगासागर र बैद्यनाथ धामलाई समेट्नेछ। भ्रमण गरिने महत्वपूर्ण स्थलहरू वाराणसीमा काशी विश्वनाथ मन्दिर

0: भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज मादक पदार्थ विरुद्ध संयुक्त युद्धको आह्वान गर्नुभएको छ। अमेरिकामा आयोजित दोस्रो प्याक्स सिलिका शिखर सम्मेलनमा भारतले अन्य 34 देशहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिहरूलाई सुदृढ पार्ने एक पहलमा हस्ताक्षर गरेको छ। इन्डियन रेलवे केटरिङ एन्ड टुरिज्म कर्पोरेसनले नयाँ पर्यटन सर्किट डिभाइन इस्ट टेम्पल टुर सुरु गरेको छ। ओमन नजिकै एक व्यावसायिक जहाजमा भएको आक्रमणपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले आज हर्मुज जल डमरूबाट भएर जाने जहाजहरूको लागि आफ्नो समुद्री सुरक्षा सञ्चालन निलम्बन गरेको छ। अनि भेनेजुएलामा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 589 पुगेको छ। सुन्नुहोस् समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज मादक पदार्थ विरुद्ध संयुक्त युद्धको आह्वान गर्नुभयो। उहाँले मादक पदार्थको व्यापारले देशको सुरक्षा, सामाजिक व्यवस्था, आर्थिक हित र युवाहरूको भविष्यको लागि ठूलो खतरा निम्त्याउने बताउनुभयो। उहाँले आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई यस अभियानमा हात मिलाउन र भाग लिन अपिल गर्नुभएको छ।
2: मेरा आप सबसे विनम्र आग्रह कि देश के आने वाले 100 वर्ष के भविष्य के लिए सभी सरकारों को एक साथ एक मंच पर आना होगा। सभी विभागों को जनता को गाइड करने वाले संतों को भी जोड़ना पड़ेगा, युवाओं को भी जोड़ना पड़ेगा और युवाओं पर घर में अपना रसूख रखने वाली हमारी मातृशक्ति को भी इसमें जोड़ना पड़ेगा, तभी जाकर इस लड़ाई के खिलाफ हम पूर्णतया सफल हो सकते हैं।
1: नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकमा बोल्नुहुँदै श्री शाहले उल्लेख गर्नुभयो, 2004 2014 लगभग 26 लाख किलोग्राम सिन्थेटिक मादक पदार्थ जफत गरिएको थियो, जबकि 2014 यो सङ्ख्या 1,18,00,000 किलोग्राम भन्दा बढी पुगेको छ। उहाँले भन्नुभयो, यी तथ्याङ्कहरूले मादक पदार्थ तस्करी विरुद्ध सरकारको निरन्तर कारवाहीलाई प्रतिबिम्बित गर्दछ। गृहमन्त्रीले उल्लेख गर्नुभयो, स्वापक नियन्त्रण ब्युरोले मादक पदार्थ सम्बन्धी अपराधहरूको बारेमा जानकारीको समयमै साझेदारीलाई सहज बनाउन धेरै अनलाइन पोर्टलहरू सुरु गरेको छ। उहाँले सबै राज्यका मुख्य सचिवहरू र पुलिस महानिदेशकहरूलाई निर्धारित समय सीमाभित्र यी पोर्टलहरूमा लागू औषध सम्बन्धी मुद्दाहरूको विवरण अपलोड गर्ने निर्देशन दिनुभयो। अमेरिकामा आयोजित दोस्रो प्याक्स सिलिका शिखर सम्मेलनमा भारतले अन्य 34 देशहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिहरूलाई सुदृढ पार्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा गरिरहेको पहलमा हस्ताक्षर गरेको छ। आर्थिक वृद्धि, ऊर्जा र पर्यावरणको लागि अमेरिकाको आर्थिक मामिला उप विदेश मन्त्री जेकब हेलबर्गले भन्नुभयो, सहभागी राष्ट्रहरूले एआई युगको लागि विकास समर्थक र नवीनता समर्थक नियामक दृष्टिकोणलाई समर्थन गरेका छन्। श्री हेलबर्गले भारतसँगको साझेदारीलाई अझ गहिरो बनाउने बारे उत्साह व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई 21 शताब्दीको सबैभन्दा महत्त्वपूर्ण मध्ये एकको रूपमा वर्णन गरेका छन्। यस वर्षको फरवरीमा नयाँ दिल्लीमा आयोजित एआई इम्प्याक्ट समिटमा भारत प्याक्स सिलिका संगठनमा सामेल भएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा युरोपेली देशका पत्रकारहरूको समूहसँग अन्तर्क्रिया गर्नुभयो। अन्तर्क्रियाको क्रममा केन्द्रीय मन्त्रीले भारतमा भइरहेको क्रान्तिकारी परिवर्तनहरू, विश्वव्यापी परिस्थिति अनि भारत र युरोप बीचको बढ्दो सम्बन्धमाथि प्रकाश पार्नुभयो। डाक्टर जयशंकरले युरोपेली पत्रकारहरूको भारत भ्रमणले देशको बारेमा उनीहरूको बुझाइ र भारत युरोप साझेदारीको सम्भावना बढाउने विश्वास व्यक्त गर्नुभयो। राजस्व खुफिया निदेशालय डिआरआईले मुम्बई, बेङ्गलुरू

0: र विशाखापट्टनममा सक्रिय संगठित सुन तस्करी सिन्डिकेटको पर्दाफास गरेको छ। वित्त मन्त्रालयले भनेको छ, डीआरआईले धेरै स्थानहरूमा गरिएको कारवाहीको क्रममा 23 करोड रुपियाँ मूल्यको 15 किलो विदेशी मूलको सुन जफत गरेको छ। संगठित सुन तस्करी समूहहरूलाई लक्षित यस कारवाहीको सम्बन्धमा 15 जनालाई पक्राउ गरिएको थियो। अर्को छुट्टै कारवाहीमा डीआईआरले सुरतमा 2 किलो कोकेन जफत गरेको छ र 1 जनालाई पक्राउ गरेको छ। स्वापक औषधि अनि मन प्रभावी पदार्थ अधिनियम 1985 प्रावधान अन्तर्गत अभियुक्तहरू विरुद्ध कारवाही गरिएको छ। गत महिनादेखि निदेशालयले कुल 26 किलो कोकेन जफत गरेको छ र 14 विदेशी नागरिकहरू सहित 22 जनालाई पक्राउ गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। इन्डियन रेलवे केटरिङ एन्ड टुरिज्म कर्पोरेसन आइआरसिटिसीले नयाँ पर्यटन सर्किट डिभाइन इस्ट टेम्पल टुर सुरु गरेको छ। यस यात्राको लागि भारत गौरव डिलक्स पर्यटक रेल प्रयोग गरिनेछ। यस 11 दिने रेल भ्रमणको क्रममा तीर्थयात्री र पर्यटकहरूले उत्तर प्रदेश, उडिसा, पश्चिम बङ्गाल र झारखण्डका प्रमुख तीर्थस्थलहरूको भ्रमण गर्ने अवसर पाउनेछन्।
1: ये यात्रा दिल्ली में सफदरजंग रेलवे स्टेशन से आरंभ होगी और ये रेलगाड़ी वाराणसी, पुरी, कोणार्क, चिलिका, भुवनेश्वर, कोलकाता, गंगासागर और बैद्यनाथ धाम जाएगी। इस रेलगाड़ी में थर्ड एसी, सेकंड एसी और फर्स्ट एसी में टिकट लिए जा सकते हैं। इस विशेष रेलगाड़ी में यात्रियों को प्रति व्यक्ति फर्स्ट एसी के लिए 1,13,530 रुपए, सेकंड एसी के लिए 1,06,145 रुपए और थर्ड एसी के लिए 91,370 रुपए चुकाने होंगे। इसमें यात्रियों को 3-स्टार होटल में विश्राम, सभी भोजन, अन्य सभी यात्रा, एसी वाहनों में दर्शनीय स्थल और यात्रा बीमा तथा अन्य सेवाएं शामिल हैं। इसके लिए आईआरसीटीसी के टूरिज्म पोर्टल पर या देश भर में आईआरसीटीसी पर्यटन कार्यालयों पर बुकिंग कराई जा सकती है। ये रेलगाड़ी 5 अक्टूबर को यात्रा पूरी कर वापस दिल्ली पहुँचेगी। प्रादेशिक समाचार के लिए विशाल शर्मा।
0: ओमन नजिकै एक व्यावसायिक जहाजमा भएको आक्रमणपछि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री संगठन आइएमओले आज हर्मुज जलडमरूबाट भएर जाने जहाजहरूको लागि आफ्नो समुद्री सुरक्षा सञ्चालन निलम्बन गरेको छ। यो आक्रमणले इरानसँगको प्रारम्भिक युद्ध विरामको स्थिरताको बारेमा चिन्ता बढाएको छ। ताइवानको एभरग्रिन मरिनका अनुसार जलडमरूम पार गर्दा आक्रमणमा परे पनि यसको कार्गो जहाज जलमार्गबाट सुरक्षित रूपमा बाहिर निस्कन सफल भयो। अमेरिकी अधिकारीहरूले आक्रमणको लागि इरानलाई दोष दिएका छन्, जबकि इरानले चेतावनी दिएको छ उनीहरूले अनुमोदित मार्गहरू बाहेक अन्य मार्गहरू प्रयोग गर्ने जहाजहरूको लागि सुरक्षित मार्गको ग्यारेन्टी दिन सक्दैन। आइएमओका महासचिव आर्सेनियोले भन्नुभयो, सुरक्षा सञ्चालन अस्थायी रूपमा निलम्बन गरिएको छ। भेनेजुएलामा 2 शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 589 पुगेको छ। 3,000 भन्दा अधिक मानिसहरू घाइते भएका छन्। भूकम्पपछि उद्धार कर्मीहरूले भग्नावशेषमा पुरिएकाहरूको जीवन बचाउन द्रुत खोजी कार्य गरिरहेका छन्। काराकास र नजिकैको तटीय सहर ला गुएरामा भत्किएका भवनहरूको भग्नावशेष मुनिबाट मद्दतको लागि कराइरहेको आवाज सुनेको रिपोर्टमा उल्लेख गरिएको छ। हिजो 7.2 तीव्रताको प्रारम्भिक भूकम्प गएको केही सेकेन्डमा नै 7.5 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प गहिरो थिए, जसले गर्दा व्यापक विनाश भयो। देशका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज आपतकालीन अवस्था घोषणा गर्नुभएको छ। धेरै देशहरूले उद्धार कार्यका लागि सहयोगको प्रतिबद्धता जनाएका छन्। यसैबीच भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भारतको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी वेन्सले अमेरिका र इरानका सैन्य प्रतिनिधिहरू द्वन्द्व रोक्नका लागि प्रत्यक्ष सञ्चार लाइन स्थापना गर्न सहमत भएको बताउनु भएको छ। श्री बेन्सले एक ब्रिटिस समाचार आउटलेटसँगको अन्तर्वार्ताको क्रममा यो जानकारी साझा गर्नुभएको हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज मादक पदार्थ विरुद्ध संयुक्त युद्धको आह्वान गर्नुभएको छ। अमेरिकामा आयोजित दोस्रो प्याक्स सिलिका शिखर

सम्मेलनमा भारतले अन्य 34 देशहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिहरूलाई सुदृढ पार्ने एक पहलमा हस्ताक्षर गरेको छ। इन्डियन रेलवे केटरिङ एन्ड टुरिज्म कर्पोरेसनले नयाँ पर्यटन सर्किट डिभाइन इस टेम्पल टुर सुरु गरेको छ। ओमन नजिकै एक व्यावसायिक जहाजमा भएको आक्रमणपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले आज होर्मुज जल डमरुमबाट भएर जाने जहाजहरूको लागि आफ्नो समुद्री सुरक्षा सञ्चालन निलम्बन गरेको छ अनि भेनेजुएलामा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 589 पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

समय यस बेला बेलुकीको 8 बजिरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको अघिल्लो प्रस्तुति युवावाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरु, स्वागत छ हजुरहरुलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। के तपाईँले कहिले याद गर्नुभएको छ कि जीवनको यो अनौठो अप्रत्याशित लयलाई एक क्षण तपाईँ उज्यालो घाम मुनि उभिरहनु भएको हुन्छ, आफ्नो सम्पूर्ण हृदयले हाँस्दै हुनुहुन्छ, अर्को क्षणमा दुःखको सानो बादलले टाउको माथि नै अरिने निर्णय गरिरहेको हुन्छ। हामी सबैसँग यस्ता क्षणहरू हुन्छन् जब हाम्रो मुस्कान सानो बिदामा जान्छ, र ती क्षणहरू हामी के खोज्छौ? हामीलाई केवल एक साथी चाहिन्छ, हाम्रो छेउमा बस्ने, हाम्रो आँखा हेरेर भन्ने साथी, सबै ठिकै हुनेछ। यो गीतमा मुस्कान निशुल्क छ, आशा अनन्त छ, र मित्रता नै अन्तिम उपचार हो भन्ने कुराको सम्झना गराउँछ। रसिद अलीको आवाजमा संगीत रहेको छ, ए आर रेमान, शब्द अब्बास तैरीवाला।

के तपाईलाई थाहा छ, हाम्रो जीवनले एक व्यक्तिलाई घेरामा रमाइलो तरिकाले ल्याउँछ र कहिलेकाहीँ तिनीहरूलाई यति टाढा लैजान्छ कि तिनीहरू हाम्रो अगाडि हुँदा पनि माइलौ टाढा भएको महसुस हुन्छ। वा हुन सक्छ यो त्यो मिठो ढिलो अनुभूतिको बारेमा हो जुन तपाईले कहिले महत्वपूर्ण हुने आशा गर्नुभएको थिएन। अचानक त्यो विचारले समात्छ, पुरानो यादहरू भित्र डुब्न तयार हुनुहोस् र यो भव्य युगल गीतमा आफूलाई डुबाउनुहोस्। मोहित चौहान अनि श्रेया घोषालको आवाजमा संगीत रहेको छ कृष्ण, शब्द सुभाष कपुर।

हजुरहरूले सुनिरहनु भएको छ आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणी अन्तर्गत कोसेली मैले मन पराएका गीतहरू म सञ्चालिका दीक्षा मंगरातीको साथमा। तपाईलाई थाहा छ तिनीहरू भन्छन् कि हृदय एक जंगली अप्रत्याशित चीज हो, यसले नक्सा पछ्याउँदैन, यसले तर्क सुन्दैन र यसले निश्चिन्त रूपमा संसारको नियमहरूको वास्ता गर्दैन। जब यो भत्किने निर्णय गर्छ यो केवल उड्छ। यसो भए आँखा बन्द गर्नुहोस् र यो मिठो धुनलाई आफ्नो वरिपरि घुम्न दिनुहोस्। यस गीतले हामीलाई सम्झाउँछ कि संसार जतिसुकै जटिल भए पनि एक कप चिया साँझको बेला पाउनुको शान्ति, शान्त पैदल यात्रा वा केवल एक अस्वस्थ नजर। जुबिन नौटियाल अनि नीति मोहनको आवाजमा संगीत रहेको छ चिरन्तन भट्ट शब्द जुनेद वेसी।

कि मुस्कान दुई हृदयहरू बीचको सबैभन्दा छोटो दूरी हो। यसको कुनै मूल्य पर्दैन, तै पनि यसमा गहिरो घाउहरू निको पार्ने, अन्ध्यारो कोठाहरूलाई उज्यालो पार्ने र एउटा सामान्य क्षणलाई जीवनभरको सम्झनामा परिणत गर्ने शक्ति छ। यो गीत एउटा ट्र्याक मात्र होइन, यो एउटा कोमल सम्झना, हृदय बिन्ती र प्रियजनलाई गरिएको एउटा सुन्दर वाचा हो। यसले हामीलाई बताउँछ कि आदि जतिसुकै कठिन किन नहोस्, जबसम्म तपाईँ मुस्कुराउनुहुन्छ हामी संसार जित्न सक्छौ। अलका याग्निक अनि जावेद अलीको आवाजमा संगीत रहेको छ, ए आर रेमान, शब्द गुलजार।

हवस् त श्रोता, आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई प्रस्तोता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम युवावाणी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

अबको क्रममा श्रोताहरूलाई भोलिको कार्यक्रमहरू विषय जानकारी दिइरहेछौँ। भोलि अपराह चार बजे श्रोताहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम हिन्दी सिकाउ अन्तर्गत विषय शिक्षा पद कहानी असली धन सन्तोष अनि कर्म। अनि 4:30 कार्यक्रम शिक्षा ज्योति अन्तर्गत जानकारी पाउनुहुनेछ उत्कृष्ट व्यक्तित्व हेलेन केलरबारे असीम कुमार मोक्तानद्वारा वार्ता।

0: 3.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रबको अघिल्लो कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन विषयबारे छलफल गर्नेछौँ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनिति छेत्रीज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म अशोक चौरसिया। सुनितीजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
2: नमस्कार सबैमा।
1: सुनितीजी, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलफुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समय हामीले देखिरहेका छौँ, तर भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गरेको छ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिसकिएको छ। भनेपछि सुनितीजी, प्राचीन कालमा भारत विश्व गुरु थियो र यस विश्व गुरु बनिनुमा भारतको शिक्षा क्षेत्रको बहुत ठूलो योगदान थियो। देश विदेशका विद्यार्थीहरू भारतका गुरुकुलहरूमा पढ्न आउँथे। भारतलाई सुनकी चरी भनिन्थ्यो, त्यति समृद्ध भारत देश थियो। भारतको वैभव र ज्ञान विज्ञानले आकर्षित भएर चिनी यात्री अनि प्रसिद्ध लेखक फेङसाङ फाइहान, अरब जगतका प्रसिद्ध लेखक र विद्वान अल्बेरिनी, युरोप अमेरिकाबाट भास्को डी गामा आदि जस्ता अनेकौँ नाम हामीले इतिहासमा पढ्छौँ, जो भारतको समृद्धि र ज्ञानले आकर्षित भएर भारतको खोजी गर्न, भारतलाई जान्न, भारतको ज्ञान विज्ञानलाई बुझ्न यहाँ आएका थिए। अनि विगत 12 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको त्यो प्राचीन गौरव गरिमा, ज्ञान र विज्ञान अनि विश्व कल्याणकारी संस्कृतिको उत्थान गर्ने प्रयास निरन्तर गर्दै आउनु भएको छ। प्राचीन भारतीय शिक्षा पद्धति बारे तपाईँले केही प्रकाश पारिदिनुहुन्छ?
2: प्राचीन भारतीय शिक्षा पद्धतिलाई छोटकरीमा भन्न पर्दा, पुरातन भारतीय सभ्यतामा शिक्षालाई एउटा मानव निर्माण एवं राष्ट्र निर्माणको महत्वपूर्ण प्रक्रिया मानिन्थ्यो। यसैले शिक्षाको आरम्भमा विशेष पर्व अथवा संस्कारद्वारा गराइन्थ्यो। अनि हामी यस शिक्षा प्रणालीमा प्रमुख विशेषता थियो समग्र विकास, गुरुकुल प्रणाली, चरित्र निर्माण, व्यवहारिक जीवन उपयोगी सिप, मूल्यपूरक शिक्षा, संस्कार र परम्पराको संरक्षण, गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण

0: जान्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम आदम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कॉमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो, जबकि तिनताक ब्रिटेनमा मात्र 70% थियो। त्यसरी नै सम्पूर्ण भारतमा कुनै चोर, बेरोजगार, भिखारी, पराश्रित व्यक्तिहरू थिएनन्, अनि शिक्षाको क्षेत्रमा सब जातिमा समान अधिकार थियो। त्यसरी नै पुरुष र स्त्रीहरू पनि शिक्षित थिए। प्रत्येक सानो वा ठूलो गाउँमा उनीहरूको सर्वेक्षण अनुसार त्यस समय 17,20,000 राजस्व गाउँ थिए, अनि ती प्रत्येक गाउँमा नै एक एकवटा गुरुकुल थियो। यसबाट हामी भारतको शिक्षा पद्धति अङ्ग्रेजको आगमन पूर्व उच्च गुणस्तरीय थियो भन्ने हामीलाई थाहा लाग्दछ। विद्याको महत्व विषय संस्कृतको यस श्लोक अति प्रेरक छन्, जो यस प्रकार छ: विद्या नाम नरस्य रूप मधिकम प्रच्छन्न गुप्तम धनम, विद्या भोग करी यश सुख करी विद्या गुरु नाम गुरु, विद्या बन्धु जनु विदेश गमनी विद्या पर देवता, विद्या राजसु पूज्यते नहि धनम विद्या विहीन पशु। अर्थात विद्या मनुष्यको सबैभन्दा आकर्षक र गुप्त धन हो। विद्याद्वारा नै मानिसले सुख सुविधा यश र आनन्द प्राप्त गर्न सक्छ, र विद्या गुरुहरूको पनि गुरु हो। कति उच्च विचार थियो त्यस समय, घर बाहिर वा विदेशमा विद्या नै मानिसको साँचो मित्र हो। सबै स्थानमा केवल ज्ञान र विद्याको पूजा हुन्छ, धनको हुँदैन।
1: हजुर, त्यो सुनिश्चितजी तपाईँले यति मिठो एउटा संस्कृतको श्लोक भन्नुभयो, जसमा मनुष्य जीवनमा शिक्षा ज्ञान कति ठुलो महत्त्व रहेछ यसले झल्काउँदछ। र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकमा उल्लेख गरिएको छ, र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो, अनि वास्तवमा विद्या विदेशमा पनि मित्र छ रहने काम हुन्छ लाग्छ, र विद्या नै सर्वोच्च देवता पनि हो, होइन? सुनुतीजी, प्राचीन भारतीय शिक्षा पद्धति यति उन्नत थियो, त्यसबारे तपाईँले केही प्रकाश पार्न चाहनुहुन्छ?
0: तपाईँले भन्नुभयो कि सुनकी चरी नामले सुशोभित भारत देश धन दौलत वैभवले सम्पन्न थियो, तर भारत देशमा यही समृद्धिदेखि लालायित भएर सम्पत्ति लुटाउन, विद्या लुटाउन मुगल, अरब, ग्रीस, अङ्ग्रेज आए, अनि उनीहरूले हाम्रो देशमा धेरै नै क्षति पुर्याए, सांस्कृतिक क्षति पुर्याए, वैभव सम्पत्तिहरू लुटेर गए,
1: आध्यात्मिक क्षति पनि पुर्याए।
0: जस्तै मुगल आक्रमक बख्त तिहार खिलजीले 1193 नालन्दा विश्वविद्यालयका पुस्तकालय जलाइदिए, जो महिनौसम्म जलेर गयो, अनि प्रचलित दावी अनुसार त्यस समय 90,00,000 पुस्तकहरू जलाएको थियो। अनि यसपछि अङ्ग्रेज आए, तर भारतको शिक्षा प्रणालीमा सबैभन्दा ठुलो प्रहार अङ्ग्रेजको शिक्षा पद्धति अर्थात् म्याकुलेका औपनिवेशिक शिक्षा पद्धतिद्वारा भयो। र सन् 1835 अङ्ग्रेज सरकारले भारतीय शिक्षा प्रणालीलाई अमान्य घोषित गरेर म्याकुले निर्मित औपनिवेशिक शिक्षा पद्धति लागू गरे, अनि भारत स्वतन्त्र पछि पनि यसै पद्धतिलाई निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्र शिक्षा नीति अनि यसपछि 1986 दोस्रो शिक्षा नीति, यस्तै प्रकारले राष्ट्रिय शिक्षा नीति एनइपी 2020 तयार गरियो, अनि यसमा कतिपय सुधार अवश्य गरेको पाउँछौ, तर यस शिक्षा पद्धतिमा बालकको मस्तिष्क विकासमा विशेष जोड दिएकोले शिक्षा पुस्तकीय ज्ञानमा सीमित रहेको पाउँछौ, शिक्षा परीक्षा केन्द्रित रहेको छ, र व्यवहारिक प्राविधिक कौशल प्राप्त गर्ने प्रशिक्षणको अभावमा लाखौं उच्च शिक्षित युवा वर्गका परीक्षा प्रमाण पत्र रोजगारको निम्ति अनुपयोगी भए।

0: प्रत्येक कुनै पनि देशको संस्कार संस्कृति जोगाउनुको निम्ति शिक्षा प्रणाली देशको शिक्षा देशको अनुकूल हुन पर्दछ. यो काट्नुपर्छ होला.
1: हजुर.
0: र यो नभएको खण्डमा आज हामीहरू प्राय जनसमुदाय आफ्नो मातृभाषा भन्दा अङ्ग्रेजी भाषालाई बेसी प्रमुखता दिएको पाउँछौँ. आमा भनी सिकाउनुको पूर्व हामी मम्मी भन्दा हामी आफैलाई गर्वबोध गर्दछौँ. अबाट आमा सिकाउनुको सट्टामा हामी नानीहरूलाई ए फर एप्पल, बी फर बुक, यस्तो प्रकारले हामी नानीहरूको पूर्व प्राथमिक स्थानदेखि नै हामीले यो प्रकारले शिक्षा दिन थाल्दछौँ. र यो यसो हुँदाखेरि चाहिँ नानीहरूको मनमस्तिष्कमा बाल्य अवस्थादेखि नै आफ्नो जाति आफ्नो संस्कार संस्कृति प्रति मोह गर्दै गएको पाउँछौ. भाषा संस्कृति मोह गर्दै गएको पाउँछौ.
1: नानीले अङ्ग्रेजी बोलेन भने नानी त सायद अगाडि बढ्दैन कि, नानी ज्ञानी छैन कि. अनि समाजमा पनि हामीले देख्न पाउँछौ कि यदि कसैले अङ्ग्रेजी बोल्दैछ भने ऊ गुणी ज्ञानी जान्ने मान्ने, अनि जसले आफ्नो मातृभाषा बोल्दैछ ऊ थोत्रे नजान्ने अज्ञानी, त्यस्तो प्रकारको एउटा मेकोले शिक्षा पद्धति
0: त्यो प्रकारको हामीमा मानसिकता भएको छ,
1: हालिदिएको छ.
0: अङ्ग्रेजी जानेनौ भने एक प्रकारको असभ्य,
1: हजुर,
0: अज्ञानी,
1: हजुर.
0: वास्तवमा भाषा अनि ज्ञान एउटा भिन्दै
1: कुरो
0: हो. भाषा एउटा ज्ञानलाई प्रचारण गर्ने एउटा माध्यम मात्रै.
1: हजुर. अनि सुनितजी, मेकोले शिक्षा पद्धति अङ्ग्रेजहरूको पालोमा हावी भयो र उनीहरूले भारतीय शिक्षा पद्धति विशेष गरी संस्कृत भाषा र गुरुकुललाई पूर्ण रूपले नष्ट गर्ने शिक्षा पद्धति लागू गरे र अङ्ग्रेजी र अङ्ग्रेजियत थोपे. उनीहरूको लक्ष्य थियो कि भारतमा हामी लामो समयसम्म राज गर्न सक्दैनौ, तर भारतीयहरूलाई अङ्ग्रेजीको गुलाम या कालो रङको अङ्ग्रेज तयार गरे भने चाहिँ हाम्रो योजना र हाम्रो सोच सदैव नै भारतमा कायम रहन्छ र मानसिक रूपमा भारत आफ्नो मूल परम्परा भाषा संस्कृति शिक्षालाई भुलेर अङ्ग्रेजी तर्फ अग्रसर हुन्छ र त्यो हामीले देख्यौँ पनि. तर स्वतन्त्रता सङ्ग्रामीहरूको अटुट सङ्घर्ष र त्याग अनि बलिदानले गर्दा अन्ततः 15 अगस्त 1947 भारतलाई अङ्ग्रेजहरूले स्वतन्त्र गर्न बाध्य हुनु पर्यो र भारतले स्वतन्त्रता पायो. त स्वतन्त्रता पछि भारतको मूल शिक्षा पद्धतिहरू लागू गर्ने के कति प्रयासहरू भए त?
0: देश स्वतन्त्र पश्चात पनि सर्वप्रथम त एउटा कुरो के छ भने त्यही जो अङ्ग्रेज शिक्षा पद्धति छ त्यसलाई नै निरन्तरता प्रदान गरियो. यद्यपि सन् 1868 प्रथम राष्ट्रिय शिक्षा नीति गठन गरियो, तत्पश्चात 1986 दोस्रो शिक्षा नीतिद्वारा कतिपय सुधार अवश्य ल्याएको पाउँछौ, तर जुन बुनियादी परिवर्तन हुन जुन देशको निम्ति आवश्यकता थियो त्यो हामी पाउँदैनौ. किनकि प्रत्येक देशको शिक्षा उसको संस्कार संस्कृतिसँग जोडिएको हुनपर्छ अनि यस सँगसँगै शिक्षा चाहिँ भविष्य उन्मुखी हुनपर्छ.
1: हजुर हजुर. अनि सुनितजी, एउटा संस्कृतको श्लोक छ अनि के छ भन्दाखेरि, विद्या ददाति विनयम, विनयात् ददाति पात्रताम, पात्रत्व धनमाप्नोति, धनाधर्मम ततः सुखम. अर्थात् विद्याले विनम्रता प्रदान गर्छ र त्यो विनम्रताले योग्यता अर्थात् पात्रता प्राप्त हुन्छ र त्यो योग्यताले मनुष्यलाई अर्थ यानि धन अर्जित गर्ने योग्य बनाउँछ अनि त्यो धर्मले धनले धर्मको काम यानि सत्कर्म र परोपकारको साथ साथ आफूलाई आवश्यक आफ्नो जीविका यापन गर्ने मौका दिन्छ र त्यसद्वारा सुख प्राप्त गर्छ. यानि भारतीय शिक्षा पद्धतिको मूलमा केवल नोकरी पेसा धन प्राप्तिको निम्ति शिक्षा होइन तर शिक्षा परोपकारको निम्ति सत्कर्मको निम्ति र शिक्षा.
2: प्रस्तुत थियो कार्यक्रम चर्चा चौतारी. सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र अबको क्रममा समप्रसारण गरी सुनिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार.
3: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं विशाल शर्मा. मुख्य समाचार. गृह मंत्री अमित शाह ने मादक

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको ठिक 10:30 भयो। यसका साथै आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई आज्ञा चाहन्छौँ। नमस्ते, शुभरात्रि।